ए म मरेको रहन्छु म जिउँदै रहन्छु म बाँचेको रहन्छु। सत्य के हो, तथ्य के हो, ठिक के हो, बेठिक के हो, उज्यालो मानु त्यसको निर्केल गर्न सकिन्छ। त्यसैका हुनाले हरेक कामहरूलाई हामीले जागृत भएर गर्ने गरौँ, जागरणका साथ सम्पन्न गर्ने गरौँ। जहिले पनि मनुष्य यही जागरणको प्रतीक्षामा रहनु पर्दछ, यही जागरणको इच्छामा रहनु पर्दछ। ज्ञानीहरू जहिले पनि यो जागरणलाई महत्व दिन्छ, किनभने जागरणमा गरिएका सबै कामहरू सफल हुन्छन् र ती सबै सफल कामहरूले हामीलाई आनन्दित बनाउँछन्, प्रसन्न तुल्याउँछन्, तिनको परिणाम हेरेर हामी खुसी हुन्छौँ, आनन्दित हुन्छौँ। गौतम बुद्धले धम्म पदको अप्रमाद वर्गमा भन्नुभएको एतम् विशेषतो यत्वा अपमादम् हि पण्डिता अपमादे पमोदन्ति अरियानम् गोचरे रता। एतम् विशेषतो यत्वा अपमादम् हि पण्डिता अपमादे पमोदन्ति अरियानम् गोचरे रता। अर्थात् ज्ञानीहरू अप्रमादको महत्तालाई विशेष रूपले बुझेर अप्रमादमै आनन्दित हुन्छन् र श्रेष्ठ मानिसहरूको ज्ञानमा मग्न हुन्छन्। प्रिय शिक्षक, ज्ञान नै उज्यालोको प्रतीक हो, सूर्योदयको प्रतीक हो, अज्ञान सूर्यास्तको प्रतीक हो, अन्धकारको प्रतीक हो। ज्ञान कसरी प्राप्त हुन्छ त भन्दा विभिन्न किसिमका पुस्तकहरूको अध्ययन गरेर, विभिन्न श्रेष्ठ व्यक्तिहरूका प्रवचनहरू सुनेर, तिनको जीवनमा घटेका घटनावलीहरूलाई अध्ययन गरेर, हृदयङ्गम गरेर, आँखा बन्द गरेर, आफैभित्र निहालेर, हेरेर, खोजेर, यसरी हामीले ज्ञान प्राप्त गर्न सकिन्छ। त्यसैले ज्ञान प्राप्त गर्न खोज्ने ज्ञानीहरू अप्रमादको महत्वलाई विशेष रूपले बुझ्दछन्। अप्रमाद अर्थात् जागरण, जागरण नै सबै थोक हो। यदि केही छ भने जागरण नै छ। जागरणमा हामीले खोजेका सबै सबै ऐश्वर्यहरू प्राप्त गर्न सकिन्छ, सबै सबै सम्पत्तिहरू प्राप्त गर्न सकिन्छ। यही जागरणले नै हामीलाई पद दिन्छ, प्रतिष्ठा दिन्छ, इज्जत दिन्छ र सबैभन्दा ठूलो कुरा निर्वाण दिन्छ, मुक्ति दिन्छ। जागृत मनुष्यले सबै कुरा जानेको हुन्छ, कतिखेर रुने, कतिखेर हाँस्ने, रुने कि नरुने, हाँस्ने कि नहाँस्ने, घटना घट्यो त घटनाले कति दुखी हुने, दुखी हुने कि नहुने, मानिससँग कसरी व्यवहार गर्ने, कसैले आएर गालामा झ्याममा हाल्ने, त्यसको प्रतिक्रिया दिने कि नदिने, कसरी दिने, कुन प्रतिक्रिया दिन परिणाम के हुन्छ, सबै कुरा जानेको हुन्छ। जब जागरणको सघन गहिराईमा हामी प्रवेश गर्दै गर्दै जान्छौँ, त्यसपछि प्रिय सिचन हाम्रा निमित्त कुनै पनि कुराहरू अज्ञात रहँदैन। त्यसैले रहस्यदर्शीहरू भन्दछन् त्यो ज्ञानको गहिराईलाई प्रवेश गर्दै जाँदाखेरि, ज्ञानको गहिराईमा प्रवेश गर्दै गर्दै जाँदा, ज्ञानको गहिराईमा प्रवेश गर्दै गर्दै गर्दै गर्दै जाँदा व्यक्ति बुद्धत्वको अवस्थामा पुग्दछ र उत्तरकालदर्शी बन्दछ। अर्थात् हिजो के भएको थियो ती सबै कुरा जान्दछ, आज के भइरहेको छ ती सबै कुरा जान्दछ र भोलि के हुँदैछ, के हुनेछ ती कुराहरू पनि जान्दछ। तिनै काल, भूत, भविष्यत, वर्तमान तिनै कालको उसले दर्शन गर्न सक्ने हैसियत रहँदछ। तर यसका निमित्त सघनताका साथ हामी ज्ञानको गहिराईमा जागरणको अभ्यासमा उत्रन सक्नु पर्दछ। ज्ञानीहरूले अप्रमादको महत्वलाई विशेष रूपले बुझेर अप्रमादमै आनन्द दिन्छन्। दिउँसोको आनन्दको के वर्णन गर्ने, प्रिय सोच्छन् उज्यालोको आनन्दको के वर्णन गर्ने। कहिले काहीँ हामीले बत्ती बालेर काम गरिरहेका हुन्छौँ, बिजुली बत्ती बालेर हाम्रो काममा मग्न भएर, मस्त भएर हामी डुबिरहँदा अचम्मको आनन्दको अनुभूति भइरहेको हुन्छ। त्यही बेलामा झ्या पगल्दै जान्छ, चौपट्टा हामी चिच्याउँछौ, कराउँछौ, आत्तिन्छौ, बत्ती गएर भन्छौ। त्यो बत्तीले हामीलाई आपत्ति प्रकट गरिदिन्छ, हामी आपतमा पर्छौ, दुखी हुन्छौ।
अधारोमा समय बित्छ। अकस्मात बत्ती आयो भने हामी फेरि त्यसरी नै खुसी हुन्छौँ, त्यसरी नै प्रसन्न हुन्छौँ। यो बिजुली बत्तीलाई हामीले ज्ञानको बत्तीसँग ताँझेर हेरौँ, ज्ञान दीपकसँग तुलना गर्न पुग्न सक्छौँ। हामी सबैको अवस्था यही, सूर्योदय जस्तै, बिजुली बत्तीको उज्यालो जस्तै हाम्रो ज्ञानको पनि उज्यालो हो। बिजुली बत्तीको उज्यालोमा जे कुरा देख्न सकिँदैन, सूर्यको उज्यालोमा जे कुरा देख्न सकिँदैन, त्यो कुरा ज्ञानको उज्यालोमा देख्न सकिन्छ। यसैले भगवान गौतम बुद्धले ज्ञानको उज्यालोका लागि आफ्नो सम्पूर्ण समय खर्च गर्नुभयो। ज्ञानीहरू ज्ञानको उज्यालोका निमित्त नालायक हुन्छ, त्यही ज्ञानको उज्यालोमा बस्न आनन्दित महसुस गर्दछन्, प्रसन्नता महसुस गर्दछन्। त्यसैले भगवान गौतम बुद्ध यो वचनलाई हामीले बारम्बार स्मरण गर्न सक्दछौ। एतम विशेषतो यत्वा अपमादम हि पण्डिता अपमादी प्रमोदन्ती अरियानम गोचरीरता। ज्ञानीहरू अप्रमादको महत्तालाई विशेष रूपले बुझेर जागरणको महत्तालाई, प्रज्ञाको महत्तालाई विशेष रूपमा बुझेर त्यसमै उनीहरू आनन्दित हुन्छ, त्यो अप्रमादमै आनन्दित हुन्छ। व्यवस्थामा कुनै पनि काम नहो, सबै कामहरू होसमा हो। हामीले हरेक कामहरू होसमा गर्न सक्छौँ, हरेक क्षण जागृत हुन्छन्, हरेक क्षण पल पल जागृत हुन्छन् ज्ञान बुद्धहरू। प्रिय सुन्छन्, हामी पनि पल पल जागृत बन्छ, हामीसँग त्यो अपूर्व योग्यता छ, त्यो बोध, त्यो जागरणको, त्यो ज्ञानको अपूर्व योग्यता छ हामीसँग, त्यो सम्भावना हामी भकारी हौ, हामी भण्डारी हौ। प्रिय सुन्छन्, हामी भित्रको सम्भावनाको भण्डारलाई प्रस्फुटित गर्नु छ, पुष्पित फलित तुल्याउनु छ, त्यसका लागि ज्ञानको उज्यालोको सहारा लिनु छ, अप्रमादको सहारा लिनु छ। अप्रमाद अर्थात् जागरूकता, यही जागरूकताले नै हामी आनन्दित हुन्छौँ, अमर हुन्छौँ। हामीले थाहा पाइसकेका छौँ अप्रमाद अमृतको मार्ग हो भनेर पनि भगवान गौतम बुद्धले भन्नुभएको छ। त्यसैले ज्ञानीहरूले अप्रमादको महत्वलाई विशेष ढंगले बुझ्दछन्, ती अप्रमादमै आनन्दित हुन्छ, जागरणमै आनन्दित हुन्छ, हरेक क्षण जागिरहन चाहन्छ, हरेक क्षण होसमा बाँचिरहन चाहन्छ, अनि श्रेष्ठ मानिसहरूको ज्ञानमा बदलाउँछ। त्यसरी नै खोजेर ज्ञान प्राप्त गरेका ज्ञानी मानिसहरूको सत्सङ्गमा जान चाहन्छन्, तिनका वचनहरू सुन्न चाहन्छन्, तिनले लेखेर तयार पारेका पुस्तकहरूको अध्ययन गर्न चाहन्छन्। जसरी आज हामी सत्सङ्ग गरिरहेका छौँ भगवान गौतम बुद्धका वचनहरूमाथि, उहाँले तयार पार्नुभएको पुस्तक धर्मपदमाथि, ज्ञानको आनन्दको कुनै तुलना हुन सक्दैन, संसारका कुनै पनि कुराहरूसँग तुलना हुन सक्दैन। न त मेनबत्तीको उज्यालोसँग ज्ञानको उज्यालोको तुलना गर्न सकिन्छ, न त बिजुली बत्तीको उज्यालोसँग, न त सूर्यको उज्यालोसँग नै हाम्रो ज्ञानको उज्यालो तुलना गर्न सकिन्छ। जहाँ पुग्दैनन् रवि, त्यहाँ पुगेका हुन्छन् कवि भनेर भनिएको छ। कवि अर्थात् ज्ञानीहरू, विशिष्ट क्षमता भएका, तेस्रो नेत्र खुलेका व्यक्तिहरू, ज्ञानको उज्यालो भएका व्यक्तिहरूले एकै ठाउँमा बसेर पनि सारा विश्वको भ्रमण गर्न सक्दछ। सूर्यको प्रकाश सबै ठाउँमा कुना कन्दराहरूमा प्रवेश गर्न सक्दैन, पुग्न सक्दैन, तर मनुष्यभित्र ज्ञानको प्रकाश हरेक कुना काप्चार कन्दराहरूमा पुगेर त्यहाँको वस्तुस्थिति निरीक्षण गर्न सक्दछ। त्यसैले नै ज्ञानको उज्यालोमा दत्तचित्त भएर आगिरहने प्रयत्न गर्नुपर्दछ। भगवान गौतम बुद्धको यो वचनलाई फेरि एकपटक स्मरण गरौं। एतम विशेषतो यत्वा अपमादम हि पण्डिता अपमादे प्रमोदन्ती अरियानम गोचरीरता। ज्ञानीहरू अप्रमादको महत्तालाई विशेष रूपले बुझेर अप्रमादमै आनन्दित हुन्छन् र श्रेष्ठ मानिसहरूको ज्ञानमा मग्न हुन्छन्। हामी पनि तिनै ज्ञानीहरू मध्येका एक भन्ने अवस्था। आजका निमित्त कार्यक्रम जीवन गर्दा यही समाप्त हुन्छ।
अर्को श्रृंखलामा फेरि हामी धम्मपदको नयाँ वचनमाथि चिन्तन गर्न सक्षम गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित हुनेछौं। तबसम्मका लागि लक्ष्मण भण्डारीलाई बिदा दिनुहोस्।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास आजको कविता आजको कविता
1: आजको कविता आजको कविता नमस्कार म संगीता खत्री विशेषर नगरपालिका साथ लम्जुङ कविताको शीर्षक शोषण छन्द शिखरिणी

0: 99.4 Radio Thaha Sansar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हिटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 30 गते शनिबार, नेपाल सम्बत 1146, जून 13 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: जग्गा अतिक्रमणबारे रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन उन्मुख, काठमाडौँ महानगरभित्र मात्र 2000 रोपनी जग्गा अतिक्रमित।
0: बालसैनिक प्रयोग दण्डनीय ठहरिने सर्वोच्च अदालतको निष्कर्ष, कानून बनाउन आदेश, कर्मचारी संगठन खारेजीको बाटो खुल्यो।
1: देशभर 19 लाख बोरा यूरिया मौजदात रहेको सरकारको दावी, मल नपाएको किसानको गुनासो।
0: भारतमा दैनिक पेट्रोल खरिदमा सीमा निर्धारण, दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 30 वर्षको जेल सजाय।
1: र फिफा विश्वकप फुटबलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।

0: ढोकढोक होइन, ढोक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर्नु।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। काठमाडौँ महानगरपालिकाभित्र मात्रै झण्डै 2000 रूपनी सरकारी तथा सार्वजनिक जग्गा शक्तिशाली व्यक्ति र समूहले अतिक्रमण गरेको निष्कर्ष निकालेको रावल आयोगको प्रतिवेदन 3 दशकपछि दराजबाट निस्केको छ। सरकारले ती जग्गा खाली गराउने र अतिक्रमणकारीमाथि कानूनी कार्यवाही अघि बढ़ाउने गरी प्रतिवेदन कार्यान्वयनको निर्णय गरेको छ। सर्वोच्च अदालतको निर्देशन र लामो सार्वजनिक दबावपछि सरकारले 1935 रोपनी भन्दा बढ़ी जग्गा फिर्ता ल्याउने तथा अतिक्रमणमा संलग्नमाथि कानूनी कार्यवाही गर्ने निर्णय गरेको हो। जग्गा छानबिन सम्बन्धी चर्चित रावल आयोगको 31 वर्ष अघिको प्रतिवेदन अहिले कार्यान्वयन गर्ने सरकारको निर्णयलाई चासोका साथ हेरिएको छ। 2049 तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारी सार्वजनिक जग्गा छानबिनका लागि आयोग गठन गर्नुभएको थियो। आयोगको प्रतिवेदन गत 21 फागुनको निर्वाचनपछि बनेको रासोपाको शक्तिशाली सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले मन्त्री परिषदको निर्णय औपचारिक रूपमा प्राप्त भएपछि आवश्यक छलफल गरेर प्रक्रिया अघि बढ़ाइने

0: गर्नुभयो। बालुवाटार स्थित चर्चित ललिता निवास जग्गा प्रकरणको छानबिन गरेका पूर्व सचिव शारदा प्रसाद त्रितालले लामो समय बितिसकेकाले राहुल आयोगको प्रतिवेदन कार्यान्वयन केही असहज भए पनि यो कार्य अनिवार्य रहेको बताउनु भएको छ। उहाँका अनुसार भूमाफियाले योजनाबद्ध रूपमा तथा सस्तो मूल्यको प्रलोभनमा कतिपय अवस्थामा सर्वसाधारणले समेत जानी जानी सरकारी तथा सार्वजनिक जग्गा खरिद गरेको देखिन्छ। आयोगले काठमाडौँ महानगरका तत्कालीन 35 वडामा जग्गा अतिक्रमण सम्बन्धी विस्तृत विवरण संकलन गर्दै नापी नक्सा र चित्र सहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन तयार भएको समयावधिमा काठमाडौँ महानगरका वडा संख्या 35 थिए, जुन अहिले 32 सीमित छन्। प्रतिवेदन अनुसार काठमाडौँ महानगरमा तत्कालीन अवस्थामा कुल 18,941 रोपनी भन्दा बढ़ी सार्वजनिक तथा सरकारी जग्गा रहेको मध्ये करिब 10% अर्थात 1,859 रोपनी भन्दा बढ़ी जग्गा अतिक्रमणमा परेको छ। त्यस अवधिमा 1,187 जना अतिक्रमणकारीले 308 किता सरकारी तथा सार्वजनिक जग्गा निजी प्रयोजनका लागि उपभोग गरिरहेको तथा थप 6,906 जना अतिक्रमणकारीले 1,762 किता जग्गा आफ्नै नाममा घुसाएको प्रतिवेदनमा उल्लेख छ। भूमि अतिक्रमण विरूद्ध सरकारले कड़ा नीति अवलम्बन गर्दै देशव्यापी अभियान अघि बढ़ाएको छ। यसअघि गत वैशाखमा काठमाडौँ उपत्यकामा नदी किनाराका सुकुम्बासी बस्ती हटाइएको थियो। आजको नयाँ पत्रिकामा समाचार छ।
1: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्दै कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्द्वकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले जनाएको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सशस्त्र द्वन्द्वको समयमा भएका कमाण्डर स्तरका निर्णयका लागि व्यक्तिगत जवाबदेताको प्रश्न खुला नै रहेको र यसलाई संवैधानिक रूपमा स्थापित संक्रमणकालीन न्याय संयन्त्रबाट तयार प्रतिवेदन सिफारिश मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप केही बोलिरहनु पर्ने देखिएन। आदेशमा भनिएको छ, सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य बहिर्गमन शब्द प्रयोग नगर्न पनि परमादेश जारी गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको छ। बाल सैनिक प्रयोग दण्डनीय अपराध छहरिने कानून बनाउन सर्वोच्चको आदेश। कान्तिपुरमा समाचार छ।
0: भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री सुशील खनाल आइतबार 31 जेठमा 4 दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ उहाँको बेजिङ भ्रमणको तालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ। चीनी कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पोलिट ब्यूरो सदस्य एवं विदेश मन्त्री वाङ यीको निमन्त्रणामा भ्रमण हुन लागेको छ। यस भ्रमणमा 21 फागुनको निर्वाचनपछि गठन भएको नयाँ सरकार र चीनको राजनैतिक नेतृत्व बीचको पहिलो उच्चस्तरीय औपचारिक संवाद हुनेछ। दुई परराष्ट्र मन्त्री बीच सोमबार औपचारिक वार्ता तय भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनाल र उहाँका चिनिया समकक्षी वाङ बीच नेपालको नयाँ सरकारका प्राथमिकता, द्विपक्षीय सहकार्य तथा दुवै देशका सुरक्षा चासो लगायत पारस्परिक हितका विषयमा छलफल गर्ने तयारी छ। खनालले एक असारमा चिनिया विज्ञान प्रतिष्ठान चिनिया एकाडेमी अफ साइन्स अन्तर्गत इन्स्टिच्यूट अफ टिबेटियन प्लेटो रिसर्च सम्बद्ध अधिकारी तथा वैज्ञानिकहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटघाटको समन्वय त्यहाँ कार्यरत नेपाली वरिष्ठ वैज्ञानिक डाक्टर डीबी कट्टेलले गर्नुभएको छ। भ्रमणका क्रममा 12 मे 2017 हस्ताक्षर भएको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्झौता तथा 4 डिसेम्बर 2024 सम्पन्न बीआरआई फ्रेमवर्क एग्रीमेन्टको कार्यान्वयनबारे विशेष छलफलको सम्भावना छ। परराष्ट्र मन्त्री खनालको भ्रमणको मुख्य उद्देश्य कुनै पनि परियोजनाको सूची प्रस्तुत गर्नुभन्दा पनि नेपालको राजनैतिक परिवर्तनपछि चीनसँगको साझेदारीप्रति नयाँ सरकारको प्रतिबद्धता व्यक्त गर्नु रहेको कूटनैतिक वृत्तको बुझाइ छ। आजको नयाँ पत्रिकामा समाचार छ।
1: नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिण सीमा क्षेत्रको दश गजारा सीमा व्यवस्थापनको काम शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 सीमा स्तम्भको मरमत गरेको छ भने 22 पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 मरमत र 16 पुनर्निर्माण गरेका छन्। सीमा तथा दश गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिक संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकले नेपालगंज जमुना नाका नजिकै भारतीय पक्षले दश गजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएका छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र दश गजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो। सीमा व्यवस्थापनका लागि प्राविधिकहरूको नेपालगंजमा बैठक तय भएको छ, जसमा नापी विभागका अधिकारी बाँके बर्दिया र कपिल वस्तुका प्रमुख जिल्ला अधिकारीसँगै यी जिल्लासँग सीमा जोड़िएका भारतका डिस्ट्रिक्ट मजिस्ट्रेट डीएम र फिल्ड सर्वे टीमको सहभागिता रहनेछ। यस्तै कार्य नेपाल भारत सीमाका सबैतिर भइरहेको छ। गत वर्ष भारतको दिल्लीमा भएको सीमा कार्य समूहको 7 बैठकमा संयुक्त टोलीबीच सीमा स्तम्भ मरमतसँगै अतिक्रमणको विवरण संकलन तथा अन्य प्राविधिक काम सन् 2027 भित्र टुंग्याउने सहमति भएको थियो। निर्धारित समय सीमा सकिन अब 1 बाँकी छ, तर सीमा समस्याको पूर्ण टुंगो लाग्ने लक्षण देखिएको छैन। यसअघि सन् 2015 र 2017 पनि 2 समय सीमा निर्धारण गरिएका थिए। अन्य सीमा क्षेत्रको समस्या समाधान हुँदै आए पनि सुस्ता कालापानी र लिम्पिया धुराको प्राविधिक काम र समस्या अझै सुल्झिएको छैन। जबकि दिल्लीमा भएको 7 बैठकमा नेपाल भारत सीमा सम्बन्धी प्राविधिक काम 3 वर्षभित्र सम्पन्न गर्ने निर्णय गरिएको थियो। यता नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी हतियारसहित प्रवेश गरेका छन्। त्यसरी आएका भारतीय एसएसबीलाई स्थानीयले प्रतिवाद गरी फिर्ता पठाएका छन्। सुस्ता क्षेत्रलाई नदी कटान र डुबानबाट जोगाउन शुरू गर्न लागि 132 मिटर तटबन्ध कार्यलाई एसएसबीले करिब 10 अघि अवरोध गरेपछि स्थानीय आक्रोशित छन्। सोही क्रममा हिजो बिहान 8-10 जनाको एसएसबीको टोली हतियारसहित सुस्तामा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरी फिर्ता पठाएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवारले बताउनुभयो। प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले भने एसएसबी गस्ती गर्ने क्रममा नेपाली भूमिमा पुगेको बताउनुभयो। कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनु।
2: थाहा छ, त्यसैले त यही दिन आएको। विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ। त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची भन्दा।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्को खुशी को कनेक्शन
1: यो हो हाँ संचार नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समय को आवाज समय को आवाज
2: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश थाहा संचार नेटवर्क र थाहा खबर .com एकैसाथ प्रसारण भइरहेको छ।
3: अब बाँकी समाचार। कर्मचारी संगठन ट्रेड युनियन खारेज सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खोल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको हो। संवैधानिक इजलासको हिजोको बहुमत निर्णय अनुसार यसअघि जारी भएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनवाईका लागि पेश गर्नुपर्नेछ। इजलासमा प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी थिए। निर्णयमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। आदेशमा ट्रेड युनियन कार्यालय बन्द गर्ने, सरकारी सुविधा फिर्ता लिने तथा कर्मचारीलाई दरबन्दी अनुसार जिम्मेवारीमा खटाउने विषयमा सरकारी सम्पत्ति बाहेक अन्य सम्पत्तिमा बेदखली को व्यवस्था नदेखिएको उल्लेख छ। साथै श्रम अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको सीमा अन्तिम सुनवाईबाट स्पष्ट हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश निरन्तरता नदिएको जनाइएको छ। कर्मचारी संगठन खारिजीको बाटो खुल्यो, अन्तरिम आदेशलाई निरन्तरता नदिने सर्वोच्चको आदेश नयाँ पत्रिकामा समाचार छ।
2: हिजोको प्रतिनिधि सभा बैठक मार्फत सांसदहरूले धान रोपाईका लागि किसानको माग अनुसार रासायनिक मल आपूर्ति गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा बोल्दै राप्रपा सांसद ताहिर अली भाटले पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न माग राख्नुभयो। यसपटक सीमा क्षेत्रमा कडाई भइरहेका कारण तस्करी मार्फत आएको मल प्रयोग गर्न पनि किसानले कठिनाई भोगिरहेको उहाँको भनाइ थियो। त्यस्तै एमाले सांसद राजेन्द्र कुमार राईले पनि धान रोप्ने बेला भइसक्दा किसानले मल नपाएको बताउनुभयो। राप्रपा सांसद खुशबु ओलीले किसानको नाममा वितरण भइरहेको अनुदानमा छानबिन हुनुपर्ने बताउनुभयो। यता कृषि सामग्री कम्पनी लिमिटेडले देशभरका गोदाममा 9,82,35,450 किलो रासायनिक मल मौजदात रहेको जानकारी दिएको छ। कम्पनीले 50 किलो दरका बोरामा मल उपलब्ध गराउँदै आएको छ। त्यसैले गोदाममा 19,64,000 बोरा मल रहेको कृषि वन तथा बाध पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयले गोदामबाट जिम्मेवार सहकारी र स्थानीय तहले समयमै मल नउठाएको पनि दावी गरेको छ। मन्त्रालयका अनुसार कोशी प्रदेशका शाखा कार्यालयमा 2,39,090 बोरा युरिया र 41,852 बोरा डीएपी मौजदात छ। त्यस्तै पोटास 32,48,850 केजी मौजदात रहेको कम्पनीको तथ्याङ्क छ। मधेस प्रदेशका शाखा कार्यालयमा 6,22,624 बोरा युरिया र 2,29,124 बोरा डीएपी मौजदात रहेको मन्त्रालयले जानकारी दिएको छ। आजको नयाँ पत्रिकामा समाचार छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा हुन लागेको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार 7 देखि 9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको रासोपाले जिल्ला स्थित नेता कार्यकर्ता उत्साहका साथ तयारीमा जुटेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको रासोपाले महाधिवेशन सम्पन्न गर्न मूल समिति र 18 उपसमिति बनाएको छ। महाधिवेशन उद्घाटन र बन्द सत्र कहाँ गर्ने भन्ने टुंगो लागिसकेको छैन। उद्घाटन र बन्द सत्र स्थल छनौट गर्ने काम भइरहेको केन्द्रीय सदस्य तथा आवास भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले बताउनुभयो। केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठका अनुसार पार्टी निर्वाचन आयोगले निर्वाचन तयारी थालिसकेको छ। व्यवस्थापन समिति आर्थिक स्रोत व्यवस्थापनका लागि लागेको उहाँले बताउनुभयो। रासोपा पालिका जिल्ला हुँदै अहिले प्रदेश अधिवेशनमा जुटेको छ। उसले 64 जिल्लामा अधिवेशन गरी प्रतिनिधि छनौट गरेको छ भने बाँकी जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकिरहेको छैन। मध्य प्रदेशका धनुषा, बारा, रौतहट, मौतरी, सर्लाही र सिरा, बागमतीको सिन्धुपाल्चोक, गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको रूकुम पूर्व, कर्णालीका हुम्ला र जुम्ला जिल्लामा अधिवेशन हुन सकेको छैन। कोशी प्रदेशको अधिवेशन सम्पन्न भएको जानकारी दिँदै श्रेष्ठले बागमती प्रदेशको अधिवेशन भने प्राविधिक कारणले स्थगित भएको बताउनुभयो। प्रदेशतर्फ गण्डकीमा हिजो अधिवेशन उद्घाटन भएको छ। लुम्बिनी प्रदेशमा आज, कर्णालीमा आइतबार र सुदूरपश्चिममा सोमबार अधिवेशन गर्ने तयारी छ। श्रेष्ठका अनुसार प्रवासतर्फ एउटा देशबाट 2 देखि 11 जना सम्म प्रतिनिधि हुन पाउनेछन्। प्रवासबाट कतिजना आउँछन् भन्ने अझै टुंगो लाग्न नसकेको उहाँले बताउनु भएको छ। रासोपा महाधिवेशनको तयारी तीव्र, नागरिक दैनिकमा समाचार छ।
2: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड राइट हेलिङ मस्यौदा प्रति सरकारवालाले असन्तुष्टि जनाएका छन्। मस्यौदामा सरकारले भाड़ा दर तोक्ने, कम्पनीहरूको कमिशनमा सीमा लगाउने, चालकका लागि अनिवार्य युनिफर्म लागू गर्ने, राइडिङको दूरी तोक्ने लगायतका प्रावधानप्रति सेवा प्रदायकले सुझाव पेश गर्दै असन्तुष्टि समेत राखेका हुन्। सरकारले सार्वजनिक गरेको मस्यौदा बढ़दो डिजिटल अर्थतन्त्र र युवाको रोजगारीमा गम्भीर असर पार्ने खालको प्रावधान रहेको उबरका नेपालका रणनीतिक साझेदार ट्याक्सी माण्डुका प्रबन्ध निर्देशक अर्जुन केसीले बताउनुभयो। राइड सेयरिङ शुरू भएको करिब 10 वर्षपछि सरकारका तर्फबाट मापदण्ड जारी गरिनु सकारात्मक भए पनि कठोर नियमनको प्रावधानले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्न जाने नकारात्मक असरबारे पनि ध्यान दिनुपर्ने तथा लगानीकर्ताको हित प्रतिकूल समेत नहुनुपर्ने उहाँको भनाइ छ। मसौदामा कम्पनीहरूले लिन पाउने कमिशनमा 10% सीमा तोकिएको छ। अन्तर्राष्ट्रिय अभ्यास गरिरहेका राइडिङ सेयरिङ कम्पनीहरूले भने अहिलेसम्म यस किसिमको नियमनमा बस्न नपरेको सुनाए। आजको नयाँ पत्रिकामा समाचार छ।
3: एसईको नतिजामा सिम्बोल नम्बर 02910767O आएका विद्यार्थीले विज्ञान तथा सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4 मा 4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि निवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थीमध्ये अधिकांशको उत्तर पुस्तिकामा शिक्षकले प्राप्तांक जोड्न नै गड़बड़ गरेको देखिएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्तांक शिक्षकले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएको जस्ता केस पनि देखिएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा 0 कायम भएर नतिजामा एनजी आएको थियो। गत वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000 आवेदन दिएका छन्। यसपटक त्रुटि संख्या पनि वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो। अघिल्ला वर्षमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबारसम्म 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ। त्यसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ, अर्थात 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएको छ। एसईको नतिजामा 70 ल्याउनेलाई 7 अंक शीर्षकमा कान्तिपुरमा समाचार छ।
2: नक्कली भूटानी शरणार्थी प्रकरणमा अब सोमबारदेखि प्रतिवादी पक्षका कारण व्यवसायीहरूले बहस गर्ने भएका छन्। शुक्रबार जाहेरवालाको तर्फबाट बहस सकिएपछि जिल्ला अदालत काठमाडौँले मुद्दालाई हेर्दा हेर्दैमा राख्दै सोमबारका लागि सुनवाई तोकेको छ। बुधबारदेखि शुरू भएको सुनवाईमा बिहिबार सरकारी वकिलहरूले वादीका तर्फबाट बहस गरेका थिए। शुक्रबार भने जाहेरवालाका तर्फबाट न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बहस भएको थियो। जाहेरवालाका तर्फबाट बहस सकिएपछि न्यायाधीश खड्काले थप बहस गर्न इच्छुक कोही बाँकी रहेको वा नरहेको बारे जानकारी मागेका थिए। थप कानून व्यवसायी उपस्थित नभएपछि सोमबारदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस शुरू गर्ने गरी इजलास स्थगित गरिएको हो। अधिवक्ता भद्रप्रसाद नेपालले पनि जाहेरवालाका तर्फबाट बहस गर्दै पीड़ितहरू मन्त्री स्तरबाटै आश्वासन पाएकाले विश्वास गरेर ठगीको शिकार भएको तर्क गरे। नेपालको यस प्रकरणमा राज्य विरूद्धको कसुर समेत आकर्षित हुने र अभियोग पुष्टि हुने आधारहरू रहेको दावी उहाँको थियो। बहसका क्रममा उहाँले अनुसन्धान प्रक्रियामाथि पनि प्रश्न उठाउनुभयो। नयाँ पत्रिकामा समाचार छ।
3: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लान्सोकको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लान्सोकका अनुसार बनेपाबाट रोसी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरणीको यातायातको बा 3 ख 800 8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको भने 16 जना घाइते भएका छन्। प्रहरी नायब परीक्षक रविन विष्टले बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस हिजो दिउँसो 2:15 अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल फोजमा खसेको बताउनु भएको छ। दुर्घटनामा घाइते चालकले स्टेयरिङ नकाटिएको जानकारी दिएको र दुर्घटनाको मुख्य कारण पहिचान हुन बाँकी रहेको उहाँले बताउनुभयो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले काभ्रे प्लान्चोक जिल्लाको बुच्चाकोटमा भएको दुर्घटनामा दुःख व्यक्त गरेको छ। घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। दुर्घटना लगत्तै जिल्ला प्रशासन कार्यालय, काभ्रे प्लान्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल हरूलाई घाइतेको उद्धारमा सक्रिय रहन भनिएको छ भने अनुसन्धान गर्न निर्देशन दिएको छ। गोर्खापत्रमा समाचार छ।
2: खास संचार नेटवर्कमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
2: नेपाल परिवेशमा अब बाँकी समाचार। नेपालगंज उपमहानगरपालिकाका 82% वासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित भएका छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको हो। उपमहानगरपालिकामा रहेका 34,562 घरधुरीमध्ये करिब 6,000 मात्र संस्थागत रूपमा शुद्ध खानेपानीको पहुँचमा छन्। आजको नागरिक दैनिकमा समाचार छ।
3: पोर्चुगल सरकारले डिपोर्ट निष्कासनको अवस्थामा पुगेका झण्डै 2,000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि निवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकायले नक्कली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीहरूलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिने मौका दिएको हो। नेपाली दूतावासका अनुसार 1,760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिएका छन्। कान्तिपुरमा समाचार छ।
2: ट्राफिक जाम अत्यधिक हुने तीनकुने जड़ीबुटी खण्डमा फ्लाइओभर र अण्डरपास निर्माणको काम थाल्न 1.5-2 वर्ष लाग्ने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सौलितपूर्ण ऋण सहयोगमा यसको निर्माण गर्न लागि हो। 2 भदौ 2082 बसेको मन्त्रीपरिषद बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट 34,49 करोड़ जापानी एन करिब 30,08 करोड़ रूपियाँ सौलितपूर्ण ऋण सहायता लिने निर्णय गरेसँगै निर्णय प्रक्रिया अघि बढ़ाउने बाटो खोलेको छ।
3: र बिहानको घाम उदाउन नपाउँदै कमलामाई नगरपालिका 4 सिन्धुली केराबारीका छत्रबहादुर तामाङ आफ्नो खेततर्फ लाग्नुहुन्छ। उहाँको दिनचर्या अहिले खेतीपाती भन्दा पनि बाँदर धपाउनमै केन्द्रित छ। खेतको डिलमा बनाइएको सानो टौवामा बसेर उहाँ दिनभरि मकै जोगाउने प्रयास गर्नुहुन्छ। कारण एउटै हो, जंगली जनावरको बढ़दो आतंक। ग्रामीण क्षेत्रमा पछिल्ला वर्षमा बाँदर बदेल र दुम्सीले किसानको खेतबारीमा ठूलो नोक्सानी पुर्याउन थालेका छन्। बाली जोगाउन खेतबारीमा बास। गोर्खा पत्रमा समाचार छ।
1: विश्वकप फुटबल विशेष।
2: अब विश्वकप फुटबल विशेष फिफा विश्वकप 2026 को समूह बी अन्तर्गत घरेलू मैदानमा भएको खेलमा क्यानाडा र बोस्निया एन्ड हर्जेगोभिनाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। टोरन्टो स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा बोस्नियाका लागि खेलको 20 मिनटमा लोबो लुकिसले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए, तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै क्यानाडाका कायल लारिनले 77 मिनटमा बराबरी गोल फर्काए। यो बराबरीसँगै क्यानाडाले आफ्नो विश्वकप इतिहासमै पहिलो पटक ऐतिहासिक अंक जोड्न सफल भएको छ। यसअघि सन् 1986 र 2022 विश्वकपमा क्यानाडा अंकविहीन बनेको थियो। अब क्यानाडाले जुन 18 कतारको सामना गर्नेछ, यसैबीच भोलि बिहान पाउने 1 बजे हुने खेलमा अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ।
3: यो विश्वकपमा केही स्टार खेलाड़ीहरू देखिने छैनन्। इंग्लिश क्लब म्यान्चेस्टर सिटीका गोलरक्षक जियान लुइजी डोनोरूमा पछिल्लो दशकका स्टार फुटबलर हुन्। युरोपियन च्याम्पियन 2021 इटलीले उपाधि चुन्दा डोनोरूमाले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीको पुरस्कार जितेका थिए, तर 27 वर्षीय डोनोरूमा यो विश्वकपमा देखिने छैनन्। इंग्लिश क्लब लिभरपूलमा 29.5 मिलियन पाउण्डमा अनुबद्ध भएका खेलाड़ी हुन् जेरेमी फ्रिम्पोङ। नेदरल्याण्डका राइट ब्याक जेरेमीलाई जर्मन क्लब बायर लेभरकुसनबाट भित्राइएको थियो, तर पछिल्लो पटक सामान्य चोट बोकेपछि उनले नेदरल्याण्डको टीममा स्थान बनाउन सकेनन्। ह्यारी म्याङ्गवायर म्यान्चेस्टर युनाइटेडका सेन्टर ब्याक ह्यारी म्याङ्गर चर्चित डिफेण्डर हुन्। आफ्नै हरकतका कारण उनी चर्चामा पनि आइरहन्छन्। प्रशिक्षक थोमस टुचेलले 66 अन्तर्राष्ट्रिय क्याप जितेका म्याग्वायरलाई बाहिर राख्ने निर्णय गरेका छन्। योसँगै म्याग्वायरको लगातार 5 पटक विश्वकप खेल्ने सपना अधूरो रह्यो। फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले एडवर्डो कामाभिंगालाई पनि बाहिर राखेका छन्। यस्तै ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एसोलोटीले जाओ पेड्रीलाई पनि आफ्नो टीममा समावेश गरेका छैनन्। यस्तै सरकारले सामूहिक खेल हेर्दा सम्भावित झडपलाई मध्यनजर गरी पूर्व स्वीकृति लिनुपर्ने निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्व स्वीकृति नलिई प्रत्यक्ष प्रसारण नगर्न भनेको छ। फिफा विश्वकप 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्थाले पूर्व स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई थप 30 वर्षको जेल सजाय सुनाएको छ। उत्तर कोरियासँग तनाव सर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा आज आदेशमा राष्ट्रपति युल र उनका पूर्व रक्षा मन्त्री किम योङ युनलाई 30 वर्षको जेल सजाय सुनाइएको हो। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला हो। युनले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन्। यसैबीच भारतले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री वितरण व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको नयाँ आदेश अनुसार अब कुनै पनि पेट्रोल पम्पले एकजना ग्राहकलाई एक दिनमा 200 लिटर भन्दा बढ़ी हाई स्पीड डिजल बिक्री गर्न पाउने छैनन्। यसका साथै नयाँ सरकारी आदेशले औद्योगिक व्यावसायिक र संस्थागत जस्ता ठूला उपभोक्ताहरूलाई पेट्रोल पम्पबाट पेट्रोल र डिजल खरिद गर्न पूर्ण रूपमा रोक लगाइएको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: जग्गा अतिक्रमणबारे रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन उन्मुख। काठमाडौँ महानगरभित्र मात्र 2000 रोपनी जग्गा अतिक्रमे।
2: बाल सैनिक प्रयोग दण्डनीय ठहरिने सर्वोच्च अदालतको निष्कर्ष। कानून बनाउन आदेश। कर्मचारी संगठन खारेजीको बाटो खुल्यो।
3: देशभर 19 लाख बोरा यूरिया मौजदात रहेको सरकारको दावी। मल नपाएको किसानको गुनासो।
2: भारतमा दैनिक पेट्रोल खरिदमा सीमा निर्धारण। दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 30 वर्षको जेल सजाय।
3: र फिफा विश्वकप फुटबलमा क्यानाडा र बोस्निया एण्ड हर्जेगोभिना बीच 1-1 गोलको बराबरी।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
10: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
11: Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
12: के तपाईँ सम्पूर्ण घरयाती सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयाती सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट मीन भवन नयाँ
6: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदैन नि है।
13: लो किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
13: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
13: ए, कुरा त्यस्तो पो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
14: नमस्ते, कति कामले पाल्नुभयो?
13: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
14: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
17: अहिले के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
20: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
23: ए लौ न लौ लौ, चटाइ पर्न आँटो, सबैजना यता आउ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र,
17: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
24: हेलो
25: हेलो बहिनी, सन्चै छौ?
24: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
25: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
24: अनि हुलाकमा पो जानु?
25: हो नि, हुलाकमा जाऊ न।
24: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
25: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
24: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
25: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
24: ए, सहरमा मात्र होला नि
25: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
24: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: के भयो के को हल्ला खल्ला भयो
5: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
7: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
4: होइन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या ठन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
5: हो त हामीले त ध्यानै नदिएको
7: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
8: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
26: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
9: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
27: नेपाल सरकार विज्ञापन बोर्ड
28: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
29: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
28: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नु लाग्यो
29: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
28: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
29: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
9: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
27: नेपाल सरकार विज्ञापन बोर्ड
29: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
30: देख्नु भयो औषधि हालेको
29: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
30: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
29: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
30: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
29: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
30: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
29: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
30: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
27: नेपाल सरकार विज्ञापन बोर्ड
28: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
29: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
29: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
28: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
29: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
29: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
28: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
29: किन आँखा मिसेको मिसे गरेको?
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
29: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
29: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
29: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
29: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
29: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
29: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
29: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
29: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
16: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
26: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
26: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
26: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नमस्कार स्वयंसेविका दिदी।
17: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
17: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 7 a.m.

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई ग्रहण गरेका छौं। 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो शाही 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 30 गते, तदनुसार ईस्वी सन् 2026 जुन 13 तारिक, सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 अनलागा रौद्र नामक सम्वत्सर उत्तरायण ग्रेख मरेतो शनिबार रहेको छ आज, अधिक जेठ कृष्ण पक्ष तिथि रहेको छ आज, त्रयोदशी तिथि रहेको छ, विशेष गरी त्रयोदशी तिथि रहेको छ, 22 घडी 14 पला रहेको छ, नक्षत्रमा रहेको छ कृतिका नक्षत्र 48 घडी 9 पला, योगमा रहेको छ शुक्रम योग रहेको छ 28 घडी 45 पला, करणमा रहेको छ भद्राकरण रहेको छ 49 घडी 17 पला, चन्द्रमा आज मेष राशिमा, श्री सूर्यनारायण सिंह वृष राशिमा, आनन्दाद योगमा आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:09 भयो भने सन सूर्यास्त 6:59 हुनेछ र आजको दिनमान घडी 13 घडी 50 पला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यता भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। र आजको कालबेलाको समय भने रहेको छ साँझको 5:16:06 विशेष गरी साँझको 7:11 आज कालबेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यस्तै गरेर कार्यबेला रहेको थियो बिहानको अहिले यतिखेर
बिहान को दिन 5:07 36 सेकेंड देखि 6:51 40 सेकेंड सम्म काल बेला रहेको थियो। यो काल बेला सकिएको छ। अहिले यतिखेर शुभ बेला सुरु भइराखेको छ। शुभ बेलाको समय रहेको थियो बिहानको 6:51 40 सेकेन्ड देखि 8:35 44 सेकेन्ड सम्म शुभ बेला रहेको छ। लाभ बेलाको समय रहेको छ दिउँसोको 1:47 57 सेकेन्ड देखि दिउँसोको विशेष गरी 3:32 2 सेकेन्डसम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथि विधि पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु। ग्रह गोचर यानि कि सूर्यले नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा परिचर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मेष राशि आउँछ। कृतिका नक्षत्रको प्रथम चरण नाम आउँछ अमृता अथवा अम्बिका अथवा अमृत नाम आउँछ अथवा अर्जुन नाम आउँछ। अन्त्यनाडी राक्षस गुण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भनी गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी मैले गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: Rusty.
1: मेष राशि उनीहरुका लागि आजको दिन अधैर्य विवाहले समस्या निम्त्याउला। समयमा बसाउन र सहज नबन्दा शुभ चिन्तकहरू टाढिन सक्छन्। अरूको सुझाव व्यवस्था गर्दा दुःख पाइन्छ। कामको सन्दर्भमा केही वाद विवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नु पर्दा महत्वपूर्ण काम बिग्रिने डरले सताउन सक्ने खालको यो भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन समयमा गरिएको कामले हौसला जगाउनेछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुँदै जानेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछन्। व्यापारले फाइदा दिलाउनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिका लागि जग बसाउने समय भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन समयमा होस नपुग्नाले विवाहमा पछि परेर परिस्थितिवश चिताकामा बाधा पुग्न सक्छ। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। अवसरको खोजीमा केही दुर्दुप गर्नु पर्ला। खर्च बढ्नुको साथै अर्थ अभावको महसुस हुनेछ। समयमै सजग नहुँदा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। चुनौती पन्साउँदै होसियारीका साथ काम लिनुपर्ने समय राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले आमदानी बढाउनेछन्। सानो प्रयत्न गर्दा महत्वपूर्ण काम बन्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा मनका आयोजन हुन सक्छ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिको लागि केही सामान्य लगानी गर्न पनि सकिने खालको यो भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। केतीमनी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। मेहनतले नाम राम इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापारमा पनि प्रशस्त फाइदै फाइदा हुने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकेला। समयमा काम पूरा नहुनाले अवसर घुम्न सक्छ। जिम्मेवारी भनी बढ़िरहनेछन्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना रहेको छ। व्यावहारिक काममा खर्च बढ्दै जानेछन् भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको यो भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राश्मि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हात लागि हुने योग देखिएको छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकेला। गरिआएको कामलाई भने निरन्तरता दिन सकिन्छ। आदर्शन दिनेहरूले झुक्क्याउन सक्छन्। अरूको स्वार्थको लागि उपयोग भइला। पेसा व्यापार व्यवसायमा केही मन्दी आउन सक्ने खालको यो भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनुका साथै मनका धन लाभ हुन सक्छ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोक पूरा हुँदै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउँदैछ। व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन व्यापार लगत आर्थिक लाभ हुने, काममा फाइदा हुन सक्छ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउँदैछन्। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा पनि विजयी भएछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्दैछन्। तैपनि आफ्नो योजना गोप्य राखेर अघि बढ्दा नै राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने योग देखिएको छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पढाइ लेखाइमा समय दिन नसकेला अरूको भर पर्दा काममा बाधा पुग्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। बेसुरमा दिएको वचनले आफैलाई अप्ठ्यारो पार्न सक्छ। नजिकका साथीभाइहरूसँग असमझदारी बढ्न सक्छ। चिताको काम बिग्रिनाले परिस्थिति अलि प्रतिकूल रहनेछ। पेसा व्यापार व्यवसायमा सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपाय भइला। साझेदारीमा समस्या आउनुका साथै पहिलेको समझौताहरू भंग हुन सक्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो प्रतिफल प्राप्त हुने समय रहेको छ। साथीभाइले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने छ र विशेष गरी समय रहेको छ। भौतिक साधन जुटाउनाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय रहेको छ। मेहनतले प्रतिस्पर्धामा जित हासिल हुनेछ। रोकिया काम पुनः शुरू हुन सक्छ। व्यापारमा पनि मनका धन लाभ हुने खालको योग पनि राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने फेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृयु जार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिथि पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु कि अब आफूले कति जानेको छ मैले त्यति कुराहरू सिकाउँछु मैले हगि होइन। त्यसले गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ होइन। के हो त यो वेद कतिवटा हुन्छन्, भागवत कतिवटा हुन्छन्, पुराणहरू कतिवटा हुन्छन् होइन, पुराणहरू कतिवटा हुन्छन्, उपपुराण कतिवटा हुन्छन् है, उपनिषद कति हुन्छन् भन्ने विषय पनि हामीलाई केही पनि थाहा छैन कसैलाई, कसैलाई थाहा होला कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिराखेको छु। विशेष गरी चाहिँ वेद विशेष गरी चार प्रकारका वेद हुन्छन्, तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँले खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषय पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासकीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग व्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ प्रकृति स्वयं देवत्व हो। वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यसै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सत विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रको मित्रताको महिमा पनि यसले सिकाउँछ। मन वचन कर्म शुद्ध रहनुपर्दछ भनेर भनेको छ। पूजापाठ गर्दैमा हुँदैन, मन वचन कर्म र शुद्ध रहनुपर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध, धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालन गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त, समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व, जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। काम भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ, लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको
जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी शुरू भयो ऋग्वेदको नासदीय शुक्लमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ मैले तपाईँले यो कुरा भनिसकेको छु हो कि होइन यसै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो सबै ज्ञानको आधार यही नैबाट उत्पत्ति भएको छ ऋग्वेदबाट अब यजुर्वेद शुक्ल यजुर्वेद शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा के सिकाउँदा शुक्ल यजुर्वेदले भन्दा जीवनमा कसरी अनुशासन राख्ने पूजा संस्कार कसरी गर्ने समाज कसरी चलाउने यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले यसमा अलिकति तपाईँसँग कुरा गर्नु पर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ कुन यज्ञ कहिले गर्ने कुन आहुति के भनेर चढाउने मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ सोह्र संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ यस्तै गरी जन्म नामकरण उपनयन विवाह श्राद्ध सबै विधिहरू यसमा पढ्ने गर्दछन् सोह्र संस्कारहरू पर्ने गर्दछ सोह्र संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है अहिले सोह्र संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु आज अहिले यतिखेर भने हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गरौँ अनि त्यसपछि तपाईँसँग हामी कुराकानी गरौँला सोह्र संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ कर्तव्य धर्म मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ कर्मयोगको बिउ यही वेदमा छ फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ यो अस्ति दिन गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर फलको आश नगर धान त रोप्नु पर्यो कति फल्छ अनि आश गर्नु भयो फल्छ जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो कर्मको आधारमा हो कि होइन राजा समाज परिवार चलाउने नियम पनि रहेको छ राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ असत्य अन्याय दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले असत्य नबोल्नु असत्य गर्नु हुँदैन सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ अन्याय गर्नुहुन्न कसैले पनि दुराचार पनि गर्नुहुन्न दुराचारहरूबाट असत्यबाट चाहिँ हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ समाजमा सहकार्य दयालुता सत्य शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म पूजा विधि संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ अब हाम्रो सामवेद संगीत स्वर ज्ञान भक्ति र योगको वेद हो यो के सिकाउँदछ भन्दाखेरि सामवेदले संगीतको पिता पनि मानिन्छ सामवेदलाई चाहिँ भारतको शास्त्रीय संगीत राग ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ मन्त्रको शक्ति स्वरमा छ मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकिन्न लय मिलाउन सकिन्न भने त्यो मन्त्र काम लाग्दैन मन्त्रहीन हुन्छ शक्तिहीन हुन्छ भनेर भनेको छ सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँ एउटा भनेर मन लागिहाल्यो एउटा सुनाउँछु है त म तपाईँलाई हरे अम्मा

यादवामाका न्याय यस्तो खालका मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे

जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन. अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोले जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन. कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ. विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँले भनिसकेको छु. ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ. ध्यान एकाग्रता र भक्ति बढाउँछ, ध्यानले एकाग्रता भक्ति बढाउँदछ. मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ. कसैलाई मानसिक तनाव धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस्. बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्. यसले पनि तपाईँलाई भक्ति बढाउँछ, मानसिक यसले चिन्ताहरू कम गराउँछ, मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस गराउँछ. अब भक्तिको उत्कर्ष सामवेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ. ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पूजा पनि हुने गर्दछ. विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारण मन्त्र उच्चारण गर्दाखेरिका नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ. उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्. सामवेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ. आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट नै बनेका छन्। विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ. मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेदमा पनि रहेको छ. वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन्, हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो. यस्तै गरेर चाहिँ अथर्वेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ. अथर्ववेदलाई जीवन व्यवहारको वेद भनिन्छ. स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ. विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ. रोग कसरी हुन्छ कसरी निको पार्ने यो सिकाएको छ. मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ. आजभोलि त धेरैलाई रोग लागेको छ. खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ. त्यस्तै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ. खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारा खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने. त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ. वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ. घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ. रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ. नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन्, जस्तै कसैले लागू भएको हुन्छ नि हो त्यसमा पनि वेदका मन्त्रद्वारा पुग्नु भयो भने ती लागू भएको सञ्चो हुन्छ. तर वेदका मन्त्र कण्ठस्थ बनाउनु पर्यो, त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ, जप गरेर सिद्ध गर्नुपर्दछ. जस्तै सूर्यग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्रग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ. जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि मन्त्र रोगीलाई पुगिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ. जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु, सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ. गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँ दैनिक रूपमा जप पनि गर्नुपर्छ. गायत्री बिहान बेलुका सकिन्छ, 1000 नभए 108 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ. गायत्री मन्त्र भनेको महामन्त्र हो. यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ. तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ. आध्यात्मिक शक्ति कसरी प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ,
मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ। विशेष गरी चाहिँ त्यस्तो गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भनेको थिएँ नि तपाईँलाई वास्तु जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू, तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनुपर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरुङ्गो सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ, होइन? जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो, जस्तै ऊर्जा, जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भएर भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसरी ऊर्जा उत्पत्ति गर्दछ, र सोलर प्यानल चौबिसै घण्टा पाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन? हो, त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ स्वास्थ्य, सुरक्षा, जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो। विशेष गरी अथर्ववेद भनेको चार वेदको मुनि वर्णन तपाईँलाई गरे। अब यी चारै वेदको विशेष गरी सारांश के छ त, विशेष गरी ऋग्वेदमा प्रकृति ब्रह्माण्ड दर्शन गहिरो सार भनेको चाहिँ सत्य ब्रह्म ज्ञान जीवनको मूल भन्ने सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म संस्कार पूजा विधि कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत भक्ति ध्यान स्वर शक्ति मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या उपचार वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार सुरक्षाको विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी चाहिँ विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ, वेद पढ्नाले असाध्यै राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामी तपाईँ हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढ्यो घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पाल्यो घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अहिले भनेको थिएँ सोह्र संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म सोह्र संस्कार हुने गर्दछ, हो कि होइन? सोह्र संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्वाचार्यहरूले मानव जीवनमा सोह्र प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ सोह्र संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ, है? अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातकर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामकरण पर्दछ, छ नम्बरमा पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञपवित पर्दछ, अनि एघार नम्बरमा वेद आरम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो सोह्र संस्कार मध्ये पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेजाग्नि संग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो सोह्र संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ है त, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले, है? एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ। अनि अर्को चाहिँ तपाईँको चाहिँ नामकरण, त्यसपछि नराम गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ। त्यसपछि अन्नप्राशन भनेको भात खाइ गर्ने कुरा बुझ्नु भएको छ, होइन त? त्यसपछि
कर्णभेद भनेको कान छेन्ने हो त चाहिँ है त्यो पनि तपाईँलाई थाहा छ तर कर्णभेद भन्ने कुरा थाहा थिएन कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो हो कि होइन जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो है चुडाकरण पनि तपाईँलाई थाहा थियो एक कपाल खौरिने चुडाकरण गर्ने छेवर गर्ने पनि थाहा थियो तपाईँलाई हो कि होइन त्यसपछि यज्ञपवित जय लाउनुपर्छ प्रतङ्ग गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई हो कि होइन अब वेद पढ्नु पर्छ जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ कि बटुकीहरूलाई तर एउटा दुईवटा मात्रै पढेर होइन अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा ल माताजी म त अब काशी जानु पर्यो बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ भन्न काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ ल भान्जा बाबु म बिहा गरिदिन्छु यहीँ बस्नुपर्छ दुधले मिठो मिठो पकाएर खान दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भनेर मामा त्यसले फकाएर लिएर आउनुहुन्छ त्यो त तपाईँलाई थाहा छ नि हो यसको अर्थ के हो तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ त्यसलाई मैले भनिदिएँ है जस्तै गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई अनि त्रेताग्नि सङ्ग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आयो हामीले तर त्यो हो त्रेताग्नि संस्कार होइन कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी यो तपाईँलाई स्वर संस्कारको विषयमा पनि जानकारी स्वर संस्कारमा के पर्दछन् स्वर संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्य नै गरेर सुनाउँदैछु विशेष गरी चाहिँ स्वर संस्कारमा के पर्दछ स्वर संस्कार भनेको के हो विशेष गरी पनि यो मै म तपाईँलाई जानकारी गराउँछु विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो स्वर संस्कारको विषयमा पनि विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ मैले भनेको थिएँ पति पत्नीले पवित्र मन सिद्धि र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले स्वर चाहिँ गर्भधान भनिन्छ शुद्ध विचार उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ त्यसै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस् बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ यसमा चाहिँ विशेष गरी मातृरक्षा भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ यो पनि गर्नुपर्दछ हामीले चाहिँ अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ अर्थात् सिमनामा रक्षा गर्ने गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ यस्तै गरी जातकर्म संस्कार भनेको चाहिँ शिशु जन्मिएपछि तुरन्तै हुने संस्कार बच्चालाई शुद्धता र रक्षा दीर्घायु ज्ञानको आशीर्वाद दिने जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातकर्म संस्कार पनि भनिन्छ नामकरण भने तपाईँलाई थाहा छ के शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने नाम बच्चाको नाम राख्ने जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ तीन अथवा चार महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ विशेष गरी चाहिँ उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो अन्नप्राशन भनेको चाहिँ छ महिनामा खिर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति शुरू भएको सूचक भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ चुडाकरण भनेको जन्मसाथ एकै अपवित्त अवसर हर्ष भन्ने मान्यता हो पहिलो पटक कपाल काट्ने मुन्डन गर्नेलाई विशेष गरी चाहिँ चुडाकरण भनिन्छ कर्णभेद भनेको चाहिँ कान छिर्ने संस्कार भइहाल्छ शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन् वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ उपनयन संस्कार भनेको चाहिँ यज्ञपवित धारण बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो गुरु शिष्य परम्परामा प्रवेश गराउने आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने वेद अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित आध्यात्मिक ज्ञान प्रारम्भ जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ केशान्ता भने गोदान संस्कार भनेको चाहिँ किशोर अवस्थामा रूपान्तरणको संस्कार केश कटन दान समय चरित्र निर्माणको शिक्षा यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ यसमा विशेष गरी चाहिँ समावर्तन संस्कार भनेको विद्या चाहिँ तपाईँको समाप्ति गुरूबाट शिक्षा लिने संस्कार विशेष गरी चाहिँ गुरूकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा अब समाज र परिवारमा जिम्मेवारीपूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई
समवर्तन संस्कार पनि हामीले भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा र सहयात्राको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि वानप्रस्थ संस्कार गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवारमा नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ नि विवाह अग्नि परिक्रहण भनेको थिएँ नि मैले, हो यो हो विशेष गरी चाहिँ अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार। शरीर पाँच तत्वमा विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दुनु पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको सार एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराए, तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ है भनेको थिएँ मैले, स्वर संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसमा गर्दाखेरि यसको व्याख्या गर्न थाल्यो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यो भएर रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी भने गराएको छु। कुनै पनि जिज्ञासा रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको वर्षमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ। भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजेमा फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृदान
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन।

अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232। महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। वायु सेवा निगमको संचालक समिति नियुक्त सर्वोच्चद्वारा बदर रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इफानको नयाँ कार्य समिति चयन मोहन डागी स्वत अध्यक्षमा चयन आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना। रोल्पा सुनिली स्मृतिको गाउँ सभाको 20 अधिवेशनको पहिलो बैठक सम्पन्न। रोल्पाको जेलबाङमा 9 दिने भूमि नाच तालिम सम्पन्न। रूकुम बसुनको 8 विस्फोट नगरपालिका पुनः खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। युवा तथा विद्यार्थी मैत्री नीति बनाउन नेवी संघ लुम्बिनीको प्रदेश सरकारलाई सुझाव। र ट्रम्पको 80 जन्मदिन केन्द्रित क्रेज फाइट कार्यक्रम विवादित। विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो।
1: बाजे के हो किन जलामाया
2: यहाँ दुखेको छ त खाने दिन भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9095 14 652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर सम्बन्धी प्रसंगबाट। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्ति गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस रिटमा सुनाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बाक्सोला

0: परवीन भट्टराई महेश्वर भक्त श्रेष्ठ रूपा लाभिसानेर लीलाराज ढकाललाई नियुक्ति गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताक्रमका अनुसार का उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिको नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परामादेश समेत दिएको छ। भूमि व्यवसाय सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनको लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उप महानिर्देशक कृष्ण प्रसाद सापकोटाको स्वामी जप्तमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजोको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनको लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उप सचिव भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाका प्रमुख भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै उहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपालको 24 वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ। इपालको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डागी स्वत अध्यक्षमा चयन हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम भलोन लामा तथा सातजना उपाध्यक्षहरूमा हिमप्रसाद पाठक सुजन कर्माचार्य विक्रम न्यौपाने नरेन्द्र बल्लभ पन्त बलराम खतिवडा प्रकाश दुवाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। महासचिवमा टेकनाथ आचार्य उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी विजय मोहन भट्टराई कुबेर मणि नेपाल ईशा श्रेष्ठ र अभिख्या मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे संगीता धमला र प्रतिमा गेवाली निर्विरोध निर्वाचित हुनुभएको छ। खुल्ला सदस्यतर्फ भरत मणि छतकुली भरत खड्का नारायण पौडेल जगत बहादुर पोखरेल जगदीश शिवाकोटी पदम केसी मिलन खड्का वर्ण लामिछाने र अनुप आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ भने बाबुराम थापा सुकुन्द ओझा सन्तोष राज नेपाल इन्दिरा पन्त र सोमनाथ कडेललाई सदस्यमा नियुक्त गरिएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापी रेखा स्थानीय वायु तथा पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको को छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा आंशिक बादल तथा तराई भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा सुनिल स्मृतिको गाउँसभाको 20 अधिवेशनको पहिलो बैठक सम्पन्न, रोल्पाको जेलबाङमा 9 दिने भूमि नाशालीन सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइ न भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 मेगाहर्ज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पाको सुनिल स्मृति गाउँपालिकामा गाउँसभाको 20 अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित बैठकमा जनप्रतिनिधि, कर्मचारी तथा सरकारवाला पक्षहरूको सहभागिता रहेको थियो। जनआकांक्षा पूरा गर्ने हाम्रो संकल्प, दिगो विकास र सुशासन मात्र विकल्प भन्ने मूलनारा सहित आयोजित अधिवेशनमा गाउँपालिकाको आगामी नीति योजना तथा विकास कार्यक्रमका विषयमा छलफल भएको जनाइएको छ। अधिवेशन मार्फत आर्थिक वर्ष 2083-84 लागि बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विकास निर्माण शिक्षा स्वास्थ्य कृषि पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित योजनालाई प्राथमिकता दिने विषयमा छलफल केन्द्रित भएको बताइएको छ। गाउँपालिकाले स्थानीय आवश्यकता अनुसार जनमुखी योजना कार्यान्वयन गर्दै सुशासन पारदर्शिता र दिगो विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीय तहको सर्वोच्च नीति निर्माण निकायका रूपमा रहेको गाउँसभाको उक्त अधिवेशनले आगामी वर्षको विकास मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ। रोल्पाको सुनसरी गाउँपालिका साथ जेलबाङमा मगर समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको 9 दिने भूमे नाच तालिम सम्पन्न भएको छ। स्टार युवा क्लबको आयोजनामा सञ्चालित तालिम समापन कार्यक्रममा क्लबका अध्यक्ष एन्जल बुढा मगरको अध्यक्षता रहेको थियो। कार्यक्रममा सुनसहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष आस बहादुर पुन मगर, प्रमुख अतिथि समाजसेवी चन्द्र बहादुर बुढा मगर, विशिष्ट अतिथि तथा वडा नम्बर 7 का अध्यक्ष राज बहादुर रोका मगर अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको शुभारम्भ क्लबका उपाध्यक्ष सुनिल बुढा मगरको स्वागत मन्तव्यबाट शुरू भएको थियो। जेठ 20 गतेदेखि शुरू भएको तालिम जेठ 28 गते सम्पन्न भएको हो। तालिमको लागि थवाङबाट 3 जना पुरूष प्रशिक्षक, 2 जना महिला प्रशिक्षक तथा 2 जना वादीवादन प्रशिक्षक गरी 7 जना प्रशिक्षक सहभागी भएका थिए। प्रशिक्षक निर्माण बुढा मगरले मगर समुदायको भाषा संस्कार र संस्कृति सम्मान भएकाले प्रशिक्षण प्रभावकारी र सहज रूपमा सम्पन्न भएको बताउनु भएको छ। उहाँले भूमि नाच मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोड़िएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। कार्यक्रममा बोल्ने अतिथि, विशिष्ट अतिथि तथा प्रमुख अतिथिहरूले भूमे पर्व र भूमे नाच मगर समुदायको मौलिक सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै यस्ता तालिमले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव दिवस बुढा मगरले गर्नुभएको थियो। सल्यानका संचारकर्मी गोर्खा डाँगीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ। बागचौर नगरपालिका नम्बर 6 घर भई हाल समुदायका लागि संचार सल्यानद्वारा संचालित रेडियो मध्य पहाड़ी एफएम 88.2 मेगाहर्जमा प्राविधिक प्रमुख तथा समाचार वाचकको रूपमा कार्यरत डाँगीले श्री सरस्वती माध्यमिक विद्यालय बागचौर 6 जामुने चौरका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ। उहाँले विद्यालयको बाल विकास केन्द्रदेखि कक्षा 5 सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो। डाँगीको जन्मदिन भोलि जेठ 30 गते भए पनि उक्त दिन शनिबार आज सार्वजनिक विदा परेकाले एक दिन अगावै जेठ 29 गते हिजो विद्यालयमा कार्यक्रम आयोजना गरी सामग्री वितरण गरिएको हो। सोही अवसरमा डाँगीले विद्यालयमा हरेक हप्ताको शुक्रबार सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजना गरिएको म्युजिक डान्स कम्पिटिशनका विजेतालाई पुरस्कार समेत प्रदान गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सो क्रममा विद्यालयको तर्फबाट संचारकर्मी डाँगीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सरप्राइज केक काटेर जन्मदिन मनाइनुका साथै मायाको चिनो समेत प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै संचारकर्मी डाँगीले जन्मदिनको नाममा विभिन्न पार्टी प्यालेस, रेस्टुरेन्ट वा होटल मा गएर फजूल खर्च गर्नुभन्दा यस्ता सामाजिक कार्यहरू गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। उहाँले आगामी दिनमा पनि आफू सदैव यस्तै सामाजिक कामहरूमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रूकुम पश्चिमको आठ बिस्कुट नगरपालिकालाई पुनखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको छ। स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पुनखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शुक्रबार नगरपालिकालाई पुनखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। आवश्यक सम्पूर्ण मापदण्ड तथा प्रक्रियाहरू पूरा गरेपछि नगरपालिकालाई पुनखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो। नगर प्रमुख तथा पालिका खोप समन्वय समितिका अध्यक्ष रवि केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत काली बहादुर ओली निमित्त प्रमुख प्रशासकीय अधिकृत विभिन्न ओडा अध्यक्षहरू स्वास्थ्य संस्था प्रमुख संचारकर्मी विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरू महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नगर प्रमुख केसीले पुनखोप ओडा सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र सम्बन्धित ओडा अध्यक्ष तथा संचारकर्मीहरूलाई वितरण गर्नुभएको थियो। साथै पुनखोपको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारवालाहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा सहभागीहरूले बाल बालिकाहरूलाई नियमित खोप सेवाको पहुँचमा सुनिश्चित गर्दै खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रण तथा उन्मूलनमा सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताएका थिए। नेपाल विद्यार्थी संघ नेवी संघ लुम्बिनी प्रदेश कार्य समितिले युवा तथा विद्यार्थी मैत्री नीति तथा कार्यक्रम निर्माण गर्न लुम्बिनी प्रदेश सरकार समक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ। नेवी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कुलराज पोखरेलले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा युवा तथा विकास संघै सम्बन्धित नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो। ज्ञापन पत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै प्रदेशको कुल बजेटको न्यूनतम 20% शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गरिएको छ। साथै गुणस्तरीय सर्वसुलभ र समावेशी शिक्षा सुनिश्चित गर्न विशेष बजेट व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। यस्तै स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको लागि प्रत्येक जिल्लामा पारिश्रमिक सहितको इन्टर्नशिप कार्यक्रम सञ्चालन गर्न सरकारी विद्यालय तथा सार्वजनिक संस्थाहरूमा कार्य अनुभव हासिल गर्ने अवसर सिर्जना गर्नुपर्ने माग गरिएको छ। नेवी संघले सूचना प्रविधि नवप्रवर्तन स्टार्टअप तथा उद्यमशीलता प्रवर्धनका कार्यक्रम सञ्चालन गरी युवा तथा विद्यार्थीहरूको लागि सिविकास स्वरोजगार र नवप्रवर्तनका अवसरमा विस्तार गर्नुपर्ने सुझाव दिएको छ। विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमलाई आधारभूत तहसम्म विस्तार गरी गुणस्तर सुधार गर्न दिवा खाजा रकम वृद्धि गर्न तथा नियमित अनुगमनको व्यवस्था गर्नुपर्ने माग पनि ज्ञापन पत्रमा समेटिएको छ। यस्तै सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई प्रदान गरिने 45% भाड़ा छूटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सम्बन्धित निकायबाट कड़ाईका साथ अनुगमन गर्न प्रदेश सरकारको ध्यान आकर्षण गराइएको छ। मनसून जन्य बाढ़ी पहिरो डुबान लगायत प्राकृतिक विपदको जोखिम न्यूनीकरण पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउनु पर्ने र विपदका कारण विद्यार्थीहरूको शिक्षामा पर्ने असर कम गर्न विशेष व्यवस्था गर्नुपर्ने सुझाव पनि नेवी संघले दिएको छ। नेवी संघले विद्यार्थी तथा युवा समुदायसँग प्रत्यक्ष सरकार राख्ने यी विषयहरू आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा समावेश गरी प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरिएको छ। अब देश बाहिरको समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 80 जन्मदिनलाई केन्द्रमा राखेर व्हाइट हाउसको साउथ लेनमा आयोजना गरिएको विशाल यूएफसी क्रेज फाइट कार्यक्रमले अमेरिकी राजनीति र सार्वजनिक खर्चबारे तीव्र बहस जन्माएको छ। यूएफसी फ्रीडम 250 नाम दिएको यो कार्यक्रमलाई समर्थकहरूले उत्सव र स्वतन्त्रताको प्रदर्शनका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसलाई असंवेदनशील विवादास्पद कदम भनेका छन्। आइतबार हुने भनिएको उक्त कार्यक्रमका लागि व्हाइट हाउसको साउथ लेनमा द क्लाउड नामक विशाल पिंजडा अखडा निर्माण गरिएको छ। त्यहाँ 14 अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसी खेलाड़ीहरूबीच क्रेट फाइट प्रतिस्पर्धा भएको थियो। रक्तपातपूर्ण शैलीको लड़ाईलाई केन्द्रित राखिएको यो प्रतियोगिता अमेरिकी राष्ट्रपति कार्यालयको इतिहासमै असाधारण मानिएको छ। करिब 6 करोड़ अमेरिकी डलर लागत अनुमान गरिएको कार्यक्रमलाई लिएर सार्वजनिक आलोचना चर्किएको छ। आलोचकहरूले युद्ध तथा आर्थिक चुनौतीका बीच यस्तो खर्चिलो र मार्चो शैलीको कार्यक्रममा उपयुक्त नभएको टिप्पणी गरेका छन्। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोभो लुकिजले गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए, तर बोस्निया एण्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्काएको थियो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काएका थिए। त्यसपछि थप गोल हुन सकेन। दुवै टोलीले 1-1 अंक बाँडेका छन्। विश्वकपको चौथो खेलमा आज बिहान 7:15 आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिको 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकनलाई हराउँदै विजय शुरूआत गरेका छन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। वायु सेवा निगमका संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदल। रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इप्पानको नयाँ कार्य समिति चयन। मोहन डाँगी स्वत अध्यक्षमा चयन। आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना। रोल्पा सुनिली स्मृतिको गाउँ सभाको 20 अधिवेशनको पहिलो बैठक सम्पन्न। रोल्पाको जेलबाङमा 9 दिने भूमेनाथ तालिम सम्पन्न। सल्यानका संचारकर्मी गोर्खा डागीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण। रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका पुनखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। युवा तथा विद्यार्थी मैत्री नीति बनाउन नेविसङ लुम्बिनी प्रदेश सरकारलाई सुझाव। र ट्रम्पको 80 जन्मदिन केन्द्रित क्रेज फाइट कार्यक्रम विवादित। विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: বাজে কি ভো কিনে জ্বালা না হাত
1: হ্যাঁ দুঃখে করছ না আনি দিন না ভাত দুঃখে করি করছ দিন রাত আমি গালামা হুন না তা করছেন বাজ
0: ল অব চিন্তা গর্ন পর্দই না রোলপালি মুস্কান ডেন্টাল ক্লিনিক ছ নি তপাইকো সাথ
2: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 741 318
0: 9805-14652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: एक सुनसहरी गांव पालिका पांच नारबांग क्षेत्र भित्र रहेका पूर्वमा मावांग र जयमाको सीमाना उत्तरमा सुनसहरी गांव पालिका सात जेलबांग खिबांग स्यारीको सीमाना पश्चिममा सुनसहरी गांव पालिका छ धुसीको सीमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? तिमी त सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894-20-754 र 9894-79-412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका हेर्ने मस्तक जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओबोत्री जेउ बेला सुनौ, फुरी कटास ओचुगुरी जेउ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिले बेला झेप्पा असर खेल्ने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ, नाखा नामे ल भे लागिने सज, गिने गिने लापरवाही सुनौ, चाउसो खेलगेमा दुख, हिन्दीको ठयलाई मेला किनाथे जन धनी नि झेप्पा छेती ताउजु हो खोकाई।
13: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले चाहिँ अनुगमन दिने व्यवस्था
12: चाउसेला खोले ल चाउसी खोलिए होलिदे तरिकाई छु अब नजरे बनाए गेम गेजन मेकेमा लागे औले लगे लागे
13: वन जङ्गल जुलिसी हो घेङ बारी ल बाली माली चिउरा चिउली झ्याक्रा चाउसो छिने ले चाउसो सहिले खेले
12: वन जङ्गल मेला दिमाइए
13: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए।
12: अनुरोध, सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले धूमक तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाउ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाख्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किटकी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कुनै कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति रोगर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खटखट के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्याटिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
11: बाथोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
12: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
11: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
12: सम्पर्क मोबाइल 98578211105,
11: 98479802,
12: 98095682605
11: र 98103949040।

0: 音符三美赫。走走了转一圈。यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नेपाल भारत सीमापार रेलवे लिंक सम्बन्धी बैठक सम्पन्न। रक्सोल काठमाडौँ ब्रोडगेज रेल लिंकको सम्भाव्यता अध्ययन गरिने।
0: राष्ट्रपाको गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित। लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदै नेतृत्वमा आधा दर्जन आकांक्षी।
1: कालीकोटका सबै पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा। बागलुङमा दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
0: अमेरिका र इरान युद्ध विराम सम्झौताको नजिक। केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत। क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाङ ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाल भारत सीमापार रेलवे लिंक सम्बन्धी परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ। संचालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकारीको समीक्षा गर्न 10 परियोजना निर्देशक समिति पीएससी र 8 संयुक्त कार्यदल जेडब्ल्यूजीको बैठक जेठ 28 र 29 गते काठमाडौँमा बसेको थियो। बैठकमा भारतको अनुदानमा विकास भइरहेका जयनगर बिजलपुरा प्रतिवास र जोगबनी विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रक्सौल काठमाडौँ ब्रोडगेज रेलवे लिंकको अन्तिम लोकेशन सर्वे प्रतिवेदन, पूर्व पश्चिम रेलवे लिंकका लागि प्राविधिक सहयोग र थप अन्य रेलवे लिंकका बारेमा पनि छलफल भएको दूतावासले जनाएको छ। दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन निकट सहकार्य एवं समन्वयलाई निरन्तरता दिने सहमति जनाएको पनि जनाइएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। हिजो शुरू भएको निर्वाचन प्रक्रियामा प्रदेशको नेतृत्वका लागि 4 प्रतिस्पर्धी थिए। सभापति निर्वाचित हुन कुल मतदानको 51% मत पाउनुपर्ने विधानको व्यवस्था अनुसार त्रिपाठीले पहिलो चरणमै निर्वाचित हुनुभएको हो। हिजो राति भएको मतदानमा कुल 780 महाधिवेशन प्रतिनिधि रहे पनि 437 जनाले मात्र मतदान गरेका थिए। त्रिपाठीले 234 मत पाउनुभयो। सभापति पदमा दोहोरिन चाहनुभएका संघीय सांसद राजन गौतमले 182 मत पाउँदा माधव पनेरूले 11 र डाक्टर हरि कार्कीले जम्मा 2 मत पाउनुभएको छ। रासोपाको विधान अनुसार 47 सदस्यीय प्रदेश समितिमा 11 जिल्ला सभापति रहने व्यवस्था छ भने 2 सदस्य सभापतिले मनोनित गर्नेछन्। प्रदेश समितिमा सभापति सहित 34 निर्वाचित हुने व्यवस्था छ। प्रदेश सभापति बाहेक अन्य पदाधिकारी र सदस्यहरूको पनि मतगणना भइरहेको पार्टीको निर्वाचन आयोगले जनाएको छ। यस्तै राष्ट्रपाको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघमा अधिवेशन हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुँदैछन्। सहमहामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। प्रदेश सभापतिका नेतृत्व चयन गर्न सर्वसम्मत हुने सम्भावना न्यून छ। देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अरियाल, गणेश पौडेल, मंजू गेवाली, राजकुमार सुवेदी र निलम राज अधिकारी अहिलेसम्म मुख्य आकांक्षीका रूपमा देखिएका छन्।
0: कालीकोट जिल्लाका 9 स्थानीय तहपूर्ण खोप सुनिश्चित तथा दिगो पन्ना घोषणा गरिएको छ। जन्मदेखि 5 वर्ष मुनिका बालबालिकाले 9 गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप

0: पाएको सुनिश्चित गरिएपछि जिल्लाका नौवटै स्थानीय तहलाई पुनखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाडाचक्र, राजकोट, तिला गुफा नगरपालिका सहित महावै, पचाल झरना, सन्नी त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको थियो। हिजो पलाता गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। यस्तै हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो।
1: बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका पाँच ट्याङ खोलामा गएराति बोबाङदेखि सालझण्डी ढोरपाटन सड़कको वैकल्पिक मार्ग हुँदै बुर्तीबाङ बजार जाँदै गरेको G1/7980 नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक ढोरपाटन नगरपालिका छ चामी दुबारका 18 वर्षीय आशिष घरतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्दरले बताउनुभयो। चालकको शव पनि दुर्घटनास्थलभन्दा 70 मिटर तल फेला परेको उहाँले बताउनुभयो। मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो। अहिले शवलाई भीड़बाट निकालिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछ।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्टै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची भन्दा छ।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दुई प्रदेशका डीआईजीको सरूवा गरिएको छ। गृहमन्त्री स्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरूवा गरिएको हो। मधेस प्रदेश का डीआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय रानी पोखरी तानिएको छ। त्यहाँ ओम अधिकारीलाई सरूवा गरिएको छ। सुदूरपश्चिम प्रदेशका डीआईजी ओम राणालाई अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालय तानेर त्यहाँको जिम्मा सानुराम भट्टराईलाई दिएको छ। यसैबीच प्रहरी प्रधान कार्यालयको बडुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूह अन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवलदार पदमा बडुवाका लागि सिफारिश सूची प्रकाशित गरेको छ। प्रहरी नियमावली 2071 नियम 27 उपनियम 4 अनुसार हिजो बसेको बडुवा समितिको बैठकले विभिन्न उपसमूहका कुल 362 जना प्रहरी जवानलाई सहायक हवलदार पदमा बडुवा गर्न सिफारिश गरेको हो। बडुवा समितिले उनीहरूको कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्कको आधारमा योग्यता क्रम सूची सार्वजनिक गरेको छ। सिफारिश सूचीमा चित्त नबुझ्ने उम्मेद्वारले 7 दिनभित्र उजुरी सुन्ने, समिति समक्ष उजुरी लिन सक्ने व्यवस्था गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने लगायतका सहमति भएका छन्।
1: यसलाई फेरि सुन्नुहोला। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढ़ेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले सरकारी टेलिभिजन मार्फत वार्ता अन्तिम चरण चरणमा पुगेको जानकारी दिँदै आगामी केही दिनभित्रै घोषणा हुने बताउनुभयो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा हिजो गर्नुभएको थियो। अहिले इरानले पनि यसको पुष्टि गरेको हो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले ईरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो। त्यसको जवाबमा इरानले इजरायल र खाड़ी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झण्डै 20% तेल र तरल प्राकृतिक ग्यास ओसार पोसार हुने मुख्य जलमार्ग हर्मोज ठप्प पारेको थियो। गत अप्रेलमा युद्ध विरामको सहमति भए पनि दुवै देशबीच छिटपुट आक्रमणहरू जारी थिए, जसमा यसै साता भएका दुई चरणका जवाफी हमला समेत सामेल गरिएका छन्। अब खेल समाचार। फिफा विश्वकप फुटबल आयोजक राष्ट्र विश्वकप फुटबलमा आयोजक राष्ट्र अमेरिकाले विजय शुरूआत गरेको छ। आज बिहान लस एन्जल्स स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वे विरूद्ध 4-1 अन्तरको प्रभावशाली जीत निकालेको हो। आत्मघाती उपहार गोलबाट अग्रता लिएको अमेरिकाका लागि फोलारिन बालोगनले 2 तथा गियोभाने रेयनाले 1 गोल गरे। पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल फर्काए। यसअघि आज बिहान पख भएको खेलमा अर्को आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग बराबरी खेलेको थियो। क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको समूह बीको पहिलो खेलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले एक एक गोलको बराबरी खेलेका हुन्। यसअघि दुवै टोलीले समान एक एक अंक बाँडेका छन्। खेलको 81 मिनटमा जोगो लुकिसले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लारिनले 1 गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। अब मौसम। नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी भूभागका थोरै स्थान तथा बाँकी पहाड़ी र तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति कोशी, मधेश, बागमती लगायत गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा बाँकी पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
6: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नेपाल भारत सीमापार रेलवे लिंक सम्बन्धी बैठक सम्पन्न। रक्सोल काठमाडौँ ब्रेड गेज रेल लिंकको सम्भाव्यता अध्ययन गरिने।
6: राष्ट्रपतिको गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित। लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदै नेतृत्वमा आधा दर्जन आकांक्षी।
1: कालीकोटका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा। बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा 1 ज्यान गयो।
6: अमेरिका र इरान युद्ध विराम सम्झौताको नजिक केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत। क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
6: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पा मा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3 98 095 14 6 52।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
7: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसरी गांव पालिक पांच नारावांग क्षेत्र भीतर रहेका पूर्व में मावांग जयमा को सीमा उत्तर में सुनसरी गांव पालिक सात जेलबांग खिबांग सियारी को सीमा पश्चिम में सुनसरी गांव पालिक ढुंसी को सीमा र दक्षिण में हामजा च्यानधारा क्षेत्र भीतर पर्ने यी चार किल्ला अंतर्गत का सार्वजनिक वन भीतर घास दौरा गर्न जड़ीबुटी संकलन गर्न पात पटिंगर घर घुर्रो लगायत का वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है,
3: स्वस्थ हुन के गर्नु पर्छ
2: अनि अरु के गर्नु पर्छ?
4: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: ये तो ना हो बुआरी तौले बसा छाछुप नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक बिमार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक बिमार गरिन्छ
1: के हुन मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
4: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
4: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
4: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204054 र 9894793412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: ए बाबु हतियारो छ चर्च बालेर जाऊ
7: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि पुगेर आइहाल्छु के
6: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
7: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
7: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
6: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गो पेला खिमरिदे गरम औपतिरी जेउ पेला सुनो फोनी कटा औचुरी जेउ आउ पेला कन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए। आउए दिने प्राकृतिक सम्पदा र सक्षेप जस खिम्नाले वातावरण मिलेने लखेप्पा असर किने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेल गेमा दुख हिमुङ्गेको ठेल मेला किनाते जन भने मेघेप्पा क्षति ताउजुङ्गो खोकाई
3: वन उपभोक्ता समूह राई सामुदायिक बने होमी हाल अनुगमन दिने व्यवस्था
2: चौसङ्गेला खोलेर चाउसी खोलिए होइजु अब नजिरे बनाए गेमएल गे जमेकेमा लागे औले लगेमा लिए
3: वन जङ्गल जुलिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याप्रा चाउसो छिमी मेरो चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेला दुखेमा लिए मेला
3: खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा डिकेको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमीन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड। मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
7: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
7: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
8: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
9: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
10: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
11: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
9: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त
12: पार्दछ।
10: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
12: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
10: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
10: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
9: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल लेवा, बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरीकरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कुनै कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: हो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: मानसिक समस्याबाट बस्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्। हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
9: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
10: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
9: सम्पर्क मोबाइल 98578211105,
10: 98479802,
9: 98095082605
10: र 98103940.
11: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
12: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम, रूपन्देही।
13: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्तोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98645-78232।

0: हिजो शुरू भएको निर्वाचन प्रक्रियामा प्रदेशको नेतृत्वका लागि चारजना प्रतिस्पर्धी थिए। सभापति निर्वाचित हुन कुल मतदानको 51% मत पाउनुपर्ने विधानको व्यवस्था अनुसार त्रिपाठी पहिलो चरणमै निर्वाचित हुनुभएको हो। हिजो राति भएको मतदानमा कुल 780 अधिवेशन प्रतिनिधि रहे पनि 437 जनाले मतदान गरेका थिए। त्रिपाठीले 234 मत पाउनुभयो। सभापति पदमा दोहोरिन चाहनुभएका संघीय सांसद राजन गौतमले 182 मत पाउँदा माधव पनेरूले 11 र डाक्टर हरि कार्कीले जम्मा 2 मत पाउनु भएको छ। राष्ट्रपतिको विधान अनुसार 47 सदस्यीय प्रदेश समितिमा 11 जिल्ला सभापति पदेन सदस्य रहने व्यवस्था छ भने 2 सदस्य सभापतिले मनोनित गर्नेछन्। प्रदेश समितिमा सभापति सहित 34 निर्वाचित हुने व्यवस्था छ। यस्तै पार्टीको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुनेछन्। सहमहामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून छ। देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अरियाल, गणेश पौडेल, मंजू गेमाली, राजकुमार सुवेदी र नीलराज अधिकारी अहिलेसम्म मुख्य आकांक्षीका रूपमा देखिएका छन्। कालीकोट जिल्लाका 9 स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। जन्मदेखि 5 मुनिका बालबालिकाका 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित भएपछि जिल्लाका 9 स्थानीय तह खोप सुनिश्चित भएका हुन्। खाडाचक्र, राजकोट, तिलागुफा नगरपालिका सहित महाभै, पचाल, झरना, सान्नी, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसरी नै पूर्ण खोप पालिका घोषणा गरिएको थियो। हिजो पलाता गाउँपालिकामा पनि पूर्ण खोप सुनिश्चित गरिएको छ। यस्तै हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिका पनि पूर्ण रूपमा खोप सुनिश्चित तथा दिगोपन गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सबै प्रकारका खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित दिगोपना घोषणा गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो। सेफ सन्तोष शाह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गैराति जनकपुरबाट पक्राउ गरेको हो। शाहमाथि गैरीधारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। उनीसँगै सोही कसुरमा नारायण शाह पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो। र कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत हिजो 47 कच्ची तथा पक्की संरचना भत्काइएको छ। करिब 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले बताउनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवक्ष यादवको नेतृत्वमा रहेको टोलीले जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर टहरा र संरचना भत्काइएको हो। यसअघि पनि तरी आसपासका क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार देशभर अतिक्रमणमा परेको करिब 1,04,000 हेक्टर वन क्षेत्रमध्ये 38% भन्दा बढ़ी हिस्सा कैलालीमा मात्र छ, जुन करिब 38,040 हेक्टरसम्म हुन आउँछ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: 21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मेगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट हामी कहाँ लत्ता कपडा खाद्य सामग्री खाना नास्ताका पसलहरू बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर
2: मार्बल को पाइप जलान गए घर के एकदम ठीक है कुरा मिला
3: नमस्कार
2: घर सर बेच छोड़े कता
3: साइड जब दाई
2: मेरे छोरा विदेश आको नया घर बना को पाइप दिन आ
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोगार्ड र डेफ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा

0: को लागि सामुदायिक रेडियो जर्जला एफएम 96.4 MHz। जर्जला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बिहान 11 बजेको थाहा अपडेटमा रविन्द्रको नमस्कार। कृषि वन तथा वातावरण मन्त्रालयले बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै सरकारले किसानले आफ्नो लागत सम्भावित आमदानी र बजार व्यवस्थाका आधारमा बाली छनौट गर्न सक्ने व्यवस्था गरेको हो। अब सरकारले तोकेको मूल्य अनुसार त्यही बाली लगाउने वा अन्य विकल्प रोज्नेबारे निर्णय गर्न सक्ने मन्त्री गीता चौधरीले जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 का लागि गौँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्री परिषदबाट स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया पनि अघि बढ़ाएको जनाएको छ। यस अघि वर्षे मकैको समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको छ। उखुको हकमा आर्थिक वर्ष 2082-83 का लागि न्यूनतम समर्थन मूल्य मन्त्री परिषदको 2082 मंगिर 22 गतेको निर्णयबाट निर्धारण भइसकेको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया पनि अघि बढ़ाएको जनाएको छ। यस अघि वर्षे मकैको समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालय

0: तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश नेतृत्व छान्न आज निर्वाचन हुँदैछ। केही बेरपछि काठमाडौँमा विद्युतीय भोटिङ मेसिन मार्फत मतदान गर्ने तयारी छ। नयाँ नेतृत्व चयनका लागि अघोषित प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको हो। सभापतिका लागि डाक्टर अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीको उम्मेद्वारी परेको छ। रासोपा बागमतीका नेताहरूका अनुसार चारमध्ये मुख्य प्रतिस्पर्धी लामिछाने र अर्याल देखिएका छन्। लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता हुनुहुन्छ। सभापतिका यी दुई प्रतिस्पर्धीले आफ्नो प्यानल अघोषित रूपमा खड़ा गरेका छन्। जेठ 26 हेटौडामा शुरू भई एक दिनपछि रोकिएको महाधिवेशनको मतदान आज हुन लागेको हो। पार्टीको निर्वाचन आयोगका अनुसार 1300 बढ़ी प्रतिनिधि सहभागी हुँदैछन्। कालीकोट जिल्लाका 9 स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। जन्मदेखि 5 मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 स्थानीय तह खोप सुनिश्चित भएका हुन्। खाँडाचक्र, राजकोट, तिरागुफा नगरपालिका सहित महाबै, पसाल झरना, सान्नी त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्णखोप घोषणा गरिसकिएको थियो। हिजो पलाता गाउँपालिकामा पनि पूर्णखोप सुनिश्चित भएको हो। यस्तै हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्ण रूपमा खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो। सेफ सन्तोष शाह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गैराती जनकपुरबाट पक्राउ गरेको हो। शाहमाथि गैरीधारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। उनीसँगै सोही कसुरमा नारायण शाह पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ़दा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। अलकत्रा, बिटुमिन लगायत निर्माण सामग्रीको अभावले निर्माण प्रक्रिया अघि बढ़न नसकेको हो। सड़क डिभिजन कार्यालय मन्त्रनगरका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीका अनुसार ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका छन्। बिहान 11 बजेको थाहा अपडेट सकियो। रविन्द्र विदा हुन्छु, नमस्कार।
1: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बिलबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल, किन दिन्छ?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: का पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा चुनसहरी गाउँपालिका साथ जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा चुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू कुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेलायु मायुका लागि त सुनसरी गाउँपालिका यमी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोतरी ज्याउ बेला सुनो फुरी कतास ओचुरी ज्याउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चासो खेलगेमा दुख को जन भने नि खेप्पा छेपी ताउ वन जङ्गल
8: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
7: गेसो छानेला खोलेर चाउसी पोलिए हरिदे तरिङ्गाई गेजो निकेलाई छु अब नजिरे बनाए गेम ल गेजो निकेमा लागे औले लाइकेमा लिए
8: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिमी ने चाउसो सैलेके खेले
7: वन जङ्गल मेला दुकेमा लिए भेला दिने पार्कमा खरनाम लाएर मिलिदिए भने सानो छ मेघे सही
8: बतास उचुलिजु बेलाको हिजिमके कोटल मेघे सताङ्गिने हेन अखिम छिन्ने ले चाउसो के सही
7: ने लागिने निताए गे मने गे बचिए सुनो अरूले मने गे बचैया
8: के छ छानला पोयाल ने लागि कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए।
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।
9: लौ लौ चटाइङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
13: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
12: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू
15: दाँत बाँध्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
14: फिक्स दाँत लगाउने।
16: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
17: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
18: सम्पर्क नम्बर 98-67-0-67-467।
19: एक पटक सम्झिनै पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
20: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
21: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
22: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
21: के रे, नानी त भर्खर 17 की लागि होइन र?
22: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
21: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
22: ए हो र?
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
25: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
24: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
25: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
24: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
25: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
24: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
25: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
24: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
25: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
24: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मोमबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाजे के भयो, किन गालामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू,
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 94 1452
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
9: हैया बद्दी, मेरो त दात दुखिलो, के गर्ने होला अब?
10: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत बाट फिक्स दात बनाउने, ग्यारेन्टी का साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधि बाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदाङद्वारा जारी सन्देश।
12: खै जन्मदाता दिनुहोस् त।
13: जन्मदाता गरेको छैन नि म्याडम।
12: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
13: हो र, मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
13: पहिला कसैले भनेनन्?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भन्छे न
1: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
2: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
2: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
2: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खाना मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
3: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98578-43-123, 98478-070.
3: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
5: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाचो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपा तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: 我来的。
1: 我呀，我是八旗哥，我是八旗哥，反正你怎么讲？啊，我是你上家的官老板，我哪看？你咋办？
2: Namaste, Dr. Sir.
3: Namaste. Bastos na. Bastos na. Kyo?
2: Hinnus na, Dr. Sir. Mero bacha rati ramro sanga nidauna pani sakdaina. Bela bela ma utcha, darauncha. Tauko dukyo bhancha. Ke garne hola?
3: Yahan ubhyaunu ta ekchoti tol herau. Ani khana kati ho khancha ni?
2: Khana ta khancha. Tara phone ya iPad dinu parcha. Natra khanai mandaina.
3: Hernus, ahileko samasya nai yahi. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुनौला हजार दिनका आमालाई
4: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
7: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
4: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
7: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
4: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
7: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
0: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि। थाहा पाएस्?
11: साँच्चै भन्छस् के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
0: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
11: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
11: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
0: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038।
11: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रुका 9481-68-697।
0: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9585-22-275।
11: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
0: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
16: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
11: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
0: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
16: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
11: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
16: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
11: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
16: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
0: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
16: डिभिजन वन कार्यालय रोल्पाको अपील।
17: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
18: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा

0: लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपा प्रदेशको नेतृत्व छान्नमा व्यस्त, बागमतीमा भोटिङ मेसिन मार्फत मतदान, लुम्बिनीमा देवराज पाठकको नाममा सर्वसम्मति प्रयास।
0: बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू, आगामी फागुनसम्म बर्खे मकैको समेत समर्थन मूल्य तोकिने।
1: निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले सुदूरपश्चिममा सड़क निर्माण प्रभावित, 70% भन्दा बढ़ी आयोजनाको काम ठप्प।
0: अमेरिका र इरान युद्धविराम सम्झौताको नजिक, केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत, क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: क्रसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ त्यसरी त यही लिन आएको।
1: विदेशमा पनि फ्लो गार्ड र
0: को बराबर
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।

0: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको जीवन
2: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा। बागमती प्रदेशमा रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश नेतृत्व छान्ने काम आज निर्वाचन मार्फत हुँदैछ। केही बेरपछि काठमाडौँमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी छ। नयाँ नेतृत्व चयनका लागि अघोषित प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको छ। सभापतिका लागि डाक्टर अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीको उम्मेद्वारी परेको छ। रासोपा बागमतीका नेताहरूको अनुसार चारमध्ये मुख्य प्रतिस्पर्धी लामिछाने र अर्याल देखिएका छन्। लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता हुनुहुन्छ। सभापतिका यी दुई प्रतिस्पर्धीले आफ्नो प्यानल घोषणा गरेर अगाडि बढ़ेका छन्। जेठ 26मा हेटौडामा शुरू भई एक दिन पछि रोकिएको अधिवेशनको मतदान आज हुन लागेको हो। पार्टीको निर्वाचन आयोगका अनुसार 1300 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदैछन्। यस्तै पार्टीको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघमा अधिवेशन हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुनेछन्। सहमहामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून छ। देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अर्याल, गणेश पौडेल, मंजू गिवाली, राजकुमार सुवेदी र नीलराज अधिकारी अहिलेका मुख्य आकांक्षी देखिएका छन्। पाठकको नाममा सर्वसम्मतिको प्रयास भइरहेको छ। हिजो राति भएको निर्वाचनमा गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भइसक्नु भएको छ।
4: कृषि वन तथा वातावरण मन्त्रालयले बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरीद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै सरकारले किसानले आफ्नो लागत, सम्भावित आमदानी तथा बजार अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने व्यवस्था गरेको हो। अब सरकारले तोकेको मूल्य अनुसार केही बाली लगाउने वा अन्य विकल्प खोज्ने भन्नेबारे निर्णय गर्न सक्ने मन्त्री गीता चौधरीले बताउनुभयो। आर्थिक वर्ष 2082-83 लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाएको छ। यसअघि वर्षे मकैको न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको छ। उखुको हकमा आर्थिक वर्ष 2082-83 लागि न्यूनतम खरीद मूल्य मन्त्री परिषदको 2082-22 गतेको निर्णयबाट निर्धारण भइसकेको छ।
3: पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको काम अगाडि नबढ़दा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। अलकत्रा, बिटुमिन लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ़न नसकेको हो। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीका अनुसार ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका हुन्। अत्तरिया सहजपुर सड़क खण्डको 31.06 किलोमिटर आवधिक मर्मत कार्य पूर्ण रूपमा बन्द छ। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। गड्डाचौकी चिसापानी सड़क खण्डमा नियमित पटकै मर्मत तथा स्तरोन्नति कार्य आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ। निर्माण सामग्रीको मूल्य वृद्धि सम्बन्धी नीतिगत निर्णय छिट्टै नभए चालू आर्थिक वर्षभित्र धेरै आयोजना सम्पन्न हुने सम्भावना न्यून रहेको बताइएको छ।
4: कालीकोट जिल्लाका 9 स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। जन्मदेखि 5 वर्ष मुनिका बालबालिका 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप लगाएको सुनिश्चित भएपछि जिल्लाका 9 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। खानाचक्र, राजकोट, तिला, गुफा नगरपालिका सहित मावई, पचाल झरना, सन्नी त्रिवेणी, नरहरिनाथ र शुभकालीका गाउँपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ। हिजो पलाता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित बनेका छन्। यस्तै हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो।

0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक ब्रेड बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। सेफ सन्तोष शाह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गैराती जनकपुरबाट पक्राउ गरेको हो। शाहमाथि गैरीधारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। उनीसँगै सोही कसुरमा नारायण शाह पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो।
2: अब अन्तर्राष्ट्रिय समाचार। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अगाडि बढ़ेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका हुन्। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले सरकारी टेलिभिजन मार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै आगामी केही दिनभित्रै घोषणा हुने बताउनुभयो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा हिजो नै गर्नुभएको थियो। अहिले इरानले पनि त्यसको पुष्टि गरेको हो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाड़ी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झण्डै 20% तेल र तरल प्राकृतिक ग्यास ओसार पसार हुने मुख्य जलमार्ग हर्मुज ठप्प पारेको थियो। गत अप्रेलमा युद्धविरामको सहमति भए पनि दुवै देशबीच छिटफुट आक्रमणहरू जारी थिए, जसमा यसै साता भएका दुई चरणका जवाफी हमलाहरू समेत सामेल छन्।
0: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र अमेरिकाले विजयी शुरूआत गरेको छ। आज बिहान लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वे विरूद्ध 4-1 प्रभावशाली जीत निकालेको हो। आत्मघाती उपहार गोलबाट अग्रता लिएको अमेरिकाका लागि फोलरिन बालोगनले 2 तथा गियोभानी रेयनाले 1 गोल गरे। पाराग्वेका लागि मौरिसियोले सान्तोना गोल फर्काएका थिए। त्यसअघि आज बिहान सम्पन्न खेलमा अर्को आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग बराबरी खेलेको थियो। क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको समूह बी को पहिलो खेलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले 1-1 गोलको बराबरी खेलेका हुन्। यसँगै दुवै टोलीले समान 1-1 अंक बाँडेका छन्। खेलको 21 मिनटमा जोभो लुकिसले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लारिनले 1 गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।
2: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रासोपा प्रदेशको नेतृत्व छान्नमा व्यस्त। बागमतीमा भोटिङ मेसिन मार्फत मतदान। लुम्बिनीमा देवराज पाठकको नाममा सर्वसम्मति प्रयास।
2: बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू। आगामी फागुनसम्म बर्खे मकैको समेत समर्थन मूल्य तोकिने।
0: निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले सुदूरपश्चिममा सड़क निर्माण प्रभावित। 70% भन्दा बढ़ी आयोजनाको काम ठप्प।
2: अमेरिका र इरान युद्धविराम सम्झौताको नजिक। केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
0: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत। क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खोइ खोइ के आयो त्यसको यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाच्दिन यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
6: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
6: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
8: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्कोट जलजला पदयात्रा स्याकाई र ओखरेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
6: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
13: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
14: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
13: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
12: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
13: के यस विपत्तिको कुनै समाधान छैन त?
12: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
13: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
14: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
15: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति रोगहरू चाहियो नि।
16: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
15: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
16: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
17: होइन, रात दिन खचखच के को झगडा हो यो?
16: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
17: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
15: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
16: ओहो साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
17: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
16: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
15: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यस्तो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवती को चेक जांच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा कुची र अन्य समस्या सुरक्षित प्रसूति सेवा पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
5: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
0: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्याटिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251670
0: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाम
6: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
7: होइन के भाछ र तपाईँलाई
6: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
8: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
9: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
7: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
9: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
11: शुभ प्रभात
2: बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: च्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
16: नेपाल सरकार विज्ञापन बोर्ड

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
6: खै योमा त डाँडा छैन, कहिलेदेखि भन्दा छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने यस्तो दिमाग खराब।
5: ओहो, भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जितै, रुपा स्टोरबाट दाना लिएर आऊ त।
0: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98478 50571 र 98578 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
7: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षा का सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
9: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौं।
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
10: ए,
11: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए,
11: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हेलो
14: हजुर, हेलो,
13: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी छोरी,
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
15: हेलो हेलो, भन्नुहोस् त।
13: हेलो हजुर,
15: हजुर,
13: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी, के भने रहेछ, के हो के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, किन दिन्छ?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
16: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
16: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
17: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पठिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
23: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिनी जेउ बेला सुनो फुरी कता ओचुरी जेउ आउ बेला ख वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे वातावरण मिलेने ल झेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको खेल भेलागि नाते जन धनी मे खेता छिति ताउदुओ खोकाई
24: वन
23: जङ्गल सज मिरा आइरी बाली एमएल एमए सछामेला दिउसोतर पोतर रालै पार जगे रहतै
24: सलाई लाइटर स्याउला मे सचाउने चिज रालै जा बाङजा र यामा देने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
23: पिकनिक वन भोज बाको मे सचाउँछु छिम्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरोट विधि ओरेको नै
24: नान्थार नाम र लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने च अनुगमन दिने व्यवस्था चाउसो गिलिए
23: गेसो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजो निकेलाई जु अब नजिरे बनाए गेम ये ल गेजो निके नलाए अरूले लायो के नाइए
24: वन जङ्गल स जुडिसी हो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिनी ने चाउसो सहिदेकी खेले
23: वन जङ्गल मेला जुके माइए लागि तिमी पाँचजना खरनामदार मिलिदिए भने चाना जन्ने के सही
24: बतासु चिलिजु बेला त हिजिमके कोटल मे के सताङ्गिने हेन अखेम छिन्ने मे चाउसो के सही
23: मे लागि नि निताई गे मने गे बचिए सुनो अरूले मने गे बचैया
24: के छ थामला पोयाल मे लागि किसन किने गे छ त ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालय ल खबर दिए
23: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
25: ए लौ न चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ
26: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
27: हो
26: नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
27: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
26: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
27: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
26: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
18: नेपाल सरकार विज्ञापन बोर्ड
28: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नुपर्छ अनि अरु के गर्नु पर्छ?
0: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
28: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू
3: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
3: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
28: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
3: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
28: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20754 र 9849-93412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: 93.3 MHz. झलझला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865778232।

दिउँसो एक बजेको थाहा अपडेटमा दिनेश नमस्कार। बागमती प्रदेशमा रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश नेतृत्व छान्न आज निर्वाचन हुँदैछ। केही बेरपछि काठमाडौँमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी रहेको छ। नयाँ नेतृत्व चयनका लागि अघोषित प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको छ। सभापतिका लागि डाक्टर अच्युतम लामेछानी, उत्सव भरियाल, कृष्णमान श्रेष्ठ, हरिबहादुर खत्रीको उम्मेद्वारी परेको छ। रासपा बागमतीका नेताहरूका अनुसार चार मध्ये मुख्य प्रतिस्पर्धा डाक्टर लामेछाने र अरियाल बीच हुनेछ। लामेछाने हाल प्रदेश सभापति र अरियाल प्रवक्ता हुनुहुन्छ। सभापतिका यी दुई प्रतिस्पर्धीले आफ्नो प्यानल अघोषित रूपमा खड़ा गरेका छन्। जेठ 26 हेटौडामा शुरू भई एक दिनपछि रोकिएको अधिवेशनको आज मतदान हुन लागेको हो। पार्टीको निर्वाचन आयोगका अनुसार 1300 बढ़ी प्रतिनिधि सहभागी हुँदैछन्। यस्तै पार्टीको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघमा अधिवेशन हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुनेछन्। सह महामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। देवराज पाठक, शालिग्राम घिमिरे, गोपाल घिमिरे, मधु अरियाल, गणेश पौडेल, मंजु केवाली, राजकुमार सुवेदी र नीलराज अधिकारी अहिलेका मुख्य आकांक्षी देखिएका छन्। पाठकको नाममा सर्वसम्मतिको प्रयास भइरहेको छ। हिजो राति भएको निर्वाचनमा गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनु भएको छ। कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भइसक्नु भएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरीद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै सरकारले किसानले आफ्नो लागत, सम्भावित आमदानी र बजारको अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने व्यवस्था गरेको हो। अब सरकारले तोकेको मूल्य अनुसार त्यही बाली लगाउने वा अन्य विकल्प रोज्ने बारे निर्णय गर्न सक्ने मन्त्री गीता चौधरीले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2082-83 लागि गहुँ र चैती धानको न्यूनतम समर्थन मूल्य मन्त्री परिषदबाट स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यसअघि वर्षे मकैको समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको छ। उखुको हकमा आर्थिक वर्ष 82-83 लागि न्यूनतम खरिद मूल्य मन्त्री परिषदको 2082-83 गतेको निर्णयबाट निर्धारण भइसकेको छ। पेट्रोलियम पदार्थ संघले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यसअघि वर्षे मकैको समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी

0: पुस्तक संचालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ़दा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। अलकत्रा बिटुमिन लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ़न नसकेको हो। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीका अनुसार ठेक्का सम्झौता मूल्यवृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प हुने अवस्थामा पुगेका हुन्। अतरिया सहजपुर सड़क खण्डको 31.06 किलोमिटर आवधिक मरमत कार्य पूर्ण रूपमा बन्द भएको छ। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 वटा सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। गड्डाचौकी सिसापानी सड़क खण्डको नियमित पटके मरमत तथा स्तर उन्नति कार्य आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ। निर्माण सामग्रीको मूल्य वृद्धि सम्बन्धी नीतिगत निर्णय छिट्टै नभए चालू आर्थिक वर्षभित्र धेरै आयोजना सम्पन्न हुने सम्भावना न्यून रहेको बताइएको छ। र कालीकोट जिल्लाका 9 वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। जन्मदेखि 5 वर्ष मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाँडाचक्र राजकोट तिला गुफा नगरपालिका सहित महावै पाचाल झरना सान्नी त्रिवेणी नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो। हिजो पालाता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। यस्तै हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले जानकारी दिनुभयो। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजे, के भयो? किन गालामा हात
5: दुखेको छ? त खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
4: ल, अब चिन्ता गर्नु पर्दैन। रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: हिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट

0: स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9800095452।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका चार, सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
9: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
10: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
9: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
9: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
11: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भयो, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब
1: इनी बद्दा पनि कराइरहन्छन्। इनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: ए बाबु, हतियार सच बालेर जाऊ।
4: पर्दैन आमा, त्यही पुग्ने त हो। एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
8: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
8: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
8: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: खै जन्मदाता दिनुहोस् त।
10: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन।
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
15: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाय फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095682,
1: 98093 4040।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइज न, एकपल्ट सारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नु, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाजे के भयो, किन गलामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बाजे।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू।
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा। ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
5: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
5: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
5: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 2 38।
5: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोगा 9481 68 697।
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857 22 275।
5: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
8: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हाले
8: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा 1 वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादनको क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य छ। विद्युत प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। वार्षिक कार्यक्रम अनुसार 66 केबी प्रसारण लाइन 7,048 सर्किट किलोमिटर बाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याइनेछ। यसै गरी 33 केबी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने सरकारको लक्ष्य छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03 प्रतिशतमा सीमित गर्ने सरकारले लक्ष्य लिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी रूपान्तरण तथा पुनर्गठनका लागि सुझाव संकलन कार्य शुरू गरेको छ। सुदृढीकरण रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदल मार्फत प्रदेश स्तरबाट सुझाव संकलन शुरू गरेको हो। गत फागुन 21 गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै पार्टी र जनता बीचको सम्बन्ध सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गरेर कार्यदल गठन गरिएको थियो। एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यदलले आज बागमती प्रदेश संगठन कमिटिको समन्वयमा काठमाडौँबाट सुझाव संकलन अभियान शुरू गरेको हो। सुर्खेतमा मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 10 का 21 वर्षीय सहवीर बक्सको प्रहरी हिरासतमै मृत्यु भएको हो। उनी मोबाइल चोरीको मुद्दामा जेठ 27 गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। हिरासतमा रहेका बेला स्वास्थ्य समस्या आएपछि हिजो दिउँसो 4 बजे कर्णाली प्रादेशिक अस्पतालमा लगिएको थियो। आज बिहान 5:30 बजे अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी प्रेक्षक ले जानकारी दिनुभयो। मृतकको शव परीक्षण गरेपछि मात्र थप प्रक्रिया अघि बढ़ने बताइएको छ। घटनाको छानबिनका लागि सुर्खेतका सहायक वरिष्ठ जिल्लाधिकारी दिलबहादुर कार्कीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति समेत गठन भएको बताइएको छ। र कृषि वन तथा वातावरण मन्त्रालयले बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै सरकारले किसानले आफ्नो लागत सम्भावित आमदानी र बजार अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने व्यवस्था गरेको हो। अब सरकारले तोकेको मूल्य अनुसार त्यही बाली लगाउने वा अन्य विकल्प रोज्ने बारे निर्णय गर्न सक्ने मन्त्री गीता चौधरीले जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 का लागि गहुँ र कृषि वन तथा वातावरण मन्त्रालयले बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरिद मूल्य

0: त्यही मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया पनि अघि बढ़ाएको जनाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु, नमस्कार।
1: सुन ल हजार दिनका आमालाई
2: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
3: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
2: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
3: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
2: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
3: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
2: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यसो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
0: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
8: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
0: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
8: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
8: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
8: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
0: आफू बाँच्न, प्रकृति बचाउ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
9: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने,

0: पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
5: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
6: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
5: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
5: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
5: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
6: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: बाजे के भो किन जाला नहात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

यस सुनसुहारी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसुहारी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसुहारी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गत

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज गीत। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
4: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
2: कार्यक्रम हेलो जलजला।

0: नमस्कार नमस्कार, अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा तपाईँ सम्पूर्णलाई। यतिखेरको समयमा प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँ यतिखेरको समयमा कहाँ निकै गर्दै कस्तो अवस्थामा रहनु भएको छ? दिउँसोको समय छ, आफ्नै कामकाजमा तलिन बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला। उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, बङ्गपाखामा रम्दै रमाउँदै हुनुहुन्छ होला, पानी पदहरू गर्दै हुनुहुन्छ होला। र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको गदीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भनी जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छु। हजुर आदरणीय श्रोता, तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइन जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुनाली कान्देरमा पनि सुन्न सक्नुहुनेछ। हजुर हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शनिबार श्रृंखलामा छौ। शनिबार श्रृंखलामा विद्यार्थी साथीहरू कर्मचारी साथीहरू पनि आज त सरसफाई गर्ने दिन हो है। आज शनिबार बसाईमा एकदमै पनि आज त बिजी हुनुहुन्न होला होइन, फुर्सदिलो समयमा हुनुहुन्छ होला भन्ने चाहिँ पूर्ण अपेक्षा लिएकी छु। र आज हामी शनिबार श्रृंखलामा छौ। शनिबार श्रृंखलामा हामी जुनसुकै विधाबाट पनि गीत गाउँछौ है, जुनसुकै विधाबाट पनि गीत गाउँछौ, लोकगीत पप गीत होइन फ्यामिली गीत त्यसै गरी आधुनिक गीत जुनसुकै गीत पनि गाउन सक्छौ। आजको बसाईमा तपाईँ सम्पूर्णलाई यो कुरा पनि जानकारी गराई कार्यक्रमको बारेमा जानकारी गराइसकेको छु। अब भने पालो तपाईँको रहनेछ है, तपाईँ आउनुपर्ने हुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने कार्यक्रमको शुभारम्भ गर्छु, यसपछि पुनः उपस्थित हुने नै छु। सिमलैमा मैन गीतपछि पुनः उपस्थित हुने नै छु।
1: प्लिज केही त बोल न, मेरो प्रश्नको जवाब कहिले दिने?
2: अरू कुरा मलाई के पनि थाहा छैन, बस तिमी मेरै हो।

0: हजुर, भर्खर भर्खर बसेको मायाको अत्तो फत्तो छैन यो गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागिता जनाइसकेपछि आज तपाईँले केही गर्नु पर्दैन, जुनसुकै प्रतिभा नभएर जुनसुकै विधाबाट पनि है विधा भनिसकेपछि पालो रहनेछ है, तपाईँको पालो रहन्छ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। विधा भनिसकेपछि आधुनिक अनि लोक होइन, लोकगीत त्यसै गरी फ्यामिली त्यसै गरी पप गीत हुन्छ, तपाईँले थाहा पाइसकेपछि मात्र आउनुहोला है। कुन गीत गाउनुहुन्छ भनिसकेपछि मलाई भन्नै पर्ने हुन्छ। यतिखेरको समयमा साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार,
0: कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? सुनसरी गाउँपालिकाबाट पवित्र विष्ट। के छ पवित्राको हाल खबर? मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो पवित्राजीले? बसिराख्नु भएको छ। अनि खाजा नास्ता खानु भयो कि भएन पवित्राजीले? अघि नै भर्खरै खाना खानु भएको, खाजा नास्ता त भएको छैन है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, अलिक धेरै समय पछि आउनु भयो त, कहाँ हराउनु भएको थियो यो समयमा? गाउँतिरै हराउनु भएको थियो, त्यसरी हराउनु भएन क्या पविताजी? अब त आउनु पर्यो, हराउनु भएन। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज कुन गीत गाउनुहुन्छ? ओके, ल सुरु गरिहाल्नुहोस्।
1: ओहो क्यारम नि

0: আলি যতীন্দ্র চাঁদ আলি তোমার ভণ্ডার
1: झाली को अनि हिमाल भन्दा नि माया चाहिँ वहाँ तिरै छ हैन
0: हजुर हजुर
1: माया चाहिँ भर्नै पर्छ है
0: हजुर
1: यहाँ चाहिँ आउने रहेछ भन्ने कुरा चाहिँ बल्ल बल्ल थाहा भयो कार्यक्रममा आउनु भयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
0: ओके खसत हजुर आए मिठी भएपछि जानी पनि हुनुहुन्छ मान्छे पनि उचित केटी हुनुहुन्छ तपाईँलाई सम्झिन चाहन्छु अनि तरिकीसँग बस्नु भने उसलाई पनि हेरेँ मागेको सम्झना अनि साथीहरूमा नगिनु भयो पर्दैछ विशेष गर्ने सोच्नुहुन्छ विशेष मेरो छोरा पनि धेरै मागेको सम्झना अनि मसँग परिचित परिचित साथीहरूलाई धेरै मागेको सम्झना भन्ने सिक्नु हजुर
1: नमस्कार यतिखेरको समयमा सुनसरी गाउँपालिकाबाट आउनु भएको थियो पवित्रा छेत्री उहाँसँग हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला आज जनसुकी विधाबाट पनि गीत गाउँछौ है तपाईँको पालो रहनेछ यतिखेरको समयमा साथी आइसक्नु भएको छ कहाँबाट को हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते
1: नमस्ते कुन्ठाबाट को बोल्दै हुनुहुन्छ सुनसरीबाट बिमला घरती मगर के छ बिमलाको हालखबर
2: ठिकै छ हजुरहरू पनि
1: हाम्रो पनि ठिकै छ अनि कुन ठाउँबाट हो सुनसरी फगामबाट अनि कस्तो छ सुनसरीतिरको हालखबर लगायत तपाईँको
2: ठिकै छ भन्नुपर्छ
1: ठिकै छ है अनि खाजा नास्ता खानुभयो कि भएन बिमलाजीले
2: भइसक्यो तपाईँ पनि
1: हाम्रो भाषै नघ्यारे अब एकैछिन पछि हुन्छ बिमलाले पठाउनु भयो भने पठाउनु भएन भने चाहिँ हुँदैन है पठाउनु हुन्छ कि हुन्न
2: पठाइदिन्छ
1: ए पठाइदिनुहुन्छ के पठाउनुहुन्छ बिमलाजी
2: हाम्रो त खाजा रोटी
1: ए खाजा रोटी है ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि आज कुन गीत गाउनुहुन्छ
2: म आधुनिक गीत गाउँछु है त
1: ओके ल सुरु गरिहाल्नुहोस्
2: पानीमा गो बाल्न खोजे मायामा जानै फाल्न खोजे तिमी हुँदा आफन्त पनि टाढा भने देख्नेले मलाई पागल भने तिमी हुँदा मेरो नाम लिएर ठोकिदिनु कतैदेखि लुकिदिनु यो भाग्यमा सोत छ यो मुटुमा खोट छ हजुर नै
1: यो मुटुमा खोट छ होइन भाग्यमा चोट छ होइन ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है
2: हुन्छ सर्वप्रथम त हजुरलाई अनि सारावितीमा जो हुनुहुन्छ उहाँलाई अनि मसँग हुने आमा बहिनी दिदी अनि मलाई बिमला मगर भनेर नचिने साथीहरूलाई सम्झाउँदै बिदाहान्छु
1: बाई बाई यतिखेरको समयमा साथी आउनुभएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ है पालो तपाईँको रहनेछ आज हामी यतिखेरको समयमा साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर
3: हजुर नमस्कार
1: नमस्कार कुन्ठाबाट बोल्दै हुनुहुन्छ
3: रुन्टीगढीबाट सुनिल सेवाल
1: रुन्टीगढी गाउँपालिकाबाट
3: सुनिल सेवाल
1: के दवाल भन्नुभयो सुनिल
3: सुनिल सेवाल भनेको
1: सुनिल
3: सेवाल
1: सेवाल श्री दवाल भन्ने थर चाहिँ मैले पहिलो पटक सुन्दैछु कुनमा पर्छ यो छेत्री या मगर छेत्रीमै पर्छ अनि के छ सुनिलको हाल खबर लगायत रुन्टीगढी गाउँपालिकाको मेरो पनि ठिकै छ समग्रमा भन्नुपर्दा अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो सुनिलले
3: म चाहिँ गोठालो आएको छु भनौँ
1: गोठालो जानु भएको छ के को गोठालो जानु भएको छ
3: बाख्रा
1: ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि पहिलो पटक हो सुनिलसँग कुराकानी ल हुन्छ ठीक छ कार्यक्रममा आउनु भएको छ अनि आज कुन गीत गाउनुहुन्छ
3: म आधुनिक गाउँछु
1: ल सुरु गर्नुहोस्
3: तिमीलाई नहेरी नानी गाउने कागज मेरो कहिले नखटो गाउँ बिर्सने तिम्रै माया हो त्यो कहिले नखटो म जसरी तिमी पनि रुन नपरोस् तिमी भएको रूपमा हुन नपरोस् म जसरी तिमी पनि रुन नपरोस् तिमी भएको रूपमा हुन नपरोस् तिमी माया लाग्छ मलाई तिम्रै कि तिमी खुसी दिन पाए हुन्छ मेरो जीत हाम्रो यो माया कहिले नछुटोस् हिउँदा पानीमा तिम्रै झुटो हाम्रो यो माया छुटो दुई मन सिस्ता गई कहिल्यै
1: हाम्रो यो माया कहिले नछुटोस् है
3: हजुर हजुर
1: ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउनु होला अहिलेको लागि कसलाई सम्झिनुहुन्छ
3: हजुर सर्वप्रथम त हजुरलाई अनि प्राविधिकमा बस्नु भएको मित्रलाई अनि मेरो साथीहरूले सबैले सम्झिँदै बिराउँछु
1: नमस्ते यतिखेरको समयमा आउनु भएको थियो रुन्टीगढी गाउँपालिकाबाट सुनिल छेत्री आउनु भएको थियो उहाँको थर चाहिँ त्यति मलाई जानकारी भएन यतिखेरको समयमा साथी आउनुभएको छ उहाँलाई पनि स्वागत गरिहाल्छु त्यसपछि अर्को गीत राख्नेछु नमस्कार हजुर
4: नमस्कार
1: नमस्कार कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ शुभ नाम
4: माडी गाउँपालिकाबाट प्रिया मगर
1: माडी गाउँपालिकाबाट प्रिया मगर
4: हजुर
1: प्रिया के मगर हो
4: घरती मगर
1: ए घरती मगर भनिसकेपछि तपाईँ र म एउटै एउटै पऱ्यो कि क्या हो
4: हजुर
1: हुन सक्छ है ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि माडी गाउँपालिकातिरको हाल खबर के छ लगायत तपाईँको
4: ठिकै छ बादल लागिरहेको छ
1: बादल लागिराखेको छ ठिक छ अरू त होइन अनि खाजा नास्ता खाइसक्नु भयो कि खाना बाँकी छ
4: खाना बाँकी छ भन्नुपर्छ हजुरको भयो कि
1: नाइ हाम्रो पनि भएको छैन अब एकैछिन पछि हुन्छ यता लिबाङतिर आउनुहोस् न बरु सँगसँगै खाउला है ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि आज कुन गीत गाउनुहुन्छ
4: म गोर्खे खुकुरी भन्ने गीत गाउँछु है त
1: गोर्खे खुकुरी है ल हुन्छ सुरु गरिहाल्नुहोस् है
4: दासे बनैमा मजुरा तिम्रो नम्बर वान हो नि हजुर गोर्खे खुकुरी गोर्खे खुकुरी लौरे कम्मरमा मान्छी त्यो मायाले पहिले नम्बरमा गोर्खे खुकुरी लौरे कम्मरमा मान्छी त्यो मायाले पहिले नम्बरमा मान्छी त्यो मायाले पहिले नम्बरमा हजुर चिनाइ
1: मान्छी त्यो मायाले पहिले नम्बरमा होइन
4: हजुर
1: पहिलो नम्बरमा कसले हो मन्जी दियाको
4: तपाईँले
1: ए मैले भो
4: हजुर
1: म कहिले आएछु कि तपाईँको मनमा ए त्यो त थाहा भएन होइन सपनीमा चाहिँ आयो होला कि है ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है
4: सुन्छ सर्वप्रथम हजुरलाई मिठो माया मिठो सम्झना मसँगै छिन् मेरो प्यारी बहिनी स्मृति मगरलाई पनि मिठो माया मिठो सम्झना मेरो साथीहरूमा भन्नुभयो दालक्ष्मी मगर लक्ष्मी खरिका ईसा मगर चेतना मगर मनिषा दागी र मेरो घर परिवारमा कुरा सम्झिन चाहन्छु
1: नमस्ते यतिखेरको समयमा साथी आउनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर आज त विद्यार्थी साथीहरू पनि एकदमै फुर्सदिलो समयमा हुनुहुन्छ होला ग्यारे होइन फन्दाली गर्नु होला. आज फन्दाली गरिसकेपछि तपाईँले जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ. अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु. नमस्कार हजुर.
5: हेलो
1: साथी, नमस्कार.
5: नमस्ते दिदी.
1: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम.
5: म सुमिल स्मृति गाउँपालिकाबाट, वर्षा विश्वकर्मा. है,
1: वर्षा विश्वकर्मा सुमिल स्मृति गाउँपालिकाबाट.
5: हजुर,
1: के छ वर्षाजीको हाल खबर?
5: एकदमै ठिकठाकै छ भनौँ के अरे. अनि हजुरहरू ठिक छ?
1: हाम्रो पनि ठिकै छ, अहिलेसम्म त ठिकै छ भनौँ. अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो वर्षाजीले?
5: हामी चाहिँ भर्खरै खाना साना खाएर रेडियो सुन्दै बसिरहेको छौँ. है,
1: ओहो, किन हो यति ढिलो?
5: हजुर,
1: किन हो यति ढिलो खाएको खाना?
5: अब हामी चाहिँ मेलामा गएको थियौँ.
1: ए, मेलामा जानुभएको थियो?
5: हजुर.
1: मेला भन्नाले साँच्चै मेला हो कि गाउँघरको मेला जस्तो काम हुन्छ नि? कामको मेला हो.
5: हजुर हजुर.
1: अनि खाजाना चाहिँ खानुभयो कि भएन त?
5: हजुर, हामी भर्खर खाइसक्यौँ दिदी. अनि हजुरहरूको भयो?
1: हाम्रो भएको छैन, अब एकैछिन पछि हुन्छ. अनि आज सहभागी जनाउनु भएको छ, पहिलो पटक हो तपाईँसँग कुराकानी?
5: हजुर,
1: तपाईँसँग भएको कुराकानी पहिलो पटक हो?
5: हजुर, एकदम पहिलो पटक भनौँ न. अलिकति डर लागिरहेको छ.
1: डराउनु पर्दैन, केही हुँदैन. ल हुन्छ, कुन गीत गाउनुहुन्छ?
5: म लोक गीताबाट गाउँछु नि त. है,
1: ओके, ल सुरु गर्नुहोस्.
5: तिमले तिम्रो माया तिमी आउँदैन किन आउँदैन तिमी दिन
1: तिमी बिना कसै गरी बाँच्छु. है, अब बेलामै फोन डायल गर्नुहोस्, केही हुँदैन. हामी खाने मान्छे होइनौ, तपाईँ हामी एउटै नै हो आखिर. है, हुन्छ, कार्यक्रममा आउनुभयो, डराउनु भएको छ ग्यारे. साथीहरूलाई सम्झिनुहोस्.
5: हुन्छ, फर्स्ट अफ अल हजुरलाई हामी प्राविधिमा रहेर साथ दिने उहाँ जो कोही हुनुहुन्छ उहाँलाई अनि मलाई गर्छ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झेको विधा हुन्छ. नमस्ते.
1: नमस्ते. यतिखेरको समयमा साथी आउनु भएको थियो, डर लाग्यो भन्दै हुनुहुन्थ्यो. डराउनु पर्दैन, होइन, पहिलो पटक भएर पनि हुन सक्छ. पालो तपाईँको रहनेछ, फटाफट फोन डायल गर्नु होला. आज चाहिँ जे होस् साथीहरूले फोन डायल गरिराख्नु भएको छ. है, यतिखेरको समयमा साथी नमस्कार हजुर.
6: नमस्ते.
1: नमस्ते, कोठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम. ईश्वरी घरती मगर. के छ ईश्वरीको हाल खबर? कुन ठाउँबाट भन्नुभयो? मारी गाउँपालिकाबाट. अनि के छ ईश्वरीको हाल खबर? ठिकै छ. अनि खाजा नास्ता खानुभयो कि भएन? खानु भएको छैन, अब एकछिन पछि खाने हो. है, तपाईँले खाने समयमा हामीलाई पनि बोलाउनु होला. है, बोलाइहाल्नु होला. नबोलाइदाखेरि म त एकदम बिग्रियाको मान्छे हो. म त बिग्रियाछु, फेरि म त कुट्छु, म त फेरि रिसाउँछु भयो हेर्नु. ल हुन्छ, ईश्वरजी कार्यक्रममा आउनु भएको छ, तपाईँसँग कुराकानी भएको पहिलो पटक हो.
6: हजुर.
1: अनि आज सहभागी जनाउनु भएको छ, कुन गीत गाउनुहुन्छ? ल हुन्छ, सुरु
6: गर्नुहोस्. कश्मीर पक्ष दर्जा लिखो रे
7: Plum Saila,
1: Namaste, Karikama, Unuvayo, the Rikusilagu, Agami Dinapone, Aunola. I like you, Sadi, like some dinner. Molly is Miss Vera in the Sinne, like some did I stand here, Sunday. Namaste, Karikirka Samima, Marika, Palika Barto, Isturia, Unuvayo, Wasanga, Mikrakani Garisaki Castle, Abavani, Ma, Kotangilla Raksu, Gitraksu, this was upon our first theater, Pune Nature.

0: खोटाङ जिल्ला युगितपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। कार्यक्रम हेलो जलजला सँगसँगै छौ हामी। यतिखेरको समयमा अर्को साथी आइसक्नु भएको छ। नमस्कार हजुर।
1: नमस्ते।
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: यता प्युठानदेखि हो, एलिना बुढा मगर है।
0: प्युठानबाट एलिना बुढा मगर?
1: हजुर।
0: के छ एलिनाको खबर?
1: मेरो चाहिँ एकदमै पनि ठिकै छ, तपाईँको के छ बताउनु?
0: मेरो पनि ठिकै छ समग्रमा भन्नुपर्दा। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो एलिनाले?
1: यति बेलाको समयमा त गोठालो आएको भन्नुपर्छ है।
0: गोठालो जानु भएको छ? अनि खाजा नास्ता खाएर जानु भएको कि नखाएर?
1: नै खाना खाएर आएको, नास्ता चाहिँ भएको छैन, अब घर गएपछि हुन्छ।
0: नास्ता भएको छैन, अब एकैचोटि घर गएपछि जे पनि खाइन्छ है। खाना खाने हो कि नास्ता खाने हो, सबै सबै पेटमै आफ्नै पेटमै हाल्ने त होला है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। घर गइसकेपछि तपाईँले मात्र नखानु होला, थोरै थोरै आरी आरी भए पनि हामीलाई पनि बाढी चुडी दिनु होला। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि कुन गीत गाउनुहुन्छ आज?
1: लोक गीत गाउँछु नि।
0: ओके, ल सुरु गर्नुहोस्।

0: देश छोडेर जानु पर्यो नि जाउला हजुर है
1: हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो देश चाहिँ छोडेर नजानु होला बरु नेपालमै बस्नुहोस् है ल हुन्छ गीतले मात्र भनेको हो क्या अरे तर गीतमा सीमित रहोस् आफ्नै देशमा केही न केही गरेरै बस्नुपर्छ बाहिर जान पनि गाह्रो हुन्छ अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है
1: फर्स्ट अफ अल त भएको मान्छेहरूको लागि अनि प्राविधिक मित्रको लागि पनि धेरै सम्झना हुन चाहन्छु र मसँगै भएको मेरो साथीको लागि र बाबा मम्मीको लागि सम्झिनु बिदा हुन्छु नमस्ते
0: नमस्ते यतिखेरको समयमा मेलिना आउनुभएको मेलिना होइन क्या अरे एलिना बुढा मगर आउनुभएको थियो उहाँसँग कुराकानी गरे र मलाई टिकटक लाइफमा धेरैजनाले सोधिराख्नु भएको छ कि कुनै एफएम हो भनेर मलाई दिन प्रतिदिन यही क्वेसन आउँछ अरू त त्यस्तै हो होइन एफएम कुन हो भनेर सोध्नु भएको छ सामुदायिक रेडियो जलजला हो है र यतिखेरको समयमा अन्तिम भाग्यमानी साथी पनि हुनुहुन्छ कि क्या हो जस्तो लाग्यो साथी हुनुहुन्छ नमस्कार हजुर
2: हजुर नमस्कार
0: नमस्कार कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ स्मृति गाउँपालिका कतिबाट
2: गजुलबाट करिमा थापा
0: गजुलबाट करिमा थापा
2: हजुर
0: के छ करिमाको हाल खबर
2: ठिक छ
0: अनि यतिखेरको समयमा मेरो पनि ठिकै छ यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो
2: यतिखेरको समयमा चाहिँ मकै खाँदै
0: मकै खाँदै है
2: हजुर
0: अनि खाजा नास्ता खानु भयो कि भएन
2: खाना चाहिँ खाएको नास्ता चाहिँ भएको छैन
0: ए खाना खानु भयो नास्ता भएको छैन है
2: हजुर
0: ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेको छ आज कुन गीत गाउनुहुन्छ
2: म गीतबाट नै सुरु गर्छु नि हुन्छ
0: हो किल्ला सुरु गर्नुहोस्

0: को नहीं गारो यही दिन में आलमा खजान अपना खजारा यादा रोले ऐना माले इलकल सुंदरा
1: एक ही नहीं धन्यवाद
2: हुन्छ एकदमै मिठो गीत गाउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
1: सर्वप्रथम त हजुरलाई अनि मेरो बुवा अनि मेरा एलिसा त्रिवेदी परजिता थापा अनि दीपिका केसीलाई मिठो माया मिठो सम्झना भन्दै बिदा हुन्छु नमस्कार
2: यतिखेरको समयमा आउनु भएको थियो साथी गजलबाट उहाँसँग हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ भन्दैन अब चाहिँ म पनि यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ है भोलि आउनको लागि भयो भने अब छुट्टिएर त जानु पर्यो होइन नत्र भने फेरि भोलि आउन मिल्दैन त्यसै कारणले गर्दा जान्छु है यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउनु हुने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु र तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया भए मलाई टिकटक लाइभमा म्यासेज छोड्नुहोला र नम्बर पनि दिन्छु 9768321384 लाइन भएर फोन डायल गरेर दिँदै गर्नुहोला भन्दै आजको लागि भने मलाई नभएर प्राविधिक मित्रलाई धेरै धेरै धन्यवाद दिँदै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया म गर्छु तिन्छु भोलि यही समयमा आउने नै छु नमस्कार।

0: जनजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98645-78-232।

0: टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध जानकारी का लगी हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-724 व हिमालयवाटर.com.np लग इन कर संचार नेटवर्क समय को आवाज
1: समाचार अब विस्तारमा बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नवबुद्ध नगरपालिका दुई बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले एक उच्चस्तरीय समिति गठन गरेको छ। दुर्घटनामा परि 8 जनाको मृत्यु र 16 जना घाइते भएका थिए। सोही घटना बारे छानबिन गर्न प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा समिति गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारू, बागमती प्रदेश कार्यालय हेटौडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार, महाभारत काभ्रे प्लाञ्चोकका प्रहरी हवलदार वासुदेव खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रे प्लाञ्चोकका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटी रहेका छन्। प्रहरी प्रधान कार्यालयले समितिलाई दुर्घटनाको जिम्मेवार पक्ष पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अप्नाउनु पर्ने उपाय सहितको सत्य तथ्य प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ।
2: नेकपा एमाले पश्चिम नवलपरासीको सूचनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको प्रवेश रोक्न सरकारसँग माग गरेको छ। बागमती प्रदेश कमिटि दोस्रो बैठकले उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको हो। बैठकले प्रधानमन्त्री वीरेन्द्र शाहको अभिव्यक्ति तत्काल सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको छ। यस्तै बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो संवैधानिक निर्णय सच्याउन माग गरेको छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीले चैत 14 गते पितृशोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ।
1: प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले विभिन्न 7 बुँदे माग राख्दै आज माइती घरमा प्रदर्शन गरेका छन्। श्रम अधिकार, पारिश्रमिक विदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषयमा समेटिएका विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले प्रशिक्षार्थी चिकित्सकहरूलाई
2: पितृशोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ।
1: प्रशिक्षार्थी तथा युवा

0: उनीहरूले चिकित्सकहरूको श्रम शोषण अन्त्य गर्दै सुनिश्चित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका छन्। बजेट मार्फत बढ़ाइएको तलब कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत आठौं तह सरहको तलब साउन महिनादेखि उपलब्ध गराउनुपर्ने तथा सातामा 48 घण्टा बढ़ी काम गराए श्रम ऐन अनुसार अतिरिक्त समयको भत्ता दिनुपर्ने लगायतको माग राखेका छन्।
1: भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोग हुने भएका छन्। विभिन्न दात्री निकाय र सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन्। सरकारको समन्वयमा रोटरी क्लब धुरीखेलले बर्दघाट नगरपालिका 14 शहीद स्मृतिलाई विक्रम सौ 2081 उपलब्ध गराएको 1,20,00,000 मूल्य बराबरका 6 डायलिसिस प्रयोगविहीन छन्। आर्थिक अभाव र मेसिन अभावका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकेको बताउनुभयो। त्यसै गरी बुटवल स्थित मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण ती मेसिन सञ्चालनमा ल्याउन नसकेको हो। सुनवल नगरपालिकाका नगर प्रमुख विमला अडियालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मेसिन सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। सुनवलमा 15 शैयाको अस्पताल निर्माण भइरहेको छ। यता रामग्राम स्थित पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रहेको 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ। बिरामीको चाप बढ़ी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ।
0: सुर्खेतमा मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 बस्ने 21 वर्षीय सबिर बक्सको प्रहरी हिरासतमा मृत्यु भएको हो। उनी मोबाइल चोरीको मुद्दामा जेठ 27 गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई हिजो दिउँसो कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। आज बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव परीक्षण गरेपछि मात्र थप प्रक्रिया अघि बढ़नेछ। घटनाको छानबिन का लागि सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी दिल बहादुर कार्कीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
3: मार्बलका सिकेका विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका युपीभीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको सात जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: टेसो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य छ। विद्युत प्रसारण पूर्वाधार विस्तार पनि उच्च प्राथमिकतामा राखिएको छ। वार्षिक कार्यक्रम अनुसार 66 केबी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याइनेछ। यसै गरी 33 केबी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाए

0: 8429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित पार्ने लक्ष्य लिएको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावट तथा सौर्य ऊर्जाबाट 900 मेगावट विद्युत उत्पादन क्षमता थप गरिने कार्यक्रम छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतको आसाममा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको छ। आसामको जोहारहाट स्थित रौरिया एयरबेसमा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको हो। दुर्घटनामा पाइलट सहित 5 जनाको मृत्यु भएको छ। आज बिहान अवतरण गर्ने क्रममा सेनाको AN-32 विमान दुर्घटनाग्रस्त भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। विमान खसेपछि आगो लाग्दै विमान दुई टुक्रा भएको थियो। दुर्घटनाग्रस्त विमान सेना र सामान ढुवानी गर्न प्रयोग गरिने कार्गो विमान हो। दुर्घटनाको कारण खुल्न नसकेको र वायुसेनाले कोर्ट अफ इन्क्वायरी गठन गर्न आदेश दिएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्।
0: आईसीसी महिला टी20 विश्वकपमा आज 3 खेल हुँदैछन्। आजको पहिलो खेलमा आयरल्याण्ड र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल आज दिउँसो 3:15 बजेदेखि शुरू हुनेछ। यी दुई टोली पहिलो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिँदैछन्। आज हुने दोस्रो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका साँझ 7:15 बजे म्यान्चेस्टरमा भिड्नेछन्। तेस्रो खेल वेस्ट इण्डिज र न्यूजील्याण्ड बीच साउथह्याम्पटनमा खेलिनेछ। यो खेल राति 11:15 बजे शुरू हुनेछ। महिला टी20 विश्वकपमा सहभागी 12 राष्ट्रलाई 2 समूहमा विभाजन गरिएको छ। जसअनुसार समूह एमा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान तथा दक्षिण अफ्रिकाको सहभागिता रहेको छ। समूह बीमा भने इंग्ल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्। हिजोदेखि शुरू भएको विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले श्रीलंकामाथि 87 रनको जीत हासिल गर्दै सुखद शुरूआत गरेको छ।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: काभ्रे बस दुर्घटना छानबिन गर्न 6 सदस्यीय समिति गठन। 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश।
1: विभिन्न 7 बुँदे माग राख्दै चिकित्सकहरूद्वारा काठमाडौँमा प्रदर्शन। सुर्खेतमा हिरासतमा रहेका एक थुनुवाको मृत्यु।
0: आगामी वर्षमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावट पुर्याउने लक्ष्य। विद्युत प्रसारण पूर्वाधार विस्तार उच्च प्राथमिकतामा।
1: भारतको आसाममा भारतीय वायुसेनाको विमान दुर्घटना। पाइलट सहित 5 जनाको मृत्यु।
0: र महिला टी20 विश्वकपमा आज 3 खेल हुँदै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।

0: प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation, and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी, करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक। लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मेदौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापी बाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
4: बाजे के भयो, किन गालामा हात?
5: यहाँ दुखेको छ त, खाने दिन भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू।
4: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-718-98-095-14-652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
12: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नु, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
11: अब के गर्ने रे, सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
13: हजुर, हाम्रा सेवाहरू
14: दाँत बाँध्ने,
13: दाँत सफा गर्ने,
14: दाँतमा सिमेन्ट भर्ने,
13: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
14: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
13: फिक्स दाँत लगाउने।
11: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
4: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
13: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
11: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
16: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
16: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
16: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
17: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
18: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
17: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
18: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
17: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
18: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
19: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
20: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: छैन।
1: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCC गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15 दान। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
3: सुनसरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका 6 धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
2: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका पुरा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
4: मेरो लागि माइलका लागि त सुनसहरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेम्री दे गरम ओबोटरी जेउ बेला सुनो भुरी बतास ओचुरी जेउ आओ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नादे वातावरण मिलेने ल ख्याप्पा असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जनधनी खेता छेती हो फोकाई।
0: अध्यक्ष छानियाला बन्न लेलाकिने पुरा रङले नौ पुराले चौसो ख्याल गिरे
4: वन जङ्गल सग मेरा आइदिने बानी एमएल एमए हो छानियाला दिउँ सोकर पोकर रामै पार जगे रहते
0: सलाई लाइटर्सी आउला मे सचाउने चिज रालै हिजा बाङजा र यामाडेने पोल गेने या पिचौ चिज र रहेते वन जङ्गल याल के बाबा या
4: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छान्ने दैके बानी पो चुरो विधि ओरे पनि
0: नान्थर नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो अनुगमन दिने व्यवस्था
4: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे तरिन गाई गेजो मेकेलाइजु अब नजिरे बनाए गेम या ल गेजो मेकेमा लागे औलेम लायो के लागे
0: वन जङ्गल छ जुडिसी हो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा रस चाउसो छिनी ने चाउसो सहिदेकी खेले
4: वन जङ्गल मेला दुखे माइए मेला दिखिने पार जना खरनामदार मिलिदे बनाई सानो जन मे गेस
0: बतास उचुलिजु बेला त हिजिनकी कोटल मेकी सताङ्किने हेनोखिम छिन्नी मे चाउस गेस या
4: मेला दिने निकाय गे मने गे बचिए सोनो अरूले मने गे बच या
0: के छ थामला पोयाल मेला गे किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
4: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
5: देख्नु भएन औषधि हालेको
1: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
5: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
5: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
5: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: ए भानु, अँध्यारो छ, चर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन हो।
6: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
7: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
8: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
7: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा वासस्थान ध्वस्त पार्छ। पर्दछ।
8: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
8: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
7: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: सुनौला हजार दिनका आमालाई
8: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
10: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
8: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
10: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
8: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
10: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
8: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: हैया बद्दी, मेरो त दाजु खिलो, के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 98478 57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908 79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक, घोराही दाङद्वारा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
5: खै योमा त दाना छैन। कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर? तिमुराले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
4: ओहो, भुसुक्कै बिर्सेछु। जाउ जाउ दिमाग सुधी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
6: हेर त, रगतै रगत भयो। म त त्यस्तो हेर्न नै सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
12: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए।
11: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
12: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
11: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है।
13: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
13: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
12: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
13: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रुका 9841868697।
12: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857222775।
13: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
14: जति अस्पताल भए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन, के भएको छ र तपाईँलाई?
14: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत हिट गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेपालीद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
14: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पित बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 9865443383।
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना खनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1. अन्न तथा

0: तपाईंलाई सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78 232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोताइब मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के जस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। कार्यक्रम लोक सारथी प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्छ। हामी यति बेला सामुदायिक रेडियो चलचला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा चलचलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो चलचला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी सुशीला मगरको भने रेडियो स्वर्गभूमि 93 MHz बेंगरी प्युठानबाट, सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजुवार प्युठानबाट, यमुना धानी रेडियो पारेनी 79.1 MHz अर्घखाजीबाट, प्रकाश प्युठानी रेडियो माला रानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाजीबाट, कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्पीबाट, सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz प्रवधि अमराई गुल्मीबाट, प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट, अनिश पाठक रेडियो मोती 88.4 MHz छापस्याङ्जाबाट, कृष्ण बस्याल रेडियो मुक्ति 95.5 MHz पुटबलबाट, सरु मरासिनी रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट, गोरियाभर सामुदायिक रेडियो देवघाट 102.8, सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz प्रवधि अमराई गुल्मीबाट, प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट, अनिश पाठक

बाट सन्देश चढ़ाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज को हालपुर बाकी सुदीप कुमार थारू रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुंग प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासी दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखरा प्रतिमा गुरूंग रेडियो क्रांति 90.4 मेगाहर्ज काव्य प्लान्चोक कोशीबारी नकुल घरती रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौरजहारी 90.4 मेगाहर्ज मनीषा डागी त्यसै क्रममा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा जानु तामाङ रेडियो भोजपुर 93.5 मेगाहर्ज भोजपुर एली जा श्रेष्ठ रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट यति बेला साथ मिलिराखेको छ अनिता र साइली अनुको भने हामीलाई रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चेतवनबाट भीम निर्दोष केसी रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेराथुमबाट साथ मिलिराखेको छ प्राविधिक साथीको शारदा बास्कोटाको साथ मिलिराखेको छ यसै क्रममा रेडियो बेलका एफएम 103.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्ला सिमीकोटबाट धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगोराईबाट दीपक पुन नवीना सुनारले साथ दिइरहनु भएको छ रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा र रेडियो मुटकीचुला 93.5 मेगाहर्ज डोल्पाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजले रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसारथीमा छौं तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज हामी शनिबारीय बसाईमा छौं शनिबारीय बसाईमा के गर्छौं तपाईलाई जानकारी नै छ होला यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु आजको बसाईमा तपाईले पुराना पुराना लोकभाकाहरू हामीलाई सुनाउनु पर्ने हुन्छ जसका लागि फोन गर्नुहोला 98 68 39 40 को नम्बर 98 68 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौं यो कुरा म तपाईलाई जानकारी गराए 2070 साल सम्मका गीतहरू मात्रै गाइदिनुहोला 71 सालदेखि 83 अर्थात आजसम्मका गीतहरू नगाइदिनुहोला म तपाईलाई आग्रह गर्छु 2070 सालसम्मका गीतहरू गाउनका लागि आउनुहोला 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला भन्दै आजको लागि पहिलो गीत राजु परियार र विष्णु माझीको आवाजमा रहेको गीत सबले भन्छन् काठमाडौँ राम्रो मलाई त पोखरा मन पर्यो यस्तै यस्तै गीत छ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: काठमाडौँ रमाइलो भन्छन्, मलाई त पोखरा मन पर्यो। विष्णु माझी र राजु परियारले यस्तै भन्नुभएको छ क्यारे, होइन कसैले पोखरा मनपर्छ, कसैले काठमाडौँ मनपर्छ, तर नेपालको राजधानी काठमाडौँ नै हो क्यारे, होइन पोखरा त घुम्नका लागि असाध्यै रमाइलो छ। फेवाताल छ, अनि माछापुस्री ताल छ, माछापुस्री हिमाल फेवातालबाट देखिन्छ, होइन अब तपाईँको लागि तपाईँको फोन कल लिन्छौँ हामी 9868309940 फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज पुराना पुराना गीतहरू गाउनका लागि आउनुहोला। 2070 साल विक्रमसम्म 2070 सालसम्मका गीतहरू गाउनका लागि तपाईँले फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868309940 पहिलो साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
1: म प्रतिमा दर्नाल भोजपुरबाट।
0: भोजपुरबाट प्रतिमा दर्नाल है,
1: हजुर।
0: भोजपुर कुन ठाउँबाट हजुर?
1: भोजपुर कोदारबाट।
0: कोदारबाट बोल्दिनुहुन्छ, अनि यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला खाजा खाएर बसिरहेको भन्नुभएछ।
0: खाजा खाएर बसिरहनु भएको छ। आज कुन रेडियोबाट हामीलाई सुन्नुभयो भोजपुरमा? आज कुन गीत गाउनुहुन्छ, कस्तो खालको गीत गाउनुपर्छ थाहा छ कि छैन यहाँलाई?
1: गीत पुरानो गीत थियो, दैला मुनि जाऊ भन्ने गीत
0: गाउँछ।
1: मेरो माया मार्यो कि छ सुखले खाको छोकी, खाको छोकी दैला मुनि जाओ, दैला मुनि जाओ मान्यो नानी छोरी तिमी कहाँ छौ, विश्वास गरे मेरै भर परे सँगै जिउला, सँगै जिउला कोपिला नझरे, दैला मुनि जाओ, दैला मुनि जाओ बाँध्यो नानी छोरी तिमी कहाँ छौ। यति नै ल,
0: दैला मुनि जाऊ भन्देऊ नानी छोरी तिमी कहाँ छौ है। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा आउनुहोला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा भोजपुरबाट आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बरमा। आज पुरानो गीत गाउन पाइन्छ, आज 2070 सालसम्मका गीतहरू मात्रै गाइदिनु होला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
2: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: म रुन्टीबाट सुनिल सेजवाल।
0: सुनिल के भन्नुभयो?
2: सेजवाल।
0: सेजवाल रुन्टीगढीबाट बोल्नुभयो
2: हजुर।
0: कति क्लासमा पढ्नुहुन्छ सुनिलजी?
2: मैले सिक्समा भन्नुपर्छ।
0: सिक्समा पढ्नुहुन्छ होइन
2: हजुर।
0: आज कुन गीत गाउनुहुन्छ तपाईँले?
2: म चाहिँ सिमसिमे पानीमा भन्ने गाउँछु नि है।
0: लगाउनुस्।
2: नजाऊ पर आओ रा ओ रा तिम्रो माछु मेरो पोको छ र, सिमसिमे पानीमा ज्यान दिने मन गर्छ कि जिन्दगानीमा, सिमसिमे पानीमा ज्यान दिने मन गर्छ कि जिन्दगानीमा। हजुर यति नै।
0: ज्यानले निमान होइन बेमान हो है। ल हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। अहिले विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। उहाँले सिमसिमे पानी भन्ने गीत गाएर जानु भएको छ। पालो तपाईँको हो, पुराना गीत गाउनका लागि 2070 सालसम्मका आएका गीतहरू गाउनका लागि तपाईँले फोन गर्नुहोला। 9868309940 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि अर्को एउटा गीत हाम्रो प्राविधिक मित्रले तयार पारिसक्नु भएको छ, त्यसपछि त्यो गीत हामी राख्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए के छ। साथी हुनुहुन्छ, साथी हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया मिस कल गर्ने काम चाहिँ नगर्नु होला। म तपाईँलाई आग्रह गर्छु मिस कल गर्नका लागि हामी नम्बर छोडेका होइनौ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? के नेपाली भन्दैन थियो यो? यसरी फोन काट्ने काम चाहिँ नगर्नुहोस् त साथीहरू। मैले कतिचोटि तपाईँहरूले भन्ने होइन, आफ्नो नाम भन्नुहुन्छ फोन काटेर जानुहुन्छ, गीत गाउन आउँदैन भने कार्यक्रम सुनेर मात्रै साथ दिनुपर्छ, तर फोन चाहिँ नकाटिदिनु होला, गरिसकेपछि फोन चाहिँ नकाटिदिनु होला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? पवित्र विष्ट सुनसरीबाट। के छ पवित्रजी, सुनसरी कुन ठाउँमा हुनुहुन्छ? आज कुन गीत गाउनुहुन्छ? नयाँ हो कि पुरानो? लगाउनुहोस् त।
3: भानी मलाई गारी थी छोरी, गारी थी छोरी, लागे तिमले यो चोचो मचोरी, चाँदनी रो दुखो दुखो घर, झुठो म पाइँदैन पापीको, तिम्रो गरी गरी लाग्यो तिमी यो चोको मन्जरी, मेरो दुःख दुःख दुःखो म चाहिँदैन पापीको, तिम्रो नाचो पुतालिन आऊ।
0: झुटो माया चाहिँदैन पापीको, तिम्रो नाचो फिर्ता लिन आऊ, होइन?
3: हजुर हजुर।
0: कसलाई भन्नुभयो हो पवित्रजीले?
3: गीत नै यस्तै छ त, त्यही भएर यस्तो गाइदिएको भनौँ।
0: गीत नै यस्तै छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरि बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। पवित्र विष्ट थनाबाङबाट आउनु भएको थियो। अब गीत राख्छौ तपाईँको लागि, अर्को गीत तपाईँको लागि फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम लोकसारथीमा छौ। विमल राज छेत्री र अन्य कलाकार साथीहरूको आवाजमा रहेको भेटम एक दिन भन्ने गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। आज पुराना पुराना लोकगीत गाउन पाइन्छ। यति बेला साथी नमस्कार हजुर। नमस्ते नमस्कार हजुर, को बोल्नुभयो त्यहाँबाट? रूपा राई धनकोटाबाट। के छ धनकोटातिरको खबर रूपाजी?
1: अहिलेको खबर भन्नु पर्दा एकदम रमाइलो छ, ठिक छ भन्नु पर्छ। बिहानभरि घाम लागेको थियो, अहिले शीतल छ भन्नुपर्छ। अनि तपाईँको कस्तो छ नि दाई?
0: हाम्रो पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन?
1: थाहा
0: छ नि। ल, कुन गीत गाउनुहुन्छ आज?
1: म एउटा लोक भएको कुरा नै गाइदिन्छु नि त नि है दाई।
0: हुन्छ, लगाउनुहोस्।
1: लक्ष्मी मेरा एकैका तोलाई मझन्नै मैले के भाइ भने तोलाई मलाई सुझान
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो। गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते
1: नमस्ते।
0: कार्यक्रम लोकसारथीमा छौ। रूपा राई आउनु भएको थियो धनकोटाबाट। बुटवलमा सामुदायिक रेडियो मुक्ति 95.5 मेगाहर्जबाट पनि कार्यक्रम प्रसारण भएको छ। यता केही दिन यता कार्यक्रम रोकिएको थियो र आजदेखि पुनः नियमित बजिराखेको छ। आज पनि अहिलेदेखि बजिराखेको छ भनौँ न। त्यहाँबाट पनि बुटोलतिरका साथीहरूले धेरै भन्नुभयो होइन, हामीले कार्यक्रम सुन्न पाएनौँ भन्ने कुरा गर्नुभयो। त्यसपछि हाम्रा प्राविधिक साथीहरूले बजाउनु भएको छ होइन। अब नियमित कार्यक्रम सुन्न पाउनुहुनेछ, नियमित कार्यक्रम प्रसारण हुनेछ रेडियो मुक्ति 95.5 मेगाहर्ज बुटवलबाट पनि। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। आज पुराना पुराना लोकगीत गाउने बसाई हो। नमस्कार हजुर।
2: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते हजुर, कार्यक्रम लोकसारथीमा गुड आफ्टरनुन भन्न पाइँदैन, बरु लोकसाङ्गीतिक अभिवादन भन्नुहोस् है। कहाँदेखि को बोल्नुभयो?
2: हजुर, म राईनी केटी मनिषा हो, मोरङबाट।
0: मोरङबाट मनिषा राई होइन?
2: हजुर।
0: कि राईनी मनिषा हो?
2: हजुर, मनिषा राई हो।
0: मनिषा राई राईनी, अनि भोजपुरबाट भन्नुभयो?
2: हजुर, भोजपुरबाट होइन, मोरङबाट।
0: मोरङबाट, अनि कुन माध्यमबाट सुन्नुभयो मोरङमा हामीलाई?
2: हजुर, फेसबुक लाइभबाट हजुरहरूलाई सुनिरहेको छु भनौँ
0: है। ल, फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ मोरङमा पनि होइन?
2: हजुर।
0: आज के छ, के गर्नुपर्छ भन्ने कुरा जानकारी पाउनु भएको छ कि छैन हजुर?
2: हजुर, जानकारी छ भन्नु है त।
0: जानकारी छ। आज कस्तो खालको गीत गाउनुपर्छ थाहा छ नि?
2: हजुर।
0: कुन गीत गाउनुहुन्छ आज?
2: हजुर, म पनि गाउँछु ल।
0: ल हुन्छ, गाउनुहोस्।
2: चौतारीको बर पिपा माया लोको नजारा माया सँगै बस्ने रहरा चौतारीको बर पिपा माया लोको नजारा माया सँगै बस्ने रहरा ए नि हजुर घमला दो घमैलो

0: थैंक यू
1: जता हेरी पनि पूर्वै रमाइलो हैन
0: हजुर गीतले चाहिँ त्यसै भन्छ सबै रमाइलो हुन्छ नि
1: त्यही त नि हैन पूर्व मात्र होइन क्या पश्चिम पनि रमाइलो हुन्छ रुल्पा पनि रमाइलो छ रुकुम पनि रमाइलो छ हैन सल्यान पनि रमाइलो छ एकचोटि आउनुस् त यतातिर कति रमाइलो मान्नुहुन्छ मान्नुहुन्छ हैन
0: हजुर मौका मिलेछ भने कुनै दिन आउला नि
1: त्यही त नि पूर्वको मान्छे पश्चिम आउनुस् पश्चिमको हामी पूर्व जाउँला है मिलीजुली रमाउने त हो होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउँदै गर्नुहोला मनिषाजी अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौ नमस्ते
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा मोरङबाट आउनु भएको थियो मनिषा राई आउनु भएको थियो राईनी केटी मनिषा भनेर फोन गर्नु भएको थियो पालो तपाईँको फोन गर्नुहोला आज 2070 सालसम्मका गीतहरू मात्रै गाउनुहोला म तपाईँलाई आग्रह गरे यदि बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार को बोल्नु भयो कहाँबाट उदयपुरबाट सरिता राई बोल्नुभयो के छ सरिताजी उदयपुरतिरको हालखबर एकदम ठिक छ हाम्रो पनि असाध्यै राम्रो छ हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ तपाईँले
2: छोरा छोरा

ਸਾਨੂੰ ਨੀ ਤੋਂ ਮੇਰੇ ਕਨੇ ਖਾਨੇ ਰਾਨੇ ਤੋਂ

0: पछी धन्यवाद
1: पूर्वैमा झल राखे झलको आउँदा भेटौँ न मन लाउँदा मै आउँछु ख्याल राखे है भनेपछि तपाईँ आउनुहुन्छ मैले ख्याल राख्ने कहिले आउनुहुन्छ होला भन्नुहोस् ओके ल पूर्वैमा झ्याल राखिरहेको छु अब तपाईँ उदयपुर पूर्वैतिर पर्छ पूर्वबाट आउनु होला है हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते अब तपाईँको पालो हो फोन गर्नुहोला 9868309440 के छ तिनजना साथीको कल भइसक्यो होइन अब यो गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: बादल भित्र जुन छ त्यो मन भित्र कुन छ यस्तै यस्तै गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। हामी राजन ठकुरी र अन्य कलाकार साथीहरूले आवाज दिनु भएको गीत तपाईको लागि प्रस्तुतिमा जोडेका हौं। आज हामी पुराना पुराना लोकगीतहरू बजाइराखेका छौं, सुनाइराखेका छौं र तपाईबाट पनि पुराना पुराना लोकगीतहरू सुनिराखेका छौं। 9868309940 मा फोन गर्नुहोला। साथी हुनुहुन्छ, नमस्ते हजुर। को बोल्नु भयो? कहाँबाट? उर्मिला राई, भोजपुर। कुन ठाउँबाट हजुर? रामप्रसाद राई, गाउँपालिका 8 बाट बोल्दै हुनुहुन्छ। आज कुन गीत गाउनुहुन्छ उर्मिलाजीले? पुरानो हो कि नयाँ? होला होइन, हो भन्नु पर्यो कि त गीतहरूको पुरानो गीत गाउनु पर्यो के छ? कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उर्मिला राई, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्का सहभागी साथी हुनुहुन्छ, आज पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ है, हामीले पनि यताबाट पुराना पुराना लोकगीतहरू बजाइराखेका छौँ। नमस्कार हजुर।
1: रामप्रसाद
0: राई, गाउँपालिका 4 बाट होइन? आज कुन गीत गाउनुहुन्छ त हजुर तपाईँले?
1: हुन्छ, म एउटा छोटो गीत गाउँछु ल, साउने बेला उठ्नु आउँदाखेरि भन्ने लगाउनुहोस्। हुन्छ, देखो जैला सा

0: थैंक यू
1: तपाईको मन मात्रै अमिलो भयो हैन
0: हैन हैन गीतले मात्र भन्यो है
1: देख्न पाए देख्न नपाएर भेट्न नपाएर मन अमिलो बनाएर बस्नु भएको छ फेरि हैन
0: नै नै हैन हैन
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला राम्रो गीत गाउनु भएको छ गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद है दा नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ भोजपुरबाट फोन गर्नु भएको थियो पालो तपाईँको हो फोन गर्नुहोला 9867039440 यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
2: हजुर नमस्ते
1: को बोल्नुभयो कहाँबाट
2: म मनिषा आरसी बोलेको खद्दरबाट
1: खद्दरबाट मनिषा आरसी बोल्दै हुनुहुन्छ के छ मनिषाजी हाल खबर तपाईँको
2: एकदम ठिकै छ भन्नुपर्छ
1: एकदम ठिकै छ भन्नुपर्छ होइन
2: हजुर बादल लागिरहेको छ पानी परेर बिदो गर्यो है
1: ए बादल लागिराखेको छ पानी परेर बिदो गर्यो होइन
2: हजुर हजुर
1: किन पानी परेर बिदो गर्यो भन्नुहोस् त
2: खै अब बिदो गर्ने बेला भएर होला नि
1: बिदो गर्ने बेला भएर पानी परेर पनि बिदो भइसक्यो होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज मनिषाले आज कुन गीत गाउनुहुन्छ त हामीलाई कुन गीत सुनाउनुहुन्छ त
2: ल हुन्छ म लागो माया भन्ने गाउँछु है त
1: ल सुरु गर्नुहोस्
2: लागो माया दुई दिनलाई

0: त्यति नै हो
1: चुनाकडा रोप्यौनी निर्भया आउने बाटैमा होइन मनिषालाई मान्छेले त त्यस्तै हो कुखुराले पनि साथ दियो होइन कुखुराले नि तपाईँ सँगै गीत गाउन खोजे क्यारे अब के गर्ने उसको भाषा हामीले बुझ्दैनौ होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी मनिषा उहाँसँग कुराकानी गरिसकेका छौ के छ तीनजनाको कल पुगेको छैन होइन ल पुगिसकेको छ भने अब एउटा गीत राख्छौ तपाईँको लागि गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: बद्री पंगिनी र सिन्दूर मल्लको आवाजलाई यहाँबाट स्थान दिएका हौ हामीले। बद्री पंगिनी र सिन्दूर मल्लको आवाज पुरानो गीत असाध्यै मनमुटुमा बस्न सफल सबैका मनमुटुमा बस्न सफल गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडेका हौ। 49 मिनट गइसक्यो, अब कतिजनाको कल लिन भ्याउँछौ। पहिलो अन्तिम लहरको पहिलो साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
1: धनकुटाबाट
0: रेनिसा।
1: रेनिसा राई।
0: ए रेनिसा राई, अनि कुन गीत गाउनुहुन्छ रेनिसाले? पूर्वेली पुरानो हो, 2027 साल सम्मका गीतहरू मात्रै गाउन पाइन्छ क्या रे?
1: हजुर पुरानै हो।
0: लगाउनुहोस् सुरु गर्नुहोस् हजुर। खै त गीत गाउँछु भन्नुभयो, कता हराउनुभयो। गीत त सुरु गर्नुपर्छ नि हजुर। सायद नेटवर्कमा कुनै समस्या आयो कि उहाँको है? 9867739940 अर्का सहभागी हुनुहुन्छ। नमस्कार हजुर, आउनु भएको छैन भन्ने कुरा आयो। 9867039940 फोन डाल गरिहाल्नु होला। आज पुराना गीतहरू गाउन पाइन्छ 2070 सालसम्मका। यति बेला साथी नमस्कार हजुर। गुल्मी सिमलटारीबाट आर्या विश्वकर्मा। अनि कुन रेडियोबाट सुन्नुभयो गुल्मीमा? रेडियो माला रानीबाट सुन्नुभयो। आज कुन गीत गाउनुहुन्छ? ल पुरानो गीत गाउनु होला, सुरु गर्नुहोस्।
1: तिमलाई पाउनै गाह्रो भयो, जो देउता भाके नि घर सुजन्छ पहिरो जुन ठाउँमा।

0: हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, बिमा कुमारी दुराको आवाजमा रहेको गीत आज तपाईँको आवाजमा पनि सुन्दाखेरि मिठो लाग्यो। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, फेरि आउनुहोला। नमस्ते।
1: नमस्ते।
0: गुल्मीबाट आउनु भएको साथीले गीत गाएर जानु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँको लागि। अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
2: युनिस लिम्बु भन्नुपर्छ भाइ।
0: नाम के भन्नुभयो?
2: युनिस लिम्बु।
0: युनिस लिम्बु, आज कुन गीत गाउनुहुन्छ युनिसजी? अन्तिम अन्तिमतिर छ हामी। ल, पुरानो गाउनु होला है, नयाँ नगाउनु होला, 2070 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ। ल, सुरु गर्नुहोस्। आउनु भएको थियो साथी, उहाँको अब के गर्ने, गीत सुन्ने त मन थियो तर नेटवर्कको समस्याले गर्दा उहाँको फोन हामी लिन सकेनौँ। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, 54 मिनट गइसकेको छ। लौदा आदरणीय श्रोता मन, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई जस्ताको त्यस्तै तपाईँको रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रा प्राविधिक साथी रेडियो झलझलाबाट प्रिया मगेर र अन्य रेडियोहरूबाट जति पनि रेडियोबाट जति पनि प्राविधिक साथीहरूले साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रमप्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छ भने झझलको नमानिकन झरको नमानिकन हामीलाई भन्नुहोला र कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ यो पनि जानकारी गराइदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। जसका लागि 9864417298 9864417298 फोन गर्नुहोला। तपाईँ रोल्बाको नजिक हुनुहुन्छ, तपाईँ अंग्रेजी भाषा तपाईँ अंग्रेजी भाषामा कमजोर हुनुहुन्छ र तपाईँलाई अंग्रेजी भाषामा 0 लेभलदेखि सबैलाई पुग्ने सबैलाई समावेश हुने किताब चाहिएको छ, अंग्रेजी किताब चाहिएको छ भने इङ्ग्लिस ल्याङ्ग्वेज फर अल भन्ने किताब मसँग छ, मसँग सम्पर्क गर्नुभयो भने मैले उपलब्ध गराउनेछु। यो कुरा म तपाईँलाई जानकारी गराए। अंग्रेजी भाषा कमजोर भएका व्यक्तिहरूलाई सहयोगी पुस्तक बन्न सक्छ, विद्यार्थीहरूको लागि मात्र होइन शिक्षकहरूको लागि पनि सहयोगी पुस्तक बन्न सक्छ यो किताब। यो कुरा म तपाईँलाई जानकारी गराए। गजल मुक्तक चुटकिला गीत र सूत्रै सूत्रको माध्यमबाट अंग्रेजी भाषा सिकाइएको छ भन्दै चाहियो भने सम्पर्क गर्नुहोला 9864417298 भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: 爸爸爸爸爸爸爸爸爸爸
1: 爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबीसै घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9905 94 14
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: यस सुनसरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ सिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 9867060।

0: मा भर्ना खुल्यो।
1: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस का कोर्स
0: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
1: शिक्षक सेवा आयोग का प्रावी निमावी मावी र शिक्षक लाइसेंस
0: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्स
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
0: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराहिटाङ
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
2: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: टन्सिना
1: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
2: हैन ए भाउजू तपाई आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
2: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु गन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डिमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
2: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा

0: अब 5,000 लियो, 10 रुपियाँ पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले धुमक तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड। डिविजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल लेवा बोका झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आऊ त। यता त्यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङ पर्दा जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति घर चाहियो नि।
8: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खत खत के को झगडा हो यो?
8: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरे छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: हो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197119 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
8: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुनीबाङ बजार र उदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: हेलो
12: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
13: हजुर
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
13: हेलो हेलो भन्नुहोस् त।
11: हेलो हजुर
13: हजुर,
11: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी के भने रहेछ, के भयो
13: भन्नुहोस्? ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्छु?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
17: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
16: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
17: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
16: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमछमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
17: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो रुबीको उपचार,
16: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
17: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
16: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
17: सम्पर्क मोबाइल 9857821105,
16: 9479702,
17: 9805582605,
16: र 9910939940।
18: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
19: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
18: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा।
20: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछेघरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसूति सेवा, पाछेघरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
19: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
21: डाक्टर कमल द्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
20: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात, गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको।
19: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ।
21: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छाती संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
20: फर्म तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
19: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
20: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्।
19: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
20: डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान।
22: नमस्ते डाक्टर सर।
23: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
22: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
23: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
22: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
23: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
22: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
23: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
22: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
23: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
15: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
0: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरहने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
2: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
24: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
3: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
24: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तर्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोक्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
24: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि विदेश जाने बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
3: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
2: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यही बाटो गएर ल्याउनु न
3: ल उसो भए म सामान लिन गइहाले
2: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578303504
2: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
4: अब सुन्नुहोस् पूरा समाचार
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
5: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ
5: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
4: मद्यपान र धूम्रपान सेवन नगरौ
5: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
7: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
7: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभि अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा यथाभावी फोहोर गर्ने काम नगरौ।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
6: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियौ। रोल्पा नगरपालिकाको कारणले

0: डियर निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचेरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछु।

0: सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना कार्तिकको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। सुकुम्बासी बस्तीमा 6% मात्रै होल्डिङ सेन्टरमा नेपालका राजनीतिक शक्तिहरू विचार सुन्ने रहेको डाक्टर सिके राउतको भनाई। सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई काभ्रे बस दुर्घटना सम्बन्धी छानबिन गर्न समिति गठन। विद्यालयका विपद भोकल पर्सनलाई विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण। देउखरीमा बालुवाली पुरिँदा एक मजदूरको मृत्यु। दाङको अमलियाबाट 52 लाख भन्दा बढ़ी सुन मूल्यको सुनको जस्तो देखिने धातु सहित 2 जना पक्राउ। रूकुम पश्चिमको छोरी सञ्जालको अध्यक्षमा हीरा कुसारी चयन। भारतीय वायुसेनाको विमान दुर्घटना, पाइलट सहित 5 जनाको ज्यान गयो। पाराज्ञ विरूद्ध अमेरिकाको शानदार जीत। विश्वकप फुटबलमा भोलि बिहान 4 वटा खेल हुँदै।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। सुकुम्बासी बस्तीका 6% मात्रै होल्डिङ सेन्टरमा सम्बन्धित प्रसङ्गबाट। सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र

दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 जना मध्ये जम्मा 718 जना अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेको र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप रहेको छ। जेएनजी एयरलाइन्सकी असुन्दा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर परेको छ, उहाँले भन्नुभएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिके राउतले पछिल्लो समय राजनैतिक शक्तिहरू विचार शून्य भएको बताउनु भएको छ। काठमाडौँमा आज शनिबार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष राउतले नयाँ पुस्तामा विचार सिद्धान्त भन्दा पनि सेलिब्रिटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभएको छ। राजनीतिमा विचार र नैतिकताको प्राधानता हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले हालको राजनीति अवस्थालाई विचार शून्य युगको संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गाली गलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क समेत गर्नुभएको छ। संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाब दिनुपर्ने अनिवार्य शर्त भए पनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताउनु भएको छ। अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गर्नुभएको छ। पुरानो पुस्ताका नेताहरूले दशकौं जेल नेल भोगेको र जनताको सेवामा समर्पित भए पनि नयाँ पुस्ताले त्यसको मूल्यांकन गर्न छाडेको उहाँको विश्लेषण रहेको छ। डाक्टर रावतले भन्नुभयो, आज वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ। हामी 24 घण्टा जनताको सेवामा उपलब्ध हुन्छौं, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढ़ेको छ। यो डार्क साइकोलोजी र येल्लो गोदीदमको खेल हो, जसमा हामी जस्ता भूई तहमा काम गर्ने नेताहरू चुकेका छौ, उहाँले भन्नुभएको छ। आफूहरूले प्रविधि र नयाँ जमनाको संचार शैलीलाई आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उहाँले अब नयाँ पुस्ताको चाहना अनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता उलाउनु भएको छ। विचार र सिद्धान्त विहीन राजनीतिले मुलुकलाई कतै नपुर्याउने भन्दै उहाँले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको समेत बताउनु भएको छ। सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिइएको छ। यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिनिमस्ता वाहिनी मुख्यालय मोहतरीमा सरूवा हुनुभएको छ। त्यसैले कार्कीलाई सो जिम्मेवारी दिएको सशस्त्र प्रहरीले जनाएको छ। नेपाल प्रहरीले काभ्रे पलाञ्चोक जिल्लाको नोमो बुद्ध नगरपालिका 2 बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरेको हो। बनेपाबाट रोसी खार्पा चोकतर्फ जाँदै गरेको 2398 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको दुर्घटना हुँदा बसमा सवार 8 यात्रुको घटनास्थलमा मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका 16 जना यात्रुको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। समितिले घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको नमो बुद्ध नगर स्थित बुच्चाकोटमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका 8 जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रोसी गाउँपालिका 6 का 73 वर्षीय मेघ बहादुर तामाङ, सोही स्थानका 55 वर्षीय राजु तामाङ र 75 वर्षीय

0: बहादुर तामाङ, रोशी सातकी 34 वर्षीय फूलमाया तामाङ, सोही स्थानकी 60 वर्षीय माया तामाङ, रोशी आठकी 60 वर्षीय प्यारी माया तामाङ, दैनिक घर भई त्रिनेत्र दलगण भुकुन जेबीसीमा कार्यरत नेपाली सेनाका 30 वर्षीय अमलदार बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्कुलेख गाउँपालिका 4 निवासी 22 वर्षीय सुमी तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र दुष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुर्घटनामा परिघाइते भएका 16 जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नवबुद्ध नगरपालिका 2 बुच्चाकोट स्थित सेल्फी डाँडाबाट तल खसेको थियो। दुर्घटनास्थलबाट 8 जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक दुष्टले बताउनु भएको छ। उहाँका अनुसार दुर्घटनाबारे अनुसन्धान तथा मृतकका आफन्तलाई सम्पर्क गरी आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। सुनिल स्मृतिमा विद्यालयका विपद फोकल पर्सनलाई विपद व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न। देउखुरीमा बालुवाले पुरिदा एक मजदूरको मृत्यु लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भयो? किन गालामा हात
2: दुखेको छ? त खानै दिन्न भात दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805914652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोलपाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 मेगाहर्ट्ज।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। सुनिल स्मृति गाउँपालिकाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयका विपद फोकल पर्सनहरूलाई एक दिने व्यवस्थापन राहत उद्धार तथा विपद कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष मणिराम बुढा थोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासन अधिकृत तुलप्रसाद कुँवरले विपद व्यवस्थापन राहत तथा उद्धारका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले विद्यालय र विपद व्यवस्थापन बीचको सम्बन्ध तथा विपदका समस्यामा अपनाउनु पर्ने तयारी र व्यवस्थापनका विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालले विपद व्यवस्थापनमा गाउँपालिका शिक्षक तथा समुदायको भूमिका विषयमा अभिमुखीकरण गर्नुभएको थियो। त्यसै गरी वरिष्ठ लेखा अधिकृत मधुसूदन गैरीले विपद व्यवस्थापनको सञ्चालन कार्यविधि 2082 सम्बन्धी जानकारी गराउनु भएको थियो। अभिमुखीकरण कार्यक्रममा गाउँपालिका क्षेत्र भित्रका 40 विद्यालयका विपद फोकल पर्सनहरूको सहभागिता रहेको थियो। दाङको देउखुरीमा बालुवाले पुरिदा एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा गढुवा गाउँपालिका 2 का 45 वर्षीय लालमणि यादव रहेका छन्। आज बिहान कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा बालुवाले पुरिदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। बज्रगुर कान्छाराम जेबी कन्स्ट्रक्सन प्रालीले सञ्चालन गरेको अलकत्रा बिटुमिन बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसीबी चालकले त्यहाँ मानिस रहेको थाहा नपाई बालुवा खन्याएका थिए। सोही क्रममा यादव बालुवाले पुरिएर गम्भीर घाइते भएका थिए। इलाका प्रहरी कार्यालय गढुवाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि लम्बै अस्पताल पुर्याएको थियो। अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषणा गरेको छ। घटनापछि जेसीबी र चालक अनिल कुमार थारूलाई इलाका प्रहरी कार्यालय गढुवाले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दाङको लम्बई नगरपालिका 9 अमिलिया स्थित एक होटेलबाट प्रहरीले सुन जस्तो देखिने पहिलो धातु सहित 2 जनालाई पक्राउ गरेको छ। हिजो शुक्रबार अमिलिया स्थित नमस्ते होटेलमा सुनको कारोबार भइरहेको छ भने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको प्रहरी टोलीले होटलको एक कोठामा खान तलासी गर्दा सुन जस्तो देखिने पहिलो धातु बरामद गरेको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7 सुन पत्थरी निवासी 40 वर्षीय रूपलाल गिरी र रोल्पाको रुन्टीगढ़ी गाउँपालिका 6 श्यामा निवासी 22 वर्षीय दिलीप परियार रहेका छन्। प्रहरीका अनुसार गिरीले उक्त धातु भारतबाट नेपाल ल्याएको र परियालले खरिद गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। खानतलासीका क्रममा प्रहरीले 294.5 ग्राम सुन जस्तो देखिने पहिलो धातु बरामद गरेको जनाएको छ। उक्त धातुको हालको बजार मूल्य करिब 52,74,000 रूपियाँ बराबर रहेको अनुमान गरिएको छ। बरामद गरिएको धातु र पक्राउ परेका 2 जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले अवैध रूपमा बहुमूल्य धातुको ओसार पसार तथा कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी र कार्यवाहीलाई निरन्तरता दिने बताएको छ। रूकुम पश्चिममा छोरीहरूको हक अधिकार तथा नेतृत्व विकासलाई सुदृढ गर्ने उद्देश्यले रूकुम पश्चिम जिल्ला छोरी सञ्जाल गठन गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला छोरी सञ्जाल गठन गरिएको हो। भेलाबाट विभिन्न प्रस्ताव तथा निर्णय पारित गर्दै

0: भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98578-2275
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
1: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
1: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमस्कार सेन्सेविका दिदी
8: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
8: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
8: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
10: Network CIM. Tuna Network CIM.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-470।
1: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
3: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाजे, के भयो, किन जलामा हात?
8: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
7: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
9: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्त लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
10: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
11: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
9: हजुर हाम्रा सेवाहरू
11: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
12: नदुखाई दाँत निकाल्ने
11: दुखीको दाँत जरैदेखि उपचार गर्ने
12: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
11: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
12: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
11: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
12: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
11: 9805614652
10: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दम्प

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिनोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98 6 45 78 232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: तिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई कार्यक्रम गुड नाइट मा। रातिको समय छ कार्यक्रम गुड नाइट कति बेला आउँछ नौ त बज्यो भनेर सुनेर बसिरहनु भएको थियो होला होइन। तपाईको प्रतीक्षाको घड़ीलाई मेटाउँदै समाप्त पार्दै कार्यक्रम गुड नाइटमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट आज रीता मगरले साथ दिइरहनु भएको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी कार्यक्रम गुड नाइटमा छौं, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा तपाईँ अब यो त रातिको समय हो, रातिको समयमा धेरैजना साथीहरूले खाना खाइसक्नु भएको छ, कतिपय साथीहरू खाना खाने तयारीमा हुनुहुन्छ होइन, र कतिपय साथीहरू खाना खाँदै पनि हुनुहुन्छ र कतिपय साथीहरू भाडा माझ्दै हुनुहुन्छ होइन। खाना खाँदै हुनुहुन्छ, भाडा माझ्दै हुनुहुन्छ, जहाज जस्तो अवस्थामा भए पनि तपाईँ यति बेला हामीलाई सुनिरहनु भएको छ कार्यक्रम गुड नाइट। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ, हामी विभिन्न रेडियो स्टेशनहरूबाट प्रसारणमा छौं। सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्जले बाङ रोल्पाको स्टुडियोबाट हामी बोलिरहेका छौं भने जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजलाको माध्यमबाट अनलाइनबाट सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा आरएडीआईओ रेडियो जेएलजेएलए जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ भने हामीलाई सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, तमघास गुल्मी सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुर र रेडियो हापुरी 89.4 मेगाहर्ज हापुरीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। रेडियो जलजलाबाट रीता मगर, रेडियो हापुरीबाट रीता बुढा मगर, रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो भोजपुरबाट एलिना श्रेष्ठ अनि रेडियो धनकुटाबाट सञ्जिता लिम्बुले साथ दिइरहनु भएको छ। आउनुहोस् आजको बसाईमा तपाईँको जुनसुकी प्रतिभा पनि तपाईँले सुनाउन पाउनुहुन्छ। आजको बसाईमा शनिबारी बसाईमा कार्यक्रम गुड नाइटमा 98 68 39 40 नम्बरमा फोन डायल गर्नुहोला, 98 68 39 40 फोन डायल गर्नुहोला भन्दै आजको लागि कार्यक्रमको पहिलो शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

यो गीतको श्रोताबाट फेरि पनि स्वागत छ। सेल्फी खिचौंला ए माया, यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। कार्यक्रम गुड नाइटमा छौ हामी।

कार्यक्रम गुड नाइट मा छौं र ग्याप गरेपछि टोन बढाउनु पर्छ भन्ने हाम्रो प्राविधिक मित्रलाई जानकारी छैन कि क्या जस्तो लाग्यो मलाई। त्यस्तो त नगरौं न हो, कार्यक्रमतिर ध्यान केन्द्रित गरौं है। 98638 39 40 को नम्बर तपाईको लागि खुला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईको लागि खुला गरेका छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ, पहिलो साथी आउनु भएको छैन भन्ने कुरा आयो क्या अरे। 98638 39 40 को नम्बर तपाईको लागि खुला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। नम्बर तपाईको लागि खुला गरेका छौं। हाम्रो प्राविधिक संयोजनका मित्र रिताजीले फोन उठाउनुको लागि तम तयारी अवस्थामा बसिरहनु भएको छ होइन, कति बेला फोन आउँछ र कति बेला उठाएर दिउँला भन्नुभएको छ। 98638 39 40 को नम्बरमा फोन डायल गर्नुहोला, नम्बर खुल्ला छ, नम्बर खुल्ला छ, त्यो कारणले गर्दाखेरि तपाईँले फोन डायल गर्नुभयो भने तपाईँको फोन आउनेछ। आज शनिबार बसाई हो, आजको बसाईमा तपाईँका प्रतिभा सुन्नेछौ, तपाईँको प्रतिभा सुन्ने बसाई हो। यो क्रममा तपाईँलाई जानकारी गराए 9868603940 मा फोन गर्न सक्नुहुन्छ, नम्बर तपाईँको लागि खुल्ला गरेका छौ। के छ साथी हुनुहुन्छ, साथी हुनुहुन्छ भने आउनु भएको छैन भन्नुभएको छ। आज के भएको मोबाइलमा के भएको छ कि हेर्नुहोस् त प्रायमित्र, आज त नत्र त फोन त आउनुपर्ने हो होइन, के भएको के भएछ मोबाइलमा, के भएको के जस्तो लाग्यो मलाई, नत्र त फोन त मजाले आउनुपर्ने हो होइन। 98638 39 40 को नम्बर, यदि त्यो नम्बरमा फोन लागेन भने तपाईँले अर्को नम्बर पनि छ है, 97 45 89 36 20 मा फोन गर्नुहोला। के छ साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर, नमस्कार हजुर, हेलो हेलो, यो कल हामी लिन सक्दैनौ। अब सधैँ फोन गर्नुहुन्छ, फोन उठाएर राखिदिनुहुन्छ होइन, राखेर उता पछाडि पछाडि बोल्नुहुन्छ, त्यस्तो काम त गर्नु भएन साथीहरू होइन। कार्यक्रममा फोन गरिसकेपछि तपाईँको ध्यान हामीतिर केन्द्रित हुनुपर्छ, यो क्रममा तपाईँलाई जानकारी गराए। 98638 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार सर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, मैले बारम्बार भनिराखेको छु मिस कल चाहिँ नगर्नु, सुरु सुरुमा साथीहरूको मिस कल गर्ने बानी छ कि होइन, यो बानी चाहिँ हटाउनु होला साथीहरू, म तपाईँलाई आग्रह गर्छु। 98638 39 40 मा फोन डायल गरिसकेपछि कृपया मिस कल चाहिँ नगर्नुहोला है, फोन डायल नै गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। आज शनिबार बसाई, आज जुनसुकै प्रतिभा सुनाउने बसाई हो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने कुरा आयो। 98638 39 40 मा फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि हामीलाई सुन्दै

0: यति बेला साथी नमस्कार हजुर साथी हुनुहुन्न भन्ने कुरा आयो क्या अरे होइन फटाफट फोन डायल गर्नुहोला 9868309940 फोन गर्नुहोला यदि त्यो नम्बरमा लागेन भने 9745849320 को नम्बरमा पनि तपाईँले फोन डायल गर्न सक्नुहुन्छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
1: नमस्कार दाइ
0: को बोल्नुभयो कहाँबाट टिका मगर रोल्पा त्रिवेणी गाउँपालिकाबाट के छ हालखबर टिकाजी हालखबर तपाईँको के छ
1: एकदम पनि ठिकै छ भन्नुपर्छ दाइ अनि हजुरको कस्तो छ
0: हाम्रो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ नि हजुर
1: यति बेलाको समयमा प्रोग्राम सुनेर बसिरहेको छु भन्नुपर्छ
0: है प्रोग्राम सुनेर बसिरहनु भएको छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई थाहा होला क्या अरे खाना खानुभयो कि खानु भएको छैन टिकाजी
1: मेरो त भइसक्यो खाना भन्नुपर्छ दाइ अनि हजुरको भयो
0: मेरो पनि भइसक्यो तपाईँ टिका के मगर हो
1: बुढा मगर
0: ए टिका बुढा मगर हो
1: हजुर दाइ
0: ल आज के सुनाउनुहुन्छ हामीलाई
1: गीत सुनाउने हो नि दाइ
0: ओके ल आज एउटा गीत सुनाइदिनुहोस् ल
1: मुटु भित्र राखे तिमीलाई मना भित्र राखे तिमीलाई जहाँ जान्छे जता पुग्छे मन्दिरमा पनि मागे तिमीलाई औकात छैन भने गयो मेरो हरानी भयो सपना मेरो जुगा जुगा भयो मुटु मेरो रानी भयो सपना मेरो धुजा धुजा भयो मुटु मेरो हजुर दाइ यति नै
0: खरानी भयो सपना मेरो धुजा धुजा भयो मुटु मेरो होइन
1: हजुर
0: कसले बनाइदियो तपाईँको मुटु धुजा धुजा भन्नुहोस् त
1: कसैले माई
0: कोही कोहीले त बनाएछ अरे तपाईँको मुटु धुजा धुजा बनाइदियो नि
1: होइन
0: ल ठिक छ कार्यक्रममा आउनुभयो राम्रो गीत गाउनुभयो दिनहरू कसरी बिताउनुहुन्छ टिकाले
1: दिनहरू यतै घरतिर काम गरेर बिताउँछु है
0: अनि पढ्नुहुन्न
1: पढ्छु
0: कतिमा पढ्नुहुन्छ कक्षा दसमा पढ्नुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनुभयो आज के गर्छौ तपाईँलाई जानकारी छ कि आज गीत सुनाइसक्नु आज के अरे अब साथीहरूलाई सम्झना समर्पण गुड नाइट राख्नुहोस्
1: फर्स्ट अफ अल त हजुरलाई गुड नाइट भन्न चाहन्छु परबेटीमा हुनुहुन्छ दिदी त्यहाँलाई पनि गुड नाइट भन्न चाहन्छु साथीमा भन्नुपर्दा लक्ष्मी थापा मगर सङ्गीता मगर निर्मला केसी
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छ अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर नमस्कार को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट भनेको खोइ त प्राविधिक मित्र के छ उतातिर आवाज नसुन्ने नि बनाउनु भएको छ क्या कहाँदेखि को बोल्नुभयो हेलो कहाँदेखि को बोल्नुभयो भनेको तपाईँको ध्यान कतातिर छ हामीतिर छ कि कतातिर छ भन्नुहोस् त यो कल हामी लिन सक्दैनौँ उहाँको उहाँले फोनसँग बोल्ने हो कि रेडियोसँग बोल्ने हो साथीहरूले मैले धेरैचोटि भनिसकेको छु है तपाईँको फोनसँग बोल्ने हो रेडियोसँग बोल्ने होइन है उहाँले रेडियोसँग बोलिरहनु भएको छ अब के भनौँ मैले होइन फोनसँग अब फोनमा पो दोहोरो कुराकानी हुन्छ अब रेडियो सुन्दै बरु यसो गर्नुहोस् तपाईँ फोन पनि नगर्नुहोस् त्यही रेडियोसँग बोलिरह बस्नुहोस् होइन रेडियोसँग बोल्ने साथीहरू त कमसेकम फोन गरिसकेपछि तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित हुनुपर्छ नि होइन 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट भनेको यो कल हामी लिन सक्दैनौ। यो नम्बरको फोन नउठाउनु होला। अब यो सुस्मिता विश्वकर्म भोजपुरबाट आउनु भएको थियो, उहाँको ध्यान टेलिफोनतिर छैन, उहाँको ध्यान अनेत्र अनेत्रतिर छ, होइन उहाँको कल हामी लिन सक्दैनौ है। अब उहाँको ध्यानै छैन, यता टेलिफोनतिर ध्यानै छैन, होइन 9860607040 फोन डायल गर्नुहोला। तर उहाँको आवाज मैले मजाले सुनिरहेको छु, मेरो आवाज पनि उहाँले मजाले सुन्नुपर्ने हो, होइन अनि अग्निसम्म त अब राम्रै सुन्नु भएको थियो, त्यसपछि रेडियो सुन्न थाल्नुभयो, त्यसपछि कुरा बिग्रियो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी हुन सकेन। अर्को साथी हुनुहुन्छ, ब्याकग्राउन्ड टोन हल्का भए नि बजाउनुहोस् है। साथी आउनुभयो भने बरु बन्द गर्नु, एकछिन म्युट गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, हेलो, नमस्ते हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज किन सानो आइरहेछ? तपाईँको आवाज आवश्यकता भन्दा बढी सानो आयो, म यो कल लिन सक्दिनँ। आज किन साथीहरूको आवाज सानो सानो आइराखेको छ? हाम्रो प्राविधिक मित्रले भर्कस कोसिस गरिरहनु भएको छ, तर आवाज किन सानो आइराखेको छ? हिजो साथीहरूको सहभागिता राम्रै भएको थियो, आज के भएको छ? अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
2: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? अर्घ खासीबाट, नाम के भन्नुभयो? एलिना खातुन बोल्नुभयो। के छ एलिनाजी खबर तपाईँको? के गर्दिनुहुन्छ यति बेला? कोठामा हुनुहुन्छ, होइन ल, खाना खानुभयो? ए किन आज ढिला? आज के थियो विशेष त्यस्तो ढिलाउने? आज के त्यस्तो खास विशेष के थियो ढिलाउने भन्नुहोस् त? यत्तिकै ढिला भयो, होइन ल, आज कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई एलिनाले?
2: जुन गीत पनि सुनाउनु पाइन्छ?
0: पाइन्छ, जुन गीत पनि सुनाउनु पाइन्छ। ल सुनाउनुहोस्।
2: अझै पनि त्यो मनमा छौ तिमी, झोके बात हौ तिमी, यति नै दाई।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। तपाईँको आवाज अड्किएर आइरहेछ, लाउड स्पिकर सायद गर्नु भएको छ होला। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हुन्छ दाइ, फर्स्ट अफ अल तपाईँलाई अनि मेरो घर फ्यामिलीको लागि, मेरो आन्टीको लागि भन्दै सिकिन्छु। नमस्ते,
0: नमस्ते। टेलिफोन सम्पर्कमा एलिना खातुन आउनु भएको थियो अर्घ्य खासीबाट, उहाँले गीत सुनाएर जानुभएको छ। पालो तपाईँको हो, कुनै पनि प्रतिभा तपाईँले सुनाउन पाउनुहुन्छ आजको बसाईमा। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
3: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? राम लखन चौधरी, अनि के छ हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? खाना खाएर कोठामा बसिरहनु भएको छ, होइन? मैले पनि खाना खाइसकेको छु। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? थाहा छ, होइन? आज के सुनाउनुहुन्छ हामीलाई रामलखनले? ओके, ल गीत सुनाउनुहोस्।
3: चुपी चुपी चुप माया लगाउनु, माया दुनिया सँग किन डराउनु, लुकी चुपी चुप माया लगाउनु, चुप चुप
0: हुन्छ कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनुहोला। अहिलेको लागि तपाईँलाई गुड नाइटको शब्दहरू राख्ने राख्नुहोस् ल, गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: सर्वप्रथम त हजुरलाई र रविदिक मित्रको लागि गुड नाइट भन्न चाहन्छु, र मलाई रामलक्ष्मण भनेर चिन्ने नचिन्न सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्न चाहन्छु, र जसले सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई गुड नाइट भन्दै म पनि छुट्टिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ भन्दै के छ साथी हुनुहुन्छ हुनुहुन्छ भने स्वागत गरी नमस्कार। हजुर
4: हजुर नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार। के बोल्नुभयो, कहाँबाट?
4: राज
0: बान्तावा। के छ राजजी, खबर तपाईँको?
4: एकदम ठिक छ हजुर, आराम छु, खाना खाएर यसो बिस्तारामा ढल्किन लागेको हजुर, कार्यक्रम सुन्दै भन्नुभएको।
0: बिस्तारामा ढल्किन लाग्नु भएको कार्यक्रम सुनेर होइन?
4: हजुर हजुर,
0: त्यही त नि, बिस्तारामा त सुत्नु पर्यो क्यारे। कुन रेडियोबाट सुन्नुभयो हामीलाई यति बेला?
4: अहिले म धनकुटाबाट सुनिरहेको छु हजुर।
0: ए, रेडियो धनकुटा एफएमबाट सुन्दै हुनुहुन्छ होइन?
4: हजुर हजुर,
0: त्यही त नि, रेडियो धनकुटाबाट मजाले कार्यक्रम सुन्न पाउनु भएको छ। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ थाहा छ नि तपाईँलाई?
4: एकदमै
0: एकदमै थाहा छ भने आज के सुनाउनुहुन्छ ल भन्नुहोस् हामीलाई।
4: आज म थोरै गाना गाउँछु हजुर।
0: ओके, लगाउनुहोस् त।
4: मन हेरौँ तिमीलाई जीवनभर माया गरौँ यसरी नै तिमीलाई, ओ जीवनभर माया गरौँ यसरी नै तिमीलाई, मूर्ति पनि समय पनि गाहको तिहारी रह, मूर्ति पनि समय पनि गाहको तिहारी रह, मिलानका छेडहरू जीवनभर लम्बिरहो, मन मन्दिरमा सजाऊ आज तिमीलाई, मन मन्दिरमा सजाऊ आज तिमीलाई, जीवनभर माया गरौँ यसरी नै तिमीलाई, जीवनभर माया गरौँ यसरी नै तिमीलाई। नमस्कार।
0: जीवनभर माया गरौँ यसरी नै तिमीलाई, होइन?
4: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: हजुर लगायत प्राविधिक मित्रलाई पनि गुड नाइट भन्न चाहे, अनि अन्य साथीहरूलाई हुनुहुँदा झापाटामा बस्ने लगातार छ अनि शुभरात्रि, गुड नाइट भन्दै। नमस्ते बाबाई।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते हजुर, को बोल्नु भयो? कहाँबाट? भोजपुर बास्तिमबाट। तपाईँको नाम अलि बुझेन हजुर। रबिन भुजेल के छ रबिनजी, खबर तपाईँको?
5: एकदम ठिक छ दादा।
0: यति बेला के गरिदिनुहुन्छ? खाना खाएर बसी बसाई होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि दिनहरू कसरी बिताउनु भयो? ल ठिक छ, कार्यक्रममा आउनुभयो। आज के छ, कुन के सुनाउनुहुन्छ आज हामीलाई? ओके, ल सुनाउनुहोस्।
5: चियापत्ताको चिनी हाल्नु बाँकी छ, माया सबस्तो चिनी हाल्नु बाँकी छ, यति नै भन्नुभएको छ दादा, खासै आउँदैन मलाई।
0: चिया त पाकी सक्यो, चिनी हाल्न बाँकी छ, माया बस्यो तर सिन्दुर हाल्न बाँकी छ। कसलाई हो त्यस्तो सिन्दुर हाल्न बाँकी भएको?
5: होइन होइन, यसो साइजले दादा।
0: अर्कै छोरीलाई फेरि फसाउनु होला र बाउ आमाले मार्ला नि?
5: होइन मार्दैन, घरमै छ दादा, केही मार्छ।
0: ए घरमै छ?
5: हजुर,
0: घरमा हुँदा हुँदै अब माया बसिसक्यो, सिन्दुर हाल्न बाँकी छ भन्ने आज?
5: त्यस्तो होइन दादा।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: हुन्छ, मेरो प्यारो छोरी करिश्मा भुजेललाई भन्छु
0: धन्यवाद,
5: अनि मेरो श्रीमती राम भुजेललाई, अनि मलाई रबिन भुजेल भनेर किनभने सम्पूर्णलाई भन्दै छोडिन्छु दादा।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ? यदि बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
6: हेलो हजुर, नमस्कार हजुर।
0: नमस्कार हजुर, नमस्कार, को बोल्नुभयो, कहाँबाट?
6: म बोल्दैछु हजुर, यता माडीबाट भानवीर कुन्न है।
0: धेरै दिनपछि आउनुभयो त भानवीरजी, कता हराउनु भएको थियो तपाईँ?
6: हजुर, अब म अब शून्यकाम चाहिँ हुन्थ्यो, अब्दुल अवसरमा हुन्थ्यो, खासै अब त्यति समयले साथ दिँदैन होइन।
0: आजभोलि केमा व्यस्त हुनुभएको छ? आजभोलि केमा व्यस्त हुनुभएको छ र समयले साथ दिन तपाईँलाई भन्नु त?
6: आजभोलि खासमा के भन्नु नि, अब अलिकति यस्तै छ, अब सुन्तलाहरू केराहरूमा अलिकति व्यस्त बिजी भइरहेको छु।
0: ए अँ त, साँच्चै सुन्तला फुल खेल्दै आयो, अब त बरिखा लागिगयो भन्ने एउटा गीत थियो कि, अब यो बेला त सुन्तला फुल खेल्ने सिजन पो हो त होइन?
6: हो नि, अब सानो सानो त्यो अब फलको दाना नै लागिसक्यो नि आजभोलि त।
0: ए फलको दानै लागिसक्यो?
6: हजुर, फलको दाना लागिसक्यो नि आजभोलि त, कहाँ फुल खेल्नु मात्रै नि।
0: अनि फलको दाना लागिसक्यो भने त सानो सानो दाना, त्यो दाना ठुलो भनेपछि त असोजमै भदौ असोजमै पाक्छ कि त्यो सुन्तला त?
6: अब यो समय यस्तो हो नि, अब समय अब त अनुकूल बन्दै राखेको छ, अब अगाडि पनि पाक्छ कुनै कुनै सुन्तला, आज भोलि पनि पाक्दैछ होइन, अब यो पहिलाको समय अवस्था होइन नि त, अहिले अलिकति
0: कुनै कुनै सुन्तला अहिले पनि
6: समय सँगसँगै अब सबै कुरा बोलिराखेको अवस्था हुन्छ होइन?
0: होइन, कुनै कुनै सुन्तला अहिले पनि पाकिरहेछ र भने
6: आउनु न मेरो बारीमा पाउँछ नि कता कता।
0: उसमा त्यो यसो गर्नु न, त्यो तपाईँ यदि म्यासेन्जर चलाउनुहुन्छ भने त्यो पाक्दै गरेको सुन्तलाको फोटो खिचेर मलाई पठाइदिनुहोस् न है।
6: मतलब यस्तो तपाईँको के भन्दाखेरि सबै त्यो रोग नै लटरम्मा त होइन
0: होइन लटरम्मा त होइन, कुनै एक दुईवटा होइन
6: एकाएक कता कता पाउँछ कि, एकाएक कतै कतै रूपमा पाउँछ, त्यो यतातिर हाम्रोतिर पाउँछ है।
0: अनि त्यो पाकेको सुन्तला टोपेर खाना पनि मिल्छ अहिले नै?
6: मिल्न चाहिँ मिल्छ, तर त्यसको अलिकति स्वादमा अलिकति डिफ्रेन्ट हुन्छ, फरक हुन्छ,
0: फरक हुन्छ होइन? बडा अचम्मको कुरा सुनाउनु भयो, अहिले नै अब कता कति एक दुईटा होइन सुन्तला पाक्यो अरे भन्ने, यो त बडा अचम्मको कुरा भयो त होइन?
6: अब अलिकति यस्तो हो कि अब पहिला पार्दैन थियो पहिला पहिला अलिकति म सानो खाँदा मैले अहिले चाहिँ देखिन्छ रोगहरूमा खटा खटा देखिन्छ
0: भनेपछि यो सब जलवायु परिवर्तनको प्रभाव होइन
6: हजुर यो जलवायुकै परिवर्तनले यही परिवर्तनहरू सबैमा चाहिँ त्यस्तै खालको प्रभावहरू
0: हुन्छ कार्यक्रममा आउनु भएको छ भानवीरले आज हामीलाई के सुनाउनुहुन्छ
7: हजुर म यो गोर्खा पल्टनको यो सानो एउटा भाषाको एउटा गीतलाई चाहिँ म प्रयास गर्छु
0: ओके ल सुनाउनुहोस्
7: हुन्छ रम्भी पुराने देखी बाते हमारे थे बाते फने इंदा किरानी मारे आहे हेराई पाल तो किरान मारे आने हेराई पाल
0: ल ठिक छ मरे भने राइफलको सिरानी होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्
7: हुन्छ हुन्छ अब गुड नाइटको शब्दभावहरू बोल्नु पर्दाखेरि फर्स्ट एकदम त हजुरलाई चाहिँ अभिन्द सरलाई चाहिँ एकदमै एकदमै सम्झना अनि एकदमै गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु र प्राविधिक मित्र चाहिँ उहाँ रहनुहुने रहनुभयो कि उहाँ प्राविधिक मित्रजीलाई पनि धेरै सम्झना अनि गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु र त्यतिखेरको समयमा जति पनि साथीहरूले पूर्वदेखि पश्चिम उत्तर दक्षिण होइन जता पनि सुनिराख्नु भएको छ जुन जुन माध्यमबाट जहाँ जस्तो अवस्थामा रहेर सबै बिचमा रहेर सुनिराख्नु सबै सबै मनहरूलाई गुड नाइट शुभ पनि भन्दै म पनि सुन्छु नमस्कार
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यति बेला आजका सहभागी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
8: नमस्ते गुड इभिनिङ
0: गुड इभिनिङ नमस्ते हजुर को बोल्नुभयो यहाँबाट
8: म तेह्रथुमबाट नानु मनिषा लिम्बु
0: ओहो नानु मनिषा लिम्बुको के छ हालखबर
8: मेरो हालखबर ठिकै छ भन्नुभएछ है
0: अनि यति बेला के गर्दै हुनुहुन्छ नानु मनिषा लिम्बुले
8: यति बेला प्रोग्रामकै साथमा छु भन्नुभएछ
0: प्रोग्रामकै साथमा हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ होइन कुन रेडियोबाट सुन्नुभयो कार्यक्रमलाई किन आज भोजपुरबाट बजा छैन
8: आज खोइ यहाँ भोजपुर राम्ररी बजेको छैन हाम्रोमा भन्नुपर्छ है
0: ओहो आज राम्ररी भोजपुर तपाईँकोमा बजेन भनेपछि आज भोजपुर नबजेर रेडियो धनकुटाले कभरेज गर्यो होइन के छ तेह्रथुमतिर सुन्तलाको फुल खेल्दैछ कि छैन
8: हाम्रोतिर त्यति धेरै पाइँदैन भन्नुपर्छ है म बसेको ठाउँमा
0: चाहिँ त्यति धेरै पाइँदैन होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुन्न पाउँछौ तपाईँको आवाजबाट त्यसपछि तपाईँले गीत गाउनुहोस् त्यसपछि हामीले पनि यताबाट गीत बजाउला होइन
8: हुन्छ
0: हुन्छ गीत गाउनुहोस्
8: हुन्छ

जसो हो संसा देखे जसो हम ना जीवन।

0: जसो बुझो संख्या लिखे जसो हमना जीवन। यति नै भन्नुपर्छ है।
1: सोचे जस्तो हुन्न जीवन, समझे जस्तो हुन्न जीवन, होइन? कस्तो मिठो आवाजमा गीत गाइदिनु भयो, यो आवाजको लागि धेरै धेरै धन्यवाद। म प्राविधिक मित्रलाई आग्रह गर्छु यही गीत खोज्नु होला, किनभने मलाई यो गीत ओरिजिनल सुन्न मन लाग्यो कि तपाईँको आवाजमा सुनिसकेपछि, होइन? सायद यो गीतको गायिका तारा देवी हुनुहुन्छ होला, होइन? तर उहाँले उहाँले गाए जसरी नै तपाईँले यस्तो मजाले गाइदिनु भयो गीत। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा पनि आउनु होला। अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।
0: हुन्छ, गुड नाइट विशेष राख्नु पर्दा फर्स्ट अफ अल यति मिठो भेष नपोल्नुहुन्छ तपाईँलाई, गाएर जाने टेक्निसियन मित्रलाई पनि गुड नाइट हाव अ स्वीट ड्रीम भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो साथीहरू भन्नुपर्दा यहाँनिर हुनुहुन्छ हर्सुनाथ तामाङ सुरालाई पनि गुड नाइट हाव अ स्वीट ड्रीम भन्न चाहन्छु। प्यारे मिचिनी नामी मगर, प्यारी साथी हुनुहुन्छ स्मृति सगरमा थोकी शेर्पा चिया तामलिङ, अनि मलाई जति पनि साथीहरूले जाने मनिषा लिङ्गा भनेर तिनीहरूले सबैजना साथीहरूलाई एटलास्टमा भाइ सरोज मैलाई पनि गुड नाइट भन्दै बाई बाई।
1: नमस्ते, अब हामी गीत राख्छौ तपाईँको लागि, गीतपछि फेरि आउँछौ तपाईँको लागि यो गीत स्वीकार्नुहोस्।

0: युद्ध विषयमा तपाईँलाई फेरि पनि स्वागत छ। मैले के सोचे जिन्दगीमा भन्ने भनौँ न सोचे जस्तो हुन्न जीवन भन्ने गीत भनेको थियो, तर हाम्रो प्राजी मित्रले फुलको थुङ्गा भन्ने गीत बजाउनु भयो, त्यही गीत सायद तयार पार्नु भएको थियो होला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार हजुर, के बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज बुझिएन हजुर, तपाईँको आवाज पास्तरबाट मात्रै सुन्यो। सपना लिम्बू, के छ सपनाजी खबर? ठिकै छ खबर, अलिक टाटो आवाजमा बोल्न मिल्दैन, लाउड स्पिकर गर्नु भएको छ, एयरफोन लगाउनु एयरफोन लगाएर बोल्नु भएको छ होला, तपाईँको आवाज कति सानो आइरहेछ, यो कल हामी लिन सक्दैनौ, माफ गर्नु होला सपनाजी। रेडियोमा गएर तपाईँको आवाज सुन्नु होला, होइन कति सानो आइरहेछ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ, होइन तपाईँको आवाज धेरै सानो आयो, त्यो कारणले गर्दाखेरि हामी तपाईँको कल लिन सकेनौ है। 9868309940 नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ 9868309940। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? दाङ घोराईबाट समसाइन मगर, के छ समसाइनजी खबर तपाईँको? कुन माध्यमबाट कार्यक्रम सुन्नुभयो? ए त्यहाँ त दाङ घोराईमा त रेडियोबाट पनि सुन्न मिल्छ नि, रेडियो हापुरेबाट ए आज भोलि त आज भोलिका मान्छे नेट नभई बस्न सकिन्न नि, ठिक छ, अब नेटले मान्छेलाई बिगार्यो, सनसाइनलाई नेटले बिगार्यो, होइन सनसाइन पनि त्यही बिग्रिने मध्येकै पार्नुहुन्छ भन्ने कुरा मलाई थाहा छ, होइन यति लामो समयपछि कहाँ हराउनु भयो भनेको त नेटले पो हराए रहेछ तपाईँलाई, होइन ए बल्ल बल्ल लाग्यो, ठिक छ, कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनुहुन्छ?
1: शनिबार छुट्टी थियो,
0: ए पार्लरमा काम गर्नुहुन्छ, कुन पार्लरमा हो भन्नु न भन्नु, हामी कुनै बेला कोही कोहीले पठाइदिउँला कि त्यहाँ तपाईँको पार्लरमा, हो नि कपाल स्ट्रेट पार्न पठाइदिउँला कि, कर्ली कर्ली कपाल पार्न पनि पठाइदिउँला कि, होइन शमशानजी टेलिफोन सम्पर्कमा आउनु भएको थियो, पार्लरमा काम गर्छु भन्नुभयो, कुन पार्लरमा भन्नुहोस्, यताबाट कोही जानुभयो भने पठाइदिउँला तपाईँको पार्लरमा भनेको त भन्दै भन्नु भएन त, के हो यस्तो, त्यस्तो त फोनै काटिएको अरे सायद, खै के भएर फोन काट्यो, होइन 9868309940 फोन डायल गर्नु होला, नम्बर तपाईँका लागि खुला गरेका छौँ। यति बेला के छ साथी हुनुहुन्छ, स्वागत गरे, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? नाम के हो तपाईँको?
1: प्रशान्त बुढा मगर,
0: प्रशान्त बुढा मगर, के छ प्रशान्तको हाल खबर?
1: ठिकै छ,
0: के गर्दै हुनुहुन्छ यति बेला?
1: खाना खाएर बसिरहेको छु,
0: खाना खाएर बसिरहनु भएको छ, होइन हुन्छ, कार्यक्रममा आउनु भएको छ आज यति बेला, अनि आज स्कुल जानुभयो कि जानु भएन, ल भन्नुहोस्, आज जानु भएन, तपाईँको स्कुलले तपाईँलाई कुरिरहेको थियो आज जानु भएन, होइन तपाईँको तपाईँ बस्ने त्यो डेस्क बेन्च त्यो ब्ल्याक बोर्डले तपाईँलाई कुरिरहेको थिए, होइन प्रशान्तजी, ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज शनिबार हो भन्नु न, आज बिदा थियो त्यही भएर गएन भन्नुपर्छ कि, होइन प्रशान्तजी, कति क्लासमा पढ्नुहुन्छ?
1: तीन
0: क्लासमा पढ्नुहुन्छ नि, ल आज के सुनाउनुहुन्छ? के सुनाउनुहुन्छ अरे? आज के ल गाउनुस् ल
1: सानो बाबा बालेला चाहिँ ठुलो भयो खसी खसी बेसी पैसा हो तिमी मेरो बालगुनीमा खसी गुन्ना हो रेखा दादा हराई राजीसम्म लाउने बेला कता हराई हराई ए नुचाको चाहिँमा तिमी सर जान्छ मलाई धेरै नचलाउ जान्छ हो कि खला
0: हुन्छ कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अब ल गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
1: सबैजनालाई गुड नाइट। म पनि अब खाना खाएर अब सुत्छु भनेर राख्छु।
0: हुन्छ अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा प्रशान्त आउनु भएको थियो, सानो मान्छे आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6039-40 को नम्बर। हाम्रो स्टुडियोमा 9 बजेर कति मिनट गएको छ भने के छ, फोन आएको छ, फोन आएको छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो? एन्जल तस्बिरा बान्तावा, उदयपुरमा कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: मैले धनकुटा एफएमबाट।
0: ए, रेडियो धनकुटा एफएमबाट सुन्नुभयो होइन?
2: हजुर हजुर।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ यति बेला, ठ्याक्कै के गर्दै हुनुहुन्छ?
2: यति बेला खाना खाएर अब सुत्ने तयारीमा भन्नुपर्छ है।
0: खाना खाएर सुत्ने तयारीमा हुनुहुन्छ होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज त के सुनाउनुहुन्छ हामीलाई?
2: म अब के सुनाउने, एउटा सानो गीत सुनाउँछु न।
0: ओके, ल सानो गीत सुनाउनुहोस्।
2: उकली उराली सुत्ने पर्छ अजल सिमले पुकारी, सुत्ने पर्छ अजल सिमले पुकारी, आज त घरैमा भोलि परदेशी, आज त घरैमा भोलि परदेशी,

0: हुन्छ कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। अहिलेको लागि अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हस्छ गुड नाइट शब्द राख्नुभन्दा पछि हजुर लगाइ है आजको गुड नाइट शुभ सपनी भन्नुहुन्छ है,
0: धन्यवाद।
1: अनि राजवन्त अनि हुनुहुन्छ छुट्टीले हुनुहुन्छ है नान्मिसमा बान्तवा अनि हुनुहुन्छ एलिसा बान्तवा हुनुहुन्छ अनि प्रोग्राम सुनेर बस्नुहुने धेरै धेरै साथीहरू हुनुहुन्छ है, विशेष गरी नमस्कार साथीहरूलाई धेरै सम्झना गुड नाइट भन्दै
0: बिदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी एन्जल तस्वीर बान्तवा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। प्राय मित्र हाम्रो स्टुडियोको घडीमा कति बजेर कति मिनट गयो भन्ने कुरा जानकारी गराउँछौ, 55 मिनट गएको छ, अब हामी कार्यक्रमबाट विदा हुनुपर्छ भनेर हाम्रो प्राविधिक मित्रले संकेत गर्नुभयो। लौ त एथेन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु र हाम्रो आवाजलाई रेडियो सेयरसम्म पुर्याएर साथ दिने रिता मगर, रिता बुढा मगर, सुषमा मल्ल, सञ्जिता लिम्बू अनि एलिना श्रेष्ठलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र लौ त आजको लागि कार्यक्रमको लागि छुट्याइएको समय सकिन लागेको छ। घर बाहिर कुनै सामान राख्नु भएको थियो भित्र ल्याउन बिर्सनु पो भयो कि होइन सम्झिनुहोला, धोएका लुगा कपडाहरू सुकाउनु भएको थियो होला बाहिर, भित्र ल्याउनु भयो कि ल्याउनु भएन, फेरि शीतले भिजाउँछ पानी पर्छ पानीले रुजाउन सक्छ होइन, ख्याल गर्नुहोला भन्छु। अनि त्यो त भइहाल्यो होइन, अनि गाई बस्तुहरू के गर्दैछन् त्यतातिर पनि हेर्नुहोला। भान्सा कोठामा खाना पकाइसकेपछि आगो निभाउनु भयो कि निभाउनु भएन, अनि भाँडा कहाँ राख्नु भएको छ, भाँडा माझ्नु भयो कि अथवा भोलि बिहान माझ्ने भाँडा कहाँ राख्नु भएको छ त्यतातिर पनि ख्याल गर्नुहोला। अनि औषधि बिरामी हुनुहुन्छ औषधि खाइरहनुपर्छ, औषधि खानुभयो कि खानु भएन, ग्यास चुलोहरू भान्सा कोठामा निभाउनुभयो कि निभाउनु भएन, खानेपानी आफूसँगै राख्नु भएको छ नि होइन, खानेपानी आफूसँगै राख्नु भएको छैन भने खानेपानी लिएर सुत्नु होला भन्दै कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, कुन कुन ठाउँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराउनुहोस् हामीलाई। रमिताजीले म्यासेज गर्नुभएको थियो गंगादीपबाट, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ उहाँलाई, हिजो म्यासेज गर्नुभएको थियो। त्यस्तै गरी तपाईँले पनि फोन वा म्यासेज गरेर जानकारी गराउनुहोला 98644 1792 98 भन्दै आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदारी।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।